0: क्यासेट्स वा सिडी केवल चन्दा क्यासेट्स पर उपलब्ध।
1: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
2: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
1: माँ पार्वती आयुर्वेद क्लिनिक जानुहोस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
3: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा भगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
4: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: माँ पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480-27590 र 081-534-328।
5: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
6: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
7: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
6: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।
5: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
8: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
5: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
8: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
5: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक, जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
8: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97-6-39-11-786 र 98-224-92-377।
9: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
10: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
11: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
10: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
11: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
12: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
10: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
11: धन्यवाद शुभश्री आईबीएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
12: थप जानकारीका लागि शुभश्री आईबीएफ क्लिनिक सोल्टीमोड काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।
5: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
13: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
5: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
13: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
5: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
14: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
5: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर

0: अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन। के गर्ने होला?
6: किन चिन्ता गर्नुहुन्छ? न्यू कैलाश दर्शन होटल छँदैछ नि।
5: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
6: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
5: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
6: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-84-57-466।
4: सूचना सूचना सूचना भेरी बस व्यवसायी प्राइवेट लिमिटेड नेपालगञ्जले नेपाल अधिराज्यभरिका क्यान्सर पीडितहरूलाई देशका विभिन्न स्थानमा रहेको क्यान्सर अस्पतालसम्म उपचारको लागि जान आउन सक्ने गरी यस प्रालीबाट सञ्चालित गाडीहरूमा फ्री पास अर्थात् निशुल्क यात्रा गराउने व्यवस्था गरेको हुँदा क्यान्सर बिरामी भएको प्रमाणित कागजात र नेपाली नागरिकताको फोटोकपी लिई यस प्रालीको नजिकको टिकट बुकिङ काउन्टरमा सम्पर्क राखी यात्रा गर्नु हुन सम्बन्धित सबैलाई जानकारी गरिन्छ। भेरी बस व्यवसायी प्राइवेट लिमिटेड, प्रधान कार्यालय नेपालगञ्ज, बाँके। सम्पर्क फोन नम्बर 98-580-27-882।
7: रंग बहार, रंग बहार।
8: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
7: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
8: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बढाउ, उपहार जित्ने अवसर पाउ।
7: बर्जर पेन्स।
9: यो कृष्ण सार FM
10: 94 MHz, कृष्ण सार जत्तिकै तेज।
11: एक्सट्रीम इनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 6 बजेको छ।
12: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
9: यो कृष्ण सार FM
10: 94 MHz, कृष्ण सार जत्तिकै तेज।

0: प्रसारण भइरहेको साझा खबर सीआईएन खबर डट कम सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल भाद्र 17 गति बुधबार सेप्टेम्बर 2 तारिक सन् 2026 नेपाल सम्बत 1146 भाद्र कृष्ण पक्षको पञ्चमी तिथि।
0: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: विनाशकारी बाढीमा 16 लाख प्रभावित, पूर्वाधार विकास मन्त्रालयद्वारा बाढी प्रभावितलाई 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनको काम अगाडि बढाउन कार्यदल गठन, प्रतिनिधि सभाको बैठक आज बस्ने।
0: भोटेकोशी बाढीबाट क्षति पुगेका रसुवा, नुवाकोट र धादिङका मुख्य सडक मर्मत तथा वैकल्पिक सडक सञ्चालनको काम तीव्र, पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर पहिरोले अवरुद्ध, सडक खुलाउन कम्तीमा 2 साता लाग्ने।
1: सर्वदलीय बैठकमा उद्धारसँगै राहत पुनर्स्थापना र पुनर्निर्माणसम्मका कामलाई हातेमालो गर्ने सहमति, देउबा पक्षले महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने, जलवायु परिवर्तनले विपद ल्याएको प्रधानमन्त्रीको भनाई।
0: चिनिया राष्ट्रपति इजिप्टको भ्रमणमा रहँदा इरानमाथि दबाव, युरेसियाका प्रमुख शक्ति राष्ट्रहरूको भेला किर्गिस्तानमा, भेनेजुएलाका केही महत्वपूर्ण तेल खानी अमेरिकी कम्पनीले सञ्चालन गर्ने।
1: तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग स्थगित, काबा बीच भलिबल टुरमा सहभागी हुन आज 4 नेपाली टोली भुटान जाने, खुल्ला पिकल बल प्रतियोगितामा सुवर्ण शाह च्याम्पियन।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: साझा खबरको सुरुमा जलवायु परिवर्तनले आपत आएको प्रधानमन्त्रीको भनाई।
2: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटे कोशी नदीमा आएको बाढी जलवायु परिवर्तनका कारण भएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले जलवायु परिवर्तनले हिमाल क्षेत्रको तापक्रम 1.8 डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएको शंका छैन। जलवायु परिवर्तन विश्वव्यापी योगदान हो र यो प्रतिकार पनि विश्वव्यापी जिम्मेवारी हो भन्नुभएको छ। प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको संकेत गरेको उल्लेख गर्नु भएको छ। कसरी यो विपद आइलाग्यो भन्ने जिज्ञासा उठेको छ। विज्ञसँग छलफल गर्दा रसुवाको भोटेकोशी नदीमा आएको बाढी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिम पहिरोबाट सृजित भएर त्यस क्षेत्रकै ठूलो विपत्ति हो भन्ने लागेको छ। त्यसैले यस क्षेत्र अझ सचेत हुनुपर्छ उहाँले आफ्नो सामाजिक सञ्जाल मार्फत व्यक्त गर्नुभएको छ। जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदको विषयबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने पनि उहाँले बताउनु भएको छ। उहाँले हिउँ चट्टान किन खस्यो, यति धेरै पानी कसरी आयो भन्ने प्रश्नको जवाब मानव सभ्यतालाई दिनै पर्ने उहाँले बताउनु भएको छ। प्रधानमन्त्री शाहले विनाशकारी बाढीपछि खोज उद्धार र राहत विपद विवरण अगाडि बढ्दै पुनर्स्थापनातर्फ अग्रसर भइरहेकाले समेत उल्लेख गर्नुभएको छ। साथै प्रभावित क्षेत्रमा नागरिकको जीवन रक्षा गर्दै उहाँहरूको स्वास्थ्य उपचार आवश्यक उपचार र मनोपरामर्श प्रदान गर्दै सरकार पुनर्स्थापनातर्फ लागेको समेत बताउनु भएको छ। प्रधानमन्त्री शाहले विपत्तिपछि अन्तर्राष्ट्रिय स्तरबाट पनि सहयोग आउने क्रम जारी रहेको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार भारत सरकारले बाढी आएको दिनदेखि नै सहयोग दिन सुरु गरेको समेत उहाँले उल्लेख गर्नुभएको छ। भारतले हालसम्म 68.5 टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको छ। उद्धारका लागि भारतको 11 सदस्यीय टोली पनि नेपाल आइसकेको छ। साथै भारतले 22 फिटको रेफ्रिजरेटर कन्टेनर ट्रक अस्थायी रूपमा उपलब्ध गराउने तयारी समेत गरिरहेको छ। पाकिस्तानबाट 86 टन राहत सामग्री हुँदै प्राप्त भएको छ भने श्रीलङ्काले 10 लाख अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता समेत जनाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
1: सरकार एक्लैले राष्ट्रिय विपत्तिको सामना गर्न नसक्ने निष्कर्षसहित प्रमुख राजनैतिक दलहरू केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाएर बाढी पीडितको खोजी, उद्धार, राहत र पुनर्स्थापनामा जुट्न सहमत भएका छन्। दलहरूले तत्काल उद्धारलाई पहिलो प्राथमिकता दिँदै राहत, पुनर्स्थापना र पुननिर्माणसम्म संयुक्त रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन्। भोटेकोशी बाढीपछि उद्धार तथा राहतमा समन्वय कमजोर भएको गुनासो बढिरहेका बेलामा हिजो बसेको सर्वदलीय बैठकले सङ्घ, प्रदेश, जिल्ला र स्थानीय तहसम्म राजनीतिक संयन्त्र गठन गरी सरकारी निकायसँग समन्वय गरेर काम गर्ने समझदारी जुटाएको हो। विपद जोखिम न्यूनीकरणको दीर्घकालीन समाधानका लागि उच्चस्तरीय राजनैतिक संयन्त्र मार्फत राष्ट्रिय सहकार्य गर्ने निष्कर्ष समेत बैठकले निकालेको छ। बैठकले शीर्ष नेतृत्वसहितको अघिल्लो बैठकको 10 बुधे निर्णयको प्रभावकारी कार्यान्वयनमा अगाडि बढ्ने पनि निर्णय गरेको राष्ट्रपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। त्यस्तै केन्द्रमा प्रदेश, जिल्ला तथा स्थानीय तहमा सरकारको सहयोग कस्तो भइरहेको छ भन्ने बारेमा एउटा संयन्त्रले काम गर्ने पनि उहाँले बताउनुभयो। खरेलका अनुसार राजनैतिक संयन्त्रले उद्धार, राहत र पुननिर्माणसम्मका काममा सरकारलाई सहयोग गर्नेछ। केन्द्रदेखि प्रदेश, जिल्ला र स्थानीय तहसम्म भन्ने संयन्त्रले सङ्घ, प्रदेश र स्थानीय सरकार तथा सरकारी संरचनाले गरिरहेका उद्धार, राहत, पुनर्स्थापना र पुननिर्माणका कामलाई सहयोग गर्नेछ। दलहरूले खोजी, उद्धार र राहतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुका साथै आगामी कामका लागि सुझाव समेत दिएका छन्। सत्तारूढ दल रासोपाले बोलाएको बैठकमा दलहरूका दोस्रो तहका नेता सहभागी भएका थिए। बैठकमा रासोपाका महामन्त्री विपिन आचार्य, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी, प्रवक्ता खरेल र काङ्ग्रेसका प्रवक्ता देवराज चालिसे, एमालेका नेता प्रदीप गेवाली र सचिव पद्मा अर्याल, नेकपाबाट नेता वर्षमान पुन र गंगालाल तुलाधर, सम संस्कृतिबाट ध्रुव राई, राप्रपाबाट संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर साई सहभागी हुनुभएको थियो। बैठकको सुरुमा रासोपा महामन्त्री आचार्यले हालसम्म सरकारले गरिरहेको काम र पछिल्लो विवरणहरू जानकारी गराउनु भएको थियो।
2: यसैबीच भदौ 10 गते भोटेकोसी नदीमा आएको हिमबारीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लाका 16 शिक्षक र 250 विद्यार्थी बेपत्ता भएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले दिएको जानकारी अनुसार सबै जिल्लाका गरेर 233 विद्यार्थी बेपत्ता भएका छन् भने 17 जनालाई बाढीले बगाएको पुष्टि भएको छ। मन्त्रालयको तथ्याङ्क अनुसार रसुवाको नीलकण्ठ माध्यमिक विद्यालयका सबैभन्दा धेरै विद्यार्थी र शिक्षक बेपत्ता भएका छन्। नीलकण्ठ स्कूलका 200 विद्यार्थी हराइरहेका छन्। सोही विद्यालयका 4 शिक्षक पनि हराइरहेका छन्। रसुवाकै कोमिस्यामी वाङ फेल माध्यमिक विद्यालयका 16 विद्यार्थीलाई बाढीले बगाएको छ। उक्त विद्यालयमा 1 शिक्षकलाई पनि बाढीले बगाएको शिक्षा मन्त्रालयले पुष्टि गरेको छ। नुवाकोट जिल्लाको चण्डेश्वरी माध्यमिक विद्यालयका 12 विद्यार्थी हराइरहेका छन्। सोही विद्यालयमा 1 विद्यार्थी बाढीले बगाएको मन्त्रालयले जनाएको छ। रसुवाको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका 6 शिक्षक तथा रसुवाकै चिप्लेटी आधारभूत विद्यालयका 4 विद्यार्थी पनि हराएका छन्। रसुवाकै नव विजय माध्यमिक विद्यालयका 2 शिक्षक बाढीमा परेर हराइरहेको मन्त्रालयले जनाएको छ। यता भोटेकोसी बाढीको खोज उद्धार तथा पुनस्थापना राहत पुनस्थापनामा सरकारलाई सघाउनका लागि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बन्ने भएको छ। स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाएर खोज तथा राहत र उद्धारलाई थप तीव्रका साथ अगाडि बढाउने सर्वदलीय बैठकले निर्णय समेत गरेको हो।
1: सरकारले जलविद्युत आयोजनाका सुरुङ तथा रसुवाका विकट क्षेत्रमा अझै उद्धारको प्रयास जारी राखेको छ। सरकारी तथ्याङ्क अनुसार 4571 सम्पर्कविहीन रहेका छन्। उद्धारमा ढिलाइ भएको भन्दै पीडितका आफन्तहरू आक्रोशित हुन थालेपछि सरकारले अब भोटेकोसी र त्रिशुली नदी क्षेत्रका जलविद्युत आयोजनाको सुरुङमा फँसेका मानिसहरूको उद्धारका लागि सोही कम्पनीहरू र सरकारवालासँग सहकार्य गर्ने भएको छ। सुरुमा सेना मात्र खटाएको सरकारले 2 भारतीय र चिनिया विज्ञ टोलीलाई पनि अनुमति दिएको थियो। अब जलविद्युत परियोजनाका प्रवर्धकहरूलाई पनि साथमा लिएर अगाडि बढ्ने सरकारले नीति लिएको छ। सरकारले विदेशी उद्धार टोली र स्वदेशी इन्जिनियरहरू लगायतलाई बेलैमा अनुमति नदिनु गल्ती भएको भन्दै आलोचना भइरहेको छ। रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र 500 धेरै मजदुर कर्मचारी फँसेको आंकलन गरिएको छ। अब सेना विदेशी प्राविधिक टोलीसँगै प्रवर्धक कम्पनीले संयुक्त रूपमा उद्धार कार्य गर्नेछन्।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढी प्रभावितको खोज उद्धार र राहतमा सेनाको प्रयास, मौसम र स्रोत साधन चुनौती,
3: हामीले गर्नुपर्ने कतिपय कुराहरू, मौसमको कारणले गर्दाखेरि भनेको ठाउँमा चाहिँ टोली पुग्न सकेको छैन, आवश्यक क्रिटिकल आइटम्सहरू पनि पुग्न नसकेको अवस्था छ, त्यस्तै गरी जमिन पनि एकदमै अप्ठ्यारो छ।
1: कुराकानीसँगै बाढीको 6 पाउने 26 अर्बको बिमा दाबी, सडक पुल आवास र खानेपानी 48 अर्बको क्षति लगायतका खबर कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आजकल बाल विवाहको कुरा आउँदा धेरै
4: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
5: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
4: विशेष सुविधा अब प्रत्येक आइतबार दिउँसो 3-5 स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
5: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 9 रामलीला रोड नापी शाखा अगाडि।
4: फोन नम्बर 081-530-398।
6: आज म एकदम खुसी छु।
7: होइन, आज किन यसरी हाँस्दै आएकी छौ त?
6: आज मैले रेडियो कृष्ण सारमा एउटा राम्रो कलेजको विज्ञापन सुने, मलाई त्यहाँको विशेषता एकदम मन पर्यो, म त भुल्ली नै बाबालाई भनेर जान्छु।
7: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानौ।
6: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
7: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जिएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
6: ल सुन, त्यसो भए 9858040388, 9800460826 र 9858085040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
7: ल ल हुन्छ हुन्छ ल।
2: आजको कान्तिपुरको पहिलो पृष्ठमा जो परिवार विहीन बने शीर्षकमा विमल खतिवडा र अर्जुन पौडेलले खबर लेख्नु भएको छ भने राहत पुर्याउन सब ड्रोन राहत पुर्याउन र सब बोक्न ड्रोन शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा एउटै सबमाथि दुई परिवारको दाबी डिएनए परीक्षण गर्ने सहमति शीर्षकमा दीपक परियारले पोखराबाट खबर लेख्नु भएको छ। भोटेकुसी बारीमा हराइरहेका गोपाल दहितको खोजीमा चारजना आफन्त शुक्रबार बर्दियाबाट हिँडे। बर्दियाको बार बर्दिया नगरपालिका दुई जोगी गाउँका दहित रसुवाको मैलुङ हाइड्रो पावरमा काम गर्नुहुन्थ्यो। शनिबार बिहान पूर्वी नवलपरासीको गैराकोट पुगेका गोपालका आफन्तले भेटिएका शवहरूको तस्विर हेरे। सब नम्बर 101003 गोपालकै भएको ठहर गरियो। प्रहरीले त्यो सब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको जानकारी गरायो र त्यसपछि उहाँहरू शनिबार नै पोखरा पुग्नु भएको थियो। अहिले सोही शवका विषयमा दुई परिवारले दावी गरिरहेको खबर प्रकाशित छ। त्यस्तै नयाँ पत्रिकाको पहिलो पृष्ठमा बारीले लग्यो नागरिकका 7570 घर शीर्षकमा खबर प्रकाशित छ। 1253 घरको नामो निशानै छैन, बाँकी घरहरू पनि अधिकांश पुनर्निर्माण नै गर्नुपर्ने अवस्थामा छन्। बाढी पीडितलाई विदेशबाट धमाधम राहत सामग्री शीर्षकमा पनि खबर प्रकाशित छ भने अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा पुगेन राहत शीर्षकमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ। त्यस्तै भित्रपृष्ठमा प्राकृतिक विपदमा हालसम्मकै ठूलो बिमा दावी शीर्षकको खबर छ। प्रारम्भमै 25.87 अर्ब बिमा दावी भएको छ भने अग्रिम भुक्तानीको तयारी समेत अघि बढाइएको छ। ढिलासुस्ती गर्ने आयोजनाको ठेक्का तोड्ने कोशी सरकारको चेतावनी छ भने कृष्णभीरमा ग्याभिन वेस्ट वाल बनाएर यातायात सञ्चालन गरिने शीर्षकको अर्को खबर छ। पृथ्वी राजमार्गको कृष्णभीर खण्ड सञ्चालन गर्न ग्याभिन बेस्ट वाल बनाउने भएको छ। पूर्वाधार विकास मन्त्रालयले हिजो साँझ बसेको बैठकले कृष्णभीरमा यातायात सञ्चालन गर्न सो निर्णय गरेको हो। सो अनुसार हाल पहिरोले भासिएको ठाउँमै अस्थायी रूपमा ग्याभिन वेस्ट वाल बनाएर यातायात सञ्चालन गर्ने समेत बताएको छ। आजको गोर्खापत्रको पहिलो पृष्ठमा सुरुङभित्र जीवनको आशा कायमै शीर्षकमा खबर छ भने 16 शिक्षक 250 विद्यार्थी बेपत्ता, जलवायु परिवर्तनले विपद प्रधानमन्त्री, भारतसम्म पुग्यो सब, स्थानीय तहसम्म सर्वदलले संयन्त्र बनाउने तयारी लगायतका खबरहरू पनि प्रकाशित छन्। त्यस्तै भित्र पृष्ठमा उद्धार कोषमा 6.36 अर्ब बाढी ग्रस्त क्षेत्रमा तत्काल 1 अर्ब पठाइने शीर्षकको अर्को खबर छ भने आजको गोर्खापत्रको भित्रपृष्ठमा निर्धारित आयु सकिएसँगै कृष्णभीरमा पहिरो शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै संघीय संसदको बैठक आज बस्दै गरेको खबरहरू विभिन्न पत्र पत्रिकाहरूले प्रकाशित गरेका छन्। संघीय संसद प्रतिनिधि सभाको बैठक आज अपरान्ह 1 बजे बस्दैछ। सिंहदरबारमा बस्ने आजको बैठकमा सभामुख डोलप्रसाद अरियालले भोटेकोशी बाढी र यसले पुर्याएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। संघीय संसद सचिवालयका अनुसार सभामुख अरियालले भोटेकोशी बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति बैठकमा गहिरो दुःख प्रकट गर्नुहुनेछ। विशेष प्रस्तावमा उल्लेख भएअनुसार गत भदौ 10 गते बुधबार भोटेकोशी त्रिशुली नदीमा आएको बाढीले रसुवाको टिमुरे, स्याप्रुबेसी, भेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायतका धादिङ, चितवन र गोर्खा जिल्लामा तटीय क्षेत्रमा व्यापक क्षति पुर्याएको छ। उक्त प्राकृतिक विपद ठूलो संख्यामा विदेशी तथा स्वदेशी नागरिकले ज्यान गुमाउनु परेको र बेपत्ता भएका घटनाहरूप्रति सभाले शोक व्यक्त गर्ने संसद सचिवालयले जनाएको हो।
1: यसैबीच नागरिक दैनिकको पहिलो पृष्ठमा बाढी पहिरोले खाद्य आपूर्तिमा असर शीर्षकमा मधुजङ पाण्डेले खबर लेख्नु भएको छ। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीसँगै काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रणालीमा प्रत्यक्ष असर परेको छ। काठमाडौँ उपत्यकाको लाइफ लाइनका रूपमा रहेको नागढुङ्गा मुगलिङ खण्डको कृष्णभीर स्थित सडक त्रिशुलीको बाढीले कटान गरेपछि यो समस्या आएको हो। यो मार्ग भएर भित्रिने बाहिरिने र मालवाहक गाडी आइतबारदेखि नै ठप्प हुँदा उपभोग्य वस्तुहरूको आपूर्ति प्रणाली प्रभावित भएको छ। धादिङको बेनीघाट स्थित कृष्णभीरमा त्रिशुली नदीले कटान गर्दा सडक पूर्ण रूपमा भाँसिएको छ र यो सडक बन्नको लागि अझै 2 साता लाग्ने जनाइएको छ। आपूर्ति प्रणालीमा अवरोध आउँदा उपत्यकामा खाद्यान्न, दाल, हरियो तरकारी, फलफूल लगायतको मूल्य बढेको छ। पेट्रोलियम पदार्थ र एलपी ग्यासको पनि समस्या देखिएको छ। वैकल्पिक मार्ग भएर ढुवानी गर्नुपर्दा लागत बढ्न गई मूल्य पनि बढ्ने व्यापारीहरूले दावी गरेका छन्। यसैबीच बाढीको 6 दिनमा पाउने 26 अर्बको बिमा दावी शीर्षकमा कारोबार दैनिकमा खबर लेखिएको छ। बाढीले क्षति पुर्याएको भन्दै बिमा कम्पनीहरूमा पाउने 26 अर्ब रुपियाँ बराबरको बिमा दावी आएको छ। घटना भएको 6 दिनमै यति धेरै बिमा दावी आएको हो। बिमा प्राधिकरणले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार विभिन्न 6 क्षेत्रमा गरेर 25 अर्ब 76 करोड 35 लाख रुपियाँ बराबरको बिमा दावी आएको हो। यो भदौ 15 सम्ममा आएको विवरण हो। यसअघि 2072 सालको भूकम्पमा 16 अर्ब 9 करोड रुपियाँको बिमा दावी परेको थियो। प्राधिकरणका अनुसार सबैभन्दा धेरै बिमा दावी इन्जिनियरिङ र ठेक्का जोखिममा रहेको देखिएको छ। पारवहन क्षेत्रमा पनि बिमा दावी बढी देखिन्छ। नेपालमा 15 वटा बिमा कम्पनीले सबैभन्दा धेरै दावी द ओरिएन्टल इन्सुरेन्समा आएको जनाएको छ। यो कम्पनीमा 13 अर्ब 4 करोड रुपियाँको बिमा दावी आएको हो। यसैबीच कारोबार दैनिकमै अगस्तमा आए 85,000 पर्यटक शीर्षकमा खबर लेखिएको छ। यो वर्ष 85,444 जना विदेशी पर्यटक अगस्त महिनामा मात्र नेपाल आएका छन्। गत वर्ष अगस्तमा 88,680 जना पर्यटक आएका थिए। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अगस्तमा सबैभन्दा धेरै पर्यटक भारतबाट 26,373 जना आएका छन्। यो कुल पर्यटक आगमनको 30.76% हो। यसैबीच एकीकृत डिजिटल प्रणालीबाटै सेवा दिने बारेमा सरकारले तयारी गरेको छ। सरकारले विदेशी लगानीकर्ताका लागि अर्को महत्त्वपूर्ण सुधारका रूपमा एकीकृत डिजिटल प्रणाली स्थापना गरी एकै बिन्दुबाट सेवा प्रदान गर्न सकिने व्यवस्था गरेको हो। कारोबार दैनिकमा खबर लेखिएको छ। यसैबीच गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन सुरु भएको छ। कृषि विभागले गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन सुरु गरेको हो। कोशीमा सुनसरी र उदयपुर, मधेसमा सिराहारा रौतहट, बागमतीमा काभ्रे पलाञ्चोक र धादिङ, गण्डकीमा गोर्खा र तनहु, लुम्बिनीमा नवलपरासी कपिलवस्तु र रूपन्देही, कर्णालीको सुर्खेत र सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा टोली अध्ययनमा गएको छ। टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाएपछि गहुँको समर्थन मूल्य निर्धारण गरिने विभागले जनाएको छ। यसैबीच सुदूरपश्चिम प्रदेश सरकारले बहुवर्षीय ठेक्का अल्पत्र पार्ने प्रवृत्ति अन्त्य गर्ने तयारी थालेको छ। विगत 8 वर्षमा लगाएका बहुवर्षीय ठेक्काका 145 आयोजनाले प्रदेशको वार्षिक बजेट व्यवस्थापनमा चुनौती थपेको भन्दै प्रदेश सरकारले यस्तो तयारी थालेको हो। आर्थिक वर्ष 2076-77 सडक तथा पुल निर्माणका लागि लगाइएका बहुवर्षीय ठेक्काको कुल दायित्व 11,33,10,00,000 रुपियाँ पुगेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार बहुवर्षीय ठेक्कामा रहेका 145 आयोजना मध्ये 70 आयोजनाको म्याद सकिसकेको छ। म्याद सकिएका आयोजनाको दायित्व मात्रै 9,76,00,000,00,000 रुपियाँ रहेको छ। कारोबार दैनिकमा मुकेश चौधरीले धनगढीबाट खबर लेख्नु भएको छ।
2: साझा खबरमा अब विदेशका खबर। इरानमाथि अमेरिकी आर्थिक दबाव बढिरहेका बेलामा चिनिया राष्ट्रपति सी जिनफिङ इजिप्टको राजकीय भ्रमणमा पुग्नु भएको छ। एक दशकपछि गएको इजिप्ट भ्रमणले चीन इजिप्ट सम्बन्ध विस्तारसँगै मध्यपूर्वका क्षेत्रीय विषयमा बेजिङको बढ्दो चासोलाई उजागर गर्ने विश्लेषण समेत भएका छन्। इजिप्टका राष्ट्रपतिले कायरोमा सीलाई स्वागत गर्नुभएको थियो। भ्रमणमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विषयमा दुई नेताबीच विचार आदान प्रदान हुने पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। विश्व व्यवस्था तीव्र रूपमा परिवर्तन भइरहेका बेलामा युरेसियाका प्रमुख शक्ति राष्ट्र तथा उदयमान क्षेत्रीय शक्तिहरू किर्गिस्तानको राजधानी बिस्केकमा भेला भएका छन्। सांघाई कोअपरेशन अर्गनाइजेसनको शिखर सम्मेलनमा चीन, रूस, भारत, इरान लगायतका प्रमुख राष्ट्रका नेताहरू सहभागी भएका हुन् र अमेरिकी तेल कम्पनीले भेनेजुएलाका केही महत्वपूर्ण तेल क्षेत्रको सञ्चालन गर्ने जिम्मा पाएको छ। तीमध्ये केही तेल क्षेत्र यसअघि चिनिया कम्पनी र एउटा रूसी कम्पनीले सञ्चालन गर्दै आएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासँग घोषणा गरेको व्यापार तेल उत्पादन सम्झौता अन्तर्गत एनबीआईपीले ती परियोजनाको जिम्मेवारी पाउन सफल भएको अधिकारीहरूलाई उद्धृत गर्दै रोइटर्सले जनाएको छ। भेनेजुएला सरकारले एनबीईपीलाई 14 नयाँ तेल परियोजनाको सञ्चालन गर्ने जिम्मेवारी दिएको छ। तीमध्ये 4 परियोजना यसअघि चिनिया कम्पनीले सञ्चालन गर्दै आएको थियो।
1: साझा खबरमा अब खेल खबर। तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग स्थगित भएको छ। सामाजिक सञ्जाल मार्फत हालको परिस्थितिमा पीड़ित परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै लिग स्थगित गर्ने निर्णय भएको आयोजकले जनाएको छ। यसअघि तेस्रो संस्करणको ईडब्ल्यूभीएल आउँदो 15-24 असोजमा दशरथ रङ्गशालाको कवर्ड हलमा आयोजना गर्ने निर्णय भएको थियो। भूटानको थिम्पूमा आयोजना हुने काबा बीच भलिबल टुरमा 4 नेपाली टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। नेपाल भलिबल संघले सहभागीलाई विदाई गरेको छ। नेपाली टोली आज भुटान प्रस्थान गर्नेछ। यही भदौ 19-21 आयोजना हुने काबा बीच भलिबल टुरमा नेपालबाट 2 पुरुष र 2 महिला टोलीले सहभागिता जनाउने नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिनुभएको छ। यसैबीच खुल्ला पिकलबल प्रतियोगितामा सुवर्ण शाहले पुरुष एकल र डबल्समा च्याम्पियन बन्नुभएको छ। पुलचोकमा रहेको हार्दिक फिटनेसले पहिलोपटक आयोजना गरेको खुल्ला पिकलबलको फाइनलमा सुवर्णले प्रणव खलाललाई सजिलै 11-4, 11-1 हराउनु भएको हो। यसै गरी पुरुष डबलमा सुवर्ण र समीर पोखरेलको जोडीले 11-5 र 11-2 हराएर उपाधि जितेको छ। पुरुष एकलमा आयुष श्रेष्ठले मनोज कुमारलाई 11-3, 5-11 र 11-8 हराएर तेस्रो स्थान हासिल गर्नुभएको छ। नेपालमा नयाँ खेलको रूपमा रहेको पिकल बललाई 36 एकल र 46 टिमले डबल्समा सहभागिता जनाएका छन्।
2: बाढी प्रभावितको खोज उद्धार र राहतमा सेनाको प्रयास, मौसम र स्रोत साधन चुनौती, कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
8: हाम्रो बिहे भएको पनि 8 भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
9: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
8: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
9: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
10: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
8: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
9: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
10: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोट, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
11: अहिले अब नुवाकोट र रसुवा अलि बढी प्रभावित, धादिङ पनि अलि बढी प्रभावित, यी तिनवटा जिल्लामा चाहिँ नेपाल सेनाको यहीँ भएको जनशक्तिले पुगिरहेको छ कि बाहिर जिल्लाबाट पनि यहाँहरूले बोलाइरहनु भएको छ?
3: होइन, यो चाहिँ यहाँको जुन चाहिँ नेपाली सेनाको जनशक्ति छ त्योभन्दा नै बाहिरबाट नै हाम्रो फौज आएर तैनात गर्दछ।
11: अहिले अब कस्तो कस्तो जटिल ठाउँमा, अप्ठ्यारो ठाउँमा, सजिलो छैन नि त उद्धार गर्न, खोजको काम गर्नलाई, चुनौती चाहिँ के छ नेपाली सेनाले भोगिरहेको?
3: अहिलेको सबभन्दा ठुलो चुनौती भनेको नै जमिन आफैमा एउटा चुनौती छ, र अर्को चाहिँ मौसम। र हामीले गर्नुपर्ने कतिपय कुराहरू मौसमको कारणले गर्दाखेरि भनेको ठाउँमा चाहिँ टोली पुग्न सकेको छैन, आवश्यक क्रिटिकल आइटम्सहरू पनि पुग्न नसकेको अवस्था छ। त्यस्तै गरी जमिन पनि एकदमै अप्ठ्यारो छ, र त्यसपछि आएको चाहिँ यो जुन चाहिँ हिलो, त्यसलाई मडी ल्यान्ड
11: लेदो,
3: त्यो लेदोले गर्दाखेरि चाहिँ काम गर्न पनि कठिनाइ भएको छ। त्यसले गर्दाखेरि अलिक खासै हेर्दाखेरि चाहिँ मडी ल्यान्ड, जमिन र मौसम नै हाम्रो चाहिँ ठुलो चुनौती रहेको छ।
11: तपाईँहरूले आफ्ना जो सेना हुनुहुन्छ उहाँहरूको सुरक्षाको लागि चाहिँ कस्तो खालको व्यवस्था गर्नुभएको छ नि? अरूको सुरक्षामा खटिदा खटिँदै अस्ति केही प्रहरीहरू चाहिँ विपदको सूचना दिन जाँदै गर्दाखेरि उहाँहरूलाई पनि सँगसँगै बगाएको भन्ने पनि आयो होइन? अहिले पनि जोखिम उत्तिकै छ, जुनसुकै बेला ताल फुट्न सक्ने भन्ने खालको कुराहरू पनि आइरहँदाखेरि अब रातिको समयमा पनि काम गरिरहनु भएको छ, खोलाकै किनारमै हो, बगरमै हो काम गर्ने होइन? यसमा चाहिँ के छ यहाँले गर्नुभएको तयारी व्यवस्थापन?
3: हाम्रो चाहिँ सुरक्षा बिना उद्धार त हुन सक्दैन। सुरक्षाको लागि चाहिँ हाम्रो चाहिँ सर्टेन एउटा चाहिँ एसओपी अथवा आरओई भन्ने हुन्छ, स्टार्टिङ अपरेटिङ प्रोसिजर र रुल्स अफ इन्गेजमेन्ट अनुसार चाहिँ आफ्नो सुरक्षाको पूर्ण प्रत्याभूति गरी खोज तथा उद्धार कार्यमा लागिरहेको छ।
1: यो कुराकानी हामीले गरेका थियौँ नेपाली सेनाको उद्धारमा खटिएका जनसम्पर्क तथा सूचना निर्देशनालयका महासेनानी झविन्द्र रश्मिसँग। यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छन्। सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित सिआइएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
2: विनाशकारी बाढीमा 16 लाख प्रभावित, पूर्वाधार विकास मन्त्रालयद्वारा बाढी प्रभावितलाई 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनमा काम अघि बढाउन कार्यदल गठन गरिने, प्रतिनिधि सभाको बैठक आज बस्दै।
1: बाढीबाट क्षति पुगेका रसुवा, नुवाकोट र धादिङका मुख्य सड़क मर्मत तथा वैकल्पिक सड़क सञ्चालनको काम तीव्र। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर पहिरोले अवरुद्ध सड़क खुलाउन कम्तीमा 2 हप्ता लाग्ने।
2: देउबा काङ्ग्रेसको देउबा पक्षले छुट्टै महाधिवेशन कार्यतालिका सार्वजनिक गर्दै बाढी पहिरोले खाद्य आपूर्तिमा असहज, मूल्य उपभोग्य मूल्यको वस्तुको मूल्य वृद्धि, उपत्यकामा ग्यास आयात सहज बन्दै।
1: चिनिया राष्ट्रपति इजिप्टको भ्रमणमा रहँदा इरानमाथि दबाव, युरेसियाका प्रमुख शक्ति राष्ट्रहरूको भेला किर्गिस्तानमा, भेनेजुलाका केही महत्त्वपूर्ण तेलखानी अमेरिकी कम्पनीले सञ्चालन गर्ने।
2: र तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग स्थगित, काबा बीच भलिबल टुरमा सहभागी हुन आज 4 नेपाली टोली भुटान प्रस्थान गर्ने। खुला पिकवल प्रतियोगितामा सुवर्ण च्याम्पियन।
1: हवस् त, आजको लागि साझा खबरको समय सकिएको छ। साझा खबर प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद दिँदै

0: नमस्कार। कृष्ण सार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डारीमा लक्ष्मी तिमिल सेना र राकेश मिश्रको हार्दिक स्वागत छ। पश्चिम डारी रेडियो जाजरकोट एफएम 105.6 मेगाहर्जमा पनि प्रसारण भइरहेको छ। सुरु गरौँ पश्चिम डारीका मुख्य खबरका शीर्षकहरू।
1: भोटेकोशी बाढी पीडितका लागि धमाधम सहयोग जोड्दै बाँकेका विभिन्न निकायद्वारा आर्थिक सहयोग, केएल दुग्गरद्वारा खाद्यान्न पठाइयो।
0: रूपेडिहा कोहलपुर रेल सेवा विस्तार गर्न माग, बाँकीमा मलको अभाव, मल नपाउँदा उत्पादन घट्ने चिन्तामा किसान।
1: बाँकेमा 6,000 बढी किशोरीलाई एचपिभी खोप लगाइँदै बर्दियाको ठाकुरबाबा नगर अस्पतालमा आँखा उपचार सेवा सुरु।
0: र बाँकेमा एक वर्षमा 810 दुर्घटना, 60 जनाको मृत्यु, नेपालगञ्ज विमानस्थलको नयाँ टर्मिनलमा अत्याधुनिक स्तनपान कक्ष स्थापना।
2: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
3: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
2: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
3: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
2: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
3: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
2: सम्पर्क नम्बर 98480-20697, 98580-23697 र 98014-83697।
3: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
0: पश्चिम डारीको सुरुमा मौसम सम्बन्धी जानकारी। आज 2083 भदौ 17 गते बुधबारका दिन नेपालगञ्ज आसपास क्षेत्रको आकाशमा थोरै बादल लागेको छ, पानी पर्ने सम्भावना देखिएको छ। गए रातिदेखि नेपालगञ्ज आसपास क्षेत्रमा वर्षा भएको छ। आज नेपालगञ्जको न्यूनतम तापक्रम 27 डिग्री सेल्सियस र अधिकतम तापक्रम 33 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नुवाकोट, धादिङ, गोर्खा, चितवन, सिन्धुपाल्चोक र लम्जुङ लगायतका जिल्लाहरूमा मध्यमसम्मको वर्षा भइरहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा, कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशमा थोरै ठाउँमा तथा मध्य प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज पनि देशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई ठाउँमा ठुलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
1: केएल दुग्गड ग्रुपले बाढी पीडितहरूलाई राहत स्वरूप खाद्यान्न उपलब्ध गराएको छ। रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका परिवारलाई केएल दुग्गड ग्रुपले खाद्यान्न सामग्री सहयोग गरेको हो। केएल दुग्गड ग्रुपले पहिलो चरणमा तत्काल रसुवा र नुवाकोटका बाढीबाट प्रभावित परिवारका लागि 2 ट्रक खाद्यान्न सामग्री राहत विदुरस्थित जिल्ला समन्वय समितिको कार्यालयमा हस्तान्तरण गरेको जनाएको छ। उक्त सामग्री जिल्ला प्रशासन

0: शासन कार्यालयका प्रशासन अधिकृत होमनाथ दाहालको उपस्थितिमा हस्तान्तरण गरिएको हो। राहत सामग्रीमा प्रभावित परिवारका लागि तत्काल आवश्यक चामल, दाल, नुन, गहुँको पिठो, खानेतेल, बिस्कुट, चिउरा, विभिन्न मसला लगायत दैनिक उपभोगका अत्यावश्यक खाद्य सामग्री समावेश गरिएको थियो। विपदका कारण दैनिक जीवनयापन समेत प्रभावित बनेको परिवारलाई तत्काल आवश्यक खाद्य सामग्री उपलब्ध गराई कठिन समयमा केही राहत पुर्याउने उद्देश्यले ग्रुपले उक्त सहयोग गरेको हो। विपदले सिर्जना गरेको कठिन परिस्थितिमा खाद्यान्न जस्ता आधारभूत आवश्यकता समेत प्रभावित परिवारका लागि चुनौतीपूर्ण बनेको अवस्थामा केएल दुगडले सहयोग गरेको खबर दैनिक नेपालगञ्जले लेखेको छ।
1: यता सञ्जीवनी कलेज अफ मेडिकल साइन्स प्रणाली नेपालगञ्जले बाढी पीडितको उद्धार राहत तथा पुनर्स्थापनाका लागि 25 लाख सहयोग गरेको छ। बाढीबाट प्रभावितहरूको उद्धार राहत र पुनर्स्थापनाका लागि कलेजले 25 लाख रुपियाँ सहयोग गरेको अस्पतालका प्रबन्ध निर्देशक सन्तोष खनालले जानकारी दिनुभयो। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा लगायत जिल्लाका तटीय क्षेत्रमा ठूलो धनजनको क्षति भएकाले प्रभावित सर्वसाधारणको तत्काल उद्धार राहत तथा पुनर्स्थापनाका लागि सञ्जीवनी अस्पतालको तर्फबाट उक्त सहयोग रकम प्रदान गरिएको खनालले बताउनु भएको छ। यसै गरी नेपालगञ्ज मेडिकल कलेजले पनि बाढी पीडितहरूका लागि सहयोग पुनर्स्थापनाका लागि 25 लाख रुपियाँ सहयोग गरेको छ। लडबुद्धा एजुकेसनल एकाडेमीमा द्वारा सञ्चालित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले बाढी पीडितका लागि उक्त रकम सहयोग गरेको हो। अस्पतालले शर्मा एन्ड कम्पनी र सञ्जीवनी ग्रुप मार्फत 25 लाख रुपियाँ हस्तान्तरण गरेको जनाएको छ। बाढीका कारण ठूलो धनजनको क्षति भएपछि प्रभावित परिवारलाई तत्कालीन राहत, स्वास्थ्य सेवा, खाद्यान्न तथा सुरक्षित बसोबासको अभाव झेलिरहेका छन्।
0: यसैबीच भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि बाँकेबाट सहयोगी हातहरू थप जुट्न थालेका छन्। बाँकेमा संस्थागत तथा व्यक्तिगत रूपमा सहयोगका लागि प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने क्रम चलिरहेको छ। नेपालगञ्ज स्थित जय बागेश्वरी माध्यमिक विद्यालयले बाढी पीडितको उद्धार र राहतका लागि 1,01,00 रुपियाँ प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा सहयोग गरेको जानकारी दिएको छ। विद्यालयले महाविपदबाट दुखी भएको उल्लेख गर्दै शिक्षक र कर्मचारीहरूको एक दिन बराबरको तलब कोषमा जम्मा गरेको हो। बाढी पीडितहरूका लागि सुनाखरी रेस्टुरेन्ट प्रणाली नेपालगञ्जले आर्थिक रकम सहयोग गरेको छ। रेस्टुरेन्टका प्रबन्ध निर्देशक घनश्याम शर्माले बाढी पीडितहरूको राहतका लागि मङ्गलबार नगद ₹51,000 नेपाल सरकारको राहत कोषमा जम्मा गर्नुभएको छ। उहाँले ब्याङ्क खातामा रकम जम्मा गरी ब्याङ्क बहुचर जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराएको बताउनुभयो। सहयोग प्रदान गर्दै प्रबन्ध निर्देशक शर्माले देशलाई अत्यधिक पीडा र दुःख परेको बेला कैयौँ नेपालीहरू पीडित भएकोले आफूले पनि सहयोग गरेको बताउनुभयो। त्यस्तै नेपाल पत्रकार महासङ्घ बाँके शाखाले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि ₹51,000 रुपियाँ प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। महासङ्घ बाँकेले शाखाको मङ्गलबार अध्यक्ष नवीन गिरीको अध्यक्षतामा बसेको बैठकले बाढी पीडितका लागि सहयोग गर्ने निर्णय गरेको हो। बैठकले निर्णय गरे लगत्तै मङ्गलबार नै उक्त रकम कोषमा जम्मा गरिएको महासङ्घ बाँकेले जनाएको छ। भदौ 10 गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाउनेहरूप्रति बैठकले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक संवेदना व्यक्त गरेको छ।
1: यस्तै रसुवाको भोटेकोसी बाढीबाट सम्पर्कविहीन रहनुभएका बाँकेका थप 2 जनाको उद्धार गरिएको छ। नेपालगञ्जका 29 वर्षीय नालनिर कामी र बाँके घर भए पनि स्थानीय तह पहिचान हुन नसकेका 24 वर्षीय समीरा चौधरीको उद्धार गरिएको छ। उनीहरू दुवैजनाको सोमबार उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ। थप 2 जनाको उद्धार भएसँगै भोटेकोसी बाढीमा परेका बाँकेका 29 जनाको उद्धार भएको छ। बाढीमा परेका बाँकेका 27 जना अझै सम्पर्कविहीन छन्। घटनामा बाँकेका 3 जनाको मृत्युको विवरण छ। बाढीपछि स्थानीय विभिन्न स्थानमा अलपत्र परेका तथा सम्पर्कविहीन भएका बाँकेका नागरिकको खोजी तथा उद्धारका लागि आफन्त र सुरक्षा निकायको निरन्तर प्रयास जारी रहेको खबर हाइवे पोस्टमा छापिएको छ।
0: कोहलपुर नगरपालिकाले लामो समयदेखि निष्क्रिय रहेका 13 वटा सहकारी संस्थाको दर्ता खारिज गर्ने प्रक्रिया अगाडि बढाएको छ। सञ्चालनमा नरहेका, नियमित साधारण सभा नगरेका तथा वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन लगायत आवश्यक विवरण नगरपालिकामा पेश नगरेका सहकारीलाई नगरपालिकाले दर्ता खारेजीको अन्तिम प्रक्रियामा लैजान लागेको हो। नगरपालिकाको उद्योग सहकारी तथा उपभोक्ता हित संरक्षण उपशाखाले सोमबार सार्वजनिक गरेको सूचनाअनुसार पटक पटक ताकेता गर्दा समेत सम्पर्कमा नआएका तथा संस्थालाई अध्यावधिक नगरेका सहकारीलाई 35 दिनभित्र आवश्यक कागजातसहित उपस्थित भएर संस्था अध्यावधिक गर्न अन्तिम मौका दिएको छ। नगरपालिकाले उक्त अवधिभित्र प्रक्रिया पूरा नगर्ने सहकारीको दर्ता खारेजीको प्रक्रिया अगाडि बढाउने जनाएको छ। नगरपालिका उक्त सूचना आफ्नो आधिकारिक वेबसाइट मार्फत समेत सार्वजनिक गरेको खबर हाइवे पोस्टले लेखेको छ।
1: नेपालगञ्जसँग सीमा जोडिएको भारतीय सीमावर्ती बजार रूपैडिहामा ब्रोडगेज रेलवे सेवा विस्तार भएसँगै नेपालगञ्जवासीले रूपैडिहादेखि बाँकेको कोहलपुरसम्म रेलवे लाइन विस्तारका काम सुरु गर्न सरकारसँग माग गरेका छन्। 15 वैशाख 2075 भारतको पूर्वोत्तर रेलवे गोरखपुरले रूपैडियादेखि बाँकेको कोहलपुरसम्म रेलवे लाइन विस्तारका लागि प्रारम्भिक नक्सा तयार पारी नेपाललाई बुझाएको थियो। पूर्वोत्तर रेलवे गोरखपुरबाट खटिएको आरके टेक्नो कन्सल्टेन्सीका इन्जिनियर सन्तोष त्रिपाठीसहितको प्राविधिक टोलीले 30 फागुन 2075 चैतको दोस्रो सातासम्म भारतको रूपैडिया बाट नेपालको कोहलपुरसम्म रेल विस्तार गर्ने योजना समेत बनाएको थियो। उक्त सेवा विस्तारका लागि माग गरिएको छ। दैनिक नेपालगञ्जमा खबर छ, पश्चिमडारीमा नेपालगञ्जमा बढ्दै नेपाली सिनेमाको बजार।
2: पूर्णबहादुर सारङ्गीदेखि र पछाडितिर नेपाली फिल्मको चाहिँ बिजनेस एकदमै राम्रो भइसकेको छ होइन। हामीले चाहिँ अब करोड क्लबमा पनि धेरै फिल्महरू अब पुगी पनि सकेका छौँ। रिसेन्टली हामी यो गौथलीमा पनि हामी करोड क्लब क्रस गरेर अब 51 दिन पनि हामीले जे होस् पार गरिसकेको हुनाले व्यापार हिसाबले पनि एकदमै राम्रो छ। धेरै चलिरहेको हिन्दी फिल्मलाई पनि पछाडि पारिसकेको छ नेपाली फिल्मले।
1: लगायतका खबर सुनाउन चाहिँ बाँकी नै छन्, तपाईँ कृष्णसार एफएमको साथमा रहनुहोला।
3: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
4: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
3: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
4: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
3: अनकल सेवाहरू,
4: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ, प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
3: डाक्टर भेट्ने समय सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 सम्म, साँझ 5:15 बजेदेखि 7 बजेसम्म, शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 3:30 बजेदेखि 6:30 बजेसम्म।
4: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
5: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
3: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
5: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
3: दाई समाजले भनेको सबै कुरा सही हुँदैन। बालविवाहले छोरीको भविष्य मात्र होइन पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072ले प्रत्येक बालबालिकालाई बालविवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
5: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदेऊ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
6: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
7: बाल विवाह रोकौं, बाल बालिकाको भविष्य जोगाऊ।
0: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
3: आदरणीय आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हर्ट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ।
6: उच्च रक्तचाप, उच्च कोलेस्ट्रल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
3: उपलब्ध सेवाहरू
6: ECG, ECO, TMT, 24 घन्टे होल्टर, ABPM, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
6: सम्पर्क नम्बर 081-536-667, 98215-97532। ठेगाना गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज।
8: रंग बहार, रंग बहार।
9: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
8: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
8: बर्जर पेन्स।
10: यो कृष्णसार FM
11: 94 MHz, कृष्णसार जत्तिकै तेज।
1: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार FM 94 MHz उत्पादन पश्चिम डायरी कृष्णसार FM.com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब रेडियो सामग्री। नेपालगञ्जमा नेपाली चलचित्रको बजार विस्तार हुँदै गएपछि कलाकार, निर्माता र निर्देशकको ध्यान पश्चिम नेपालतर्फ केन्द्रित हुन थालेको छ। चलचित्र प्रदर्शन अघि र प्रचार प्रसार र दर्शकसँग प्रत्यक्ष संवादका लागि निर्माण टोलीहरू नेपालगञ्ज सहित पश्चिम नेपालका विभिन्न सहरमा पुग्न थालेका छन्। यही क्रममा काठमाडौँमा केन्द्रित हुँदै आएको चलचित्रको प्रिमियर यस पटक नेपालगञ्जबाटै गरिएको छ। निशु जोशीको रिपोर्ट।
12: नेपालगञ्जमा अहिले 2 सिनेमा हल सञ्चालनमा छन्। पछिल्लो समय नेपाली चलचित्रले राम्रो व्यापार गर्न थालेपछि नेपालगञ्ज पश्चिम नेपालमा चलचित्र प्रदर्शनका लागि महत्त्वपूर्ण बजारका रूपमा स्थापित हुँदै गएको छ। नेपाली चलचित्रप्रति दर्शकको बढ्दो आकर्षणकै कारण चलचित्र प्रदर्शन अघि र पछि प्रचार प्रसारका लागि कलाकार, निर्माता तथा निर्देशकको टोली नेपालगञ्ज, दाङ, धनगढी लगायतका पश्चिम नेपालका सहरमा पुग्न थालेका छन्। भदौ 19 गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र बा एक योद्धाको ग्रान्ड प्रिमियर नेपालगञ्जमा गरिएको छ। सामान्यतया काठमाडौँमा हुने चलचित्रको प्रिमियर यसपटक नेपालगञ्जमा गर्नुको मुख्य कारण पश्चिम नेपालका दर्शकले नेपाली सिनेमालाई दिएको माया र साथ रहेको चलचित्रका निर्देशक तथा चर्चित सङ्गीतकर्मी हरि लम्सालले बताउनुभयो। आफूले निर्देशन गरेको पहिलो चलचित्रको पहिलो प्रिमियर नेपाली सिनेमालाई माया गर्ने सहर नेपालगञ्जमा गर्न पाउनु विशेष भएको उहाँको भनाइ छ।
13: नेपालगञ्जका दर्शकहरू नेपाली चलचित्रलाई एकदमै अगाध माया गर्नुहुन्छ भनेर सुनेको थिएँ, मैले आज त्यस्तै पनि देखिरहेको छु। वास्तवमा यो खाले माया सदैव नेपाली चलचित्रले पाइरहोस्। अझ खुसीको कुरा, यति मायालु दर्शकहरूलाई चाहिँ हामीले आफूले एउटा सोचेको बनाएको चलचित्र पहिलोचोटि प्रिमियर गर्न पाउनु आफैमा एकदम खुसीको कुरा र गर्वको कुरा मैले महसुस गरेको छु।
12: प्रिमियरका क्रममा खचाखच भरिएको नेपालगञ्जको अत्याधुनिक सुविधा सम्पन्न सिनेरोयलको हलमा दर्शकमाझ उभिएका चलचित्रका मुख्य कलाकार दिव्यदेव पन्तले पहिलो पटक दर्शकसँगै बसेर आफूले मैनौ लगाएर गरेको काम हेर्न पाउँदा फरक र रमाइलो अनुभूति भएको बताउनु भएको छ। कलाकार र दर्शक बीचको सम्बन्ध अझ बलियो बनाउन काठमाडौँ बाहिर का शहरमा पनि यस्ता प्रिमियर तथा कार्यक्रम आयोजना गर्न आवश्यक रहेको उहाँको भनाइ छ।
14: ओहो, पहिलोचोटि दर्शकसँग बसेर आफूले यत्रो महिनौ लगाएर गरेको काम हेर्दाखेरिको यो अनुभूति साह्रै नै मजाको हुँदो रहेछ। डर छ, धेरै किसिमका भावनाहरू मनमा खेलिराखेका छन्, तर निकै उत्साहित छौँ र एकदमै गर्व के कुरामा लागेको छ भन्दा नेपाली चलचित्रको मुटु भनेको हजुरहरू हो। हजुरहरूको अगाडि धेरै जसो प्रिमियरहरू यस्तो शोहरू काठमाडौँमै सीमित भइराखेको छन्। नेपाली चलचित्रलाई काठमाडौँ बाहिर यस्ता इभेन्टहरू स्पेसली आइराख्न एकदमै जरुरी छ, दर्शकसँग जोड्न जरुरी छ।
12: प्रिमियरमा सहभागी हुन नेपालगञ्ज आइपुग्नु भएकी नयाँ पुस्ताकी लोकप्रिय अभिनेत्री सुहाना थापाले पनि दर्शकसँगै पहिलो पटक चलचित्र हेर्न पाउँदा आफूलाई गर्व र खुसी लागेको प्रतिक्रिया दिनुभएको छ।
15: आज मलाई एकदमै गर्व फिल भइरहेको छ किनभने हाम्रो चलचित्र बा एक योद्धा मैले पनि हेरेको छैन र यही आएर हजुरहरूसँग बसेर हेर्न पाउँदाखेरि आई एम भेरी ग्रेटफुल एन्ड भेरी अनर्ड।
12: काठमाडौँ उपत्यका बाहिर नेपालगञ्जमा चलचित्रको भव्य प्रिमियर हुनु सकारात्मक र उत्साहजनक रहेको सिनेरोयलका सिइओ रितेश श्रेष्ठ बताउनुहुन्छ। पूर्ण बहादुरको सारङ्गी लगायतका चलचित्रले नेपालगञ्जमा राम्रो व्यापार गरेको र पछिल्ला नेपाली चलचित्रले चलेका हिन्दी चलचित्रलाई समेत पछि पार्दै दर्शकको राम्रो साथ पाइरहेको श्रेष्ठले बताउनु भएको छ।
2: राम्रो मौका पनि हो हामी आफ्नो ठाउँलाई प्रस्तुत गर्न, हामी पनि छौँ बाहिर, भ्यालीभन्दा बाहिर चाहिँ यसरी नेपालमा चाहिँ भएको छैन, यो चाहिँ पहिलो भएको हुनाले चाहिँ हामी एक्साइटेड छौँ। पूर्ण बहादुर सारङ्गीदेखि र पछाडितिर नेपाली फिल्मको चाहिँ बिजनेस एकदमै राम्रो भइसकेको छ होइन, हामीले चाहिँ अब करोड क्लबमा पनि धेरै फिल्महरू अब पुगी पनि सकेका छौँ। रिसेन्टली हामी यो गौथलीमा पनि हामी करोड क्लब क्रस गरेर अब 51 दिन पनि हामीले जे होस् पार गरिसकेको हुनाले यो भेगको हाम्रो जति पनि दर्शक हुनुहुन्छ उहाँहरूले चाहिँ एकदमै माया गरेर नेपाली फिल्मलाई चाहिँ एकदमै ऊ गरेर राम्रै गरिराख्नु भएको छ। व्यापार हिसाबले पनि एकदमै राम्रो छ, धेरै चलिरहेको हिन्दी फिल्मलाई पनि पछाडि पारिसकेको छ नेपाली फिल्मले।
12: पछिल्लो समय नेपालगञ्जमा नेपाली चलचित्रको बजार बढ्दै जानुले स्थानीय सिनेमा हलसँगै दर्शकलाई पनि उत्साहित बनाएको छ। काठमाडौँ केन्द्रित चलचित्र उद्योगका गतिविधि पश्चिम नेपालसम्म विस्तार हुन थालेपछि स्थानीय दर्शकले कलाकार तथा निर्माण टोलीसँग प्रत्यक्ष भेटघाट गर्ने अवसर समेत पाउन थालेका छन्।
0: नेपालगञ्ज विमानस्थलको नयाँ टर्मिनल भवनमा यात्रु तथा शिशुका अभिभावकलाई लक्षित गर्दै अत्याधुनिक स्तनपान कक्ष सञ्चालनमा आएको छ। अम्बे फर्निसिङ गार्डन नेपालगञ्जले सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबारदेखि उक्त कक्षा सञ्चालनमा ल्याएको हो। विमानस्थलमा आउने आमाहरूले शिशुलाई स्तनपान गराउन सहज र सुरक्षित स्थान पाउन् भन्ने उद्देश्यले कक्ष निर्माण गरिएको अम्बे फर्निसिङ गार्डनले जनाएको छ। सार्वजनिक स्थलमा शिशुसहित यात्रा गर्ने अभिभावकलाई यसबाट सुविधा पुग्ने अपेक्षा गरिएको छ। अम्बे फर्निसिङ गार्डनका सञ्चालक पङ्कज श्रेष्ठले भन्नुभयो। श्रेष्ठका अनुसार संस्थाले यसअघि पनि विभिन्न सार्वजनिक तथा सेवामूलक स्थानमा स्तनपान कक्ष स्थापना गर्दै आएको छ। उनका अनुसार हालसम्म 10 स्थानमा यस्ता कक्ष सञ्चालनमा ल्याइसकिएको छ। पश्चिम डायरीमा अन्य सामग्री सुनाउन अझै बाँकी छन्। तपाईँ कृष्णसार एफएमको साथमै रहनुहोला।
3: कौशल्या मेमोरियल हस्पिटलद्वारा एक महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
16: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
17: प्रदान गरिने सेवाहरू
3: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतो पानी बग्ने समस्या,
16: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या,
3: निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी, पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ। सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9, हवलदारपुर, बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
18: हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकल

0: श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज सम्पर्क फोन नम्बर 081531380, मोबाइल 9850303479 र 9840821380।
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
1: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
2: सम्पर्क 97051148470।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर एक,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
5: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसार FM.com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। यस वर्ष ढिला गरी वर्षा भए पनि गत वर्षभन्दा बढी रोपाई गर्न सफल भएका बाँकेका किसानले आवश्यक परेको बेला मल नपाउँदा उत्पादन निकै घट्न सक्ने चिन्ता व्यक्त गरेका छन्। उनीहरूले जेनतेन रोपाई सम्पन्न गरे पनि धानको काँच लाग्ने बेला मल आवश्यक भएकोले मल नपाउँदा उत्पादन घट्ने चिन्ता सताएको बताएका छन्। बाँके खजुरा रनियापुरका किसान सुल्तान खाँले सुरुमा रोपेको धानमा गाज लाग्न थालेकाले अहिले मल चाहिएको जनाउँदै तर मल नपाउँदा यस वर्ष विगत जस्तो धान उत्पादन नहुने चिन्ता सताएको गुनासो गर्नुभएको छ।
6: पाठेघरको मुखको क्यान्सर रोकथामका लागि बाँकेमा 6,000 भन्दा बढी किशोरीलाई लक्षित गरी एचपिभी ह्युमन प्यापिलोमा भाइरस विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ। जिल्लाका 8 स्थानीय तहमा आगामी भदौ 30 गतेदेखि अभियान सुरु गर्ने तयारी गरिएको छ। जिल्ला खोप समन्वय समितिको बैठकले विद्यालय र समुदायमा रहेका लक्षित किशोरी र किशोरीलाई एचपिभी खोप लगाउने निर्णय गरेको हो।
5: बाँके जिल्लामा गत एक वर्षको अवधिमा 810 सडक दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ। दुर्घटनामा परेर 60 जनाको मृत्यु भएको छ भने 1,300 जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनक बहादुर शाहीका अनुसार गत आर्थिक वर्ष 2082-83 जिल्लाका विभिन्न स्थानमा भएका 810 सवारी दुर्घटनामा 60 जनाको मृत्यु र 1,300 जना घाइते भएको खबर गोर्खापत्र अनलाइनले छापेको छ। यिनै खबरसँगै बिहान 6:30 बजेको पश्चिम डायरी सकियो। विदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट।
6: भोटेकोशी बाढी पीडितका लागि धमाधम सहयोग जुट्दै बाँकेका विभिन्न निकायद्वारा आर्थिक सहयोग, केएल दुग्गरद्वारा खाद्यान्न पठाइयो।
5: रुपेडिहा कोहलपुर रेलवे सेवा विस्तार गर्न माग, बाँकेमा मलको अभाव, मल नपाउँदा उत्पादन घट्ने चिन्तामा किसान।
6: बाँकेमा 6,000 बढी किशोरीलाई एचपिभी खोप लगाइँदै बर्दियाको ठाकुरबाबा नगर अस्पतालमा आँखा उपचार सेवा सुरु।
5: र बाँकेमा एक वर्षमा 810 दुर्घटना, 60 जनाको मृत्यु, नेपालगञ्ज विमानस्थलको नयाँ टर्मिनलमा अत्याधुनिक स्तनपान कक्ष स्थापना। हवस् त, पश्चिम डायरीका प्राविधिक साथी विनुसँगै लक्ष्मी र म राकेश पनि बिदा हुन्छ। आज भदौ 17 गते बुधबार 2 सेप्टेम्बरको दिन सबैका लागि शुभ रहोस्। नमस्कार, नमस्कार।

0: पूर्वी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
1: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
0: सम्पर्क बियर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
1: फोन नम्बर 081-532-375।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
5: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
6: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
5: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
6: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
5: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
7: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
5: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना: नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98-580-36-577, 98-580-28-195 र 98-580-36-811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
8: आज म एकदम खुसी छु।
7: होइन, आज किन यसरी हाँस्दै आएकी छौ त?
8: आज मैले रेडियो कृष्ण शर्मा एउटा राम्रो कलेजको विज्ञापन सुने, मलाई त्यहाँको विशेषता एकदम मन पर्यो, म त भुल्लिने बाबालाई भनेर जान्छु।
7: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानु।
8: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
7: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जिएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
8: ल सुन, त्यसो भए 98-580-36-388, 98-045-086-26 र 98-580-85-040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
7: ल ल, हुन्छ हुन्छ ल।
9: नमस्ते दाई।
10: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाई।
9: विदेश नाटकको दाई प्रोसेस गर्दै थिए, अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
10: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
11: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
12: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
13: हाम्रा विशेषताहरू:
12: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
13: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
12: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
13: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
12: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
13: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
12: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
13: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
12: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज।
13: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
14: रंग बहार, रंग बहार।
15: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
14: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
15: साथै 65-inch स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
14: बर्जर पेन्स।
16: यो कृष्ण सार एफएम
17: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: एफओ मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: नमस्कार, रेडियो इजलासमा म अधिवक्ता बसन्त गौतमको यहाँलाई हार्दिक स्वागत छ। रेडियो कृष्णसार एफएम 94 मेगाहर्जबाट प्रत्येक हप्ताको बुधबार बिहान 7:10 देखि 8 बजेसम्म प्रसारण हुने रेडियो इजलासमा हामी कानुन, न्याय र मानव अधिकारका विषयमा बहस गर्दछौँ। आजको रेडियो इजलासमा हामी स्वास्थ्यको अधिकारसँग सम्बन्धित विषय, स्वस्थ जीवनका लागि योग साधनाको महत्त्वको विषयमा बहस गर्न गइरहेका छौँ र बहसका लागि रेडियो इजलासमा उपस्थित भइसक्नु भएको छ पतञ्जली योग समिति बाँके अध्यक्ष पुष्कर आचार्य। योगले शरीरलाई मात्र होइन मन र जीवनशैलीलाई कसरी स्वस्थ र अनुशासित बनाउन सक्छ, योग साधना कसले कसरी र कति समय गर्ने, योग साधनाका नाममा गरिने अभ्यासमा के कस्ता सावधानी अपनाउनु पर्छ र आजको व्यस्त जीवनलाई मा योगलाई आफ्नो दैनिक जीवनको हिस्सा कसरी बनाउने, स्वस्थ जीवन, शान्त मन र सकारात्मक जीवनका लागि योगको साधनाको महत्त्व के छ भन्ने जस्ता विषयमा आजको बहसमा हामी छलफल गर्न गइरहेका छौँ र बहसका लागि रेडियो इजलासमा उपस्थित भइसक्नु भएको छ पतञ्जलि योग समिति बाँके अध्यक्ष पुष्कर आचार्य। आचार्य गुरु ओमको नमन यहाँलाई।
2: ओम, यहाँलाई पनि
1: आराम हुनुहुन्छ?
2: हजुर, ठिकै छ, आरामै छु।
1: आज हामी विशेष गरेर यो स्वस्थ जीवनका लागि योग साधनाको महत्त्वको विषयमा बहस गर्छौँ। त्योभन्दा अगाडि हामी यहाँको परिचयबाट सुरुवात गरौँ। पुष्कर आचार्य हजुर मेरो भनेर चिन्छौँ हामी, यहाँको पहिचान कसरी दिन्छ?
2: मेरो वास्तविक पहिचान त मलाई योगबाट नै मेरो आफ्नो पहिचान राख्ने विचार छ है। त्यही नै मैले आफूलाई आनन्दित मान्छु। मेरो पहिचान नै योगसँग जोडिएको छ। त्यसले गर्दा मेरो नाम पुष्कर आचार्य भए तापनि तर योगी योगको रूपमा मलाई चाहिँ आफ्नो पहिचान गर्न चाहन्छु। र हुन त मेरो जन्म नाम त भनिहाल्नु भयो, नाम मेरो जन्म चाहिँ दाङ, अहिले हाल घोराई उपमहानगरपालिका वडा नम्बर 12 हापुर भन्ने ठाउँमा मेरो जन्म भएको हो 2023 सालमा। र बाल्य जीवन पनि त्यहीँ बित्यो, शिक्षा दीक्षा पनि त्यहीँ बित्यो र त्यसपछि आफ्नो जीवनलाई अब यही त नि हामीहरूमा जागिरीकै दौडान है। यसैले गर्दा जागिरी खाने मौकामा चाहिँ विभिन्न जिल्लाहरूमा घुम्ने पनि गरियो। अब त्यसमा त्यो बेलामा सामान्य जीवन के हो भन्ने नै थाहा थिएन एक किसिमले भन्ने हो भने है। लहलयमै जीवनहरू बित्यो त्यही बेलामा। त्यही त हो नि बाल्यकालको अवस्था, साथीभाइको अवस्था है, जागिरीका अवस्था, जीवनशैली अस्त व्यस्त, त्यो अहिलेसम्म त्यही भइराखेको छ। अब त्यसलाई थोरै केही वर्ष आएर मेरो रिटायर जीवनपछि लगभग भनौँ, त्यसपछि आएर लगभग 2071 सालदेखि म चाहिँ योगमा विधिवत रूपमा भनौँ, अब हुन त स्वामीजी महाराजजीका चाहिँ यो टिभीबाट उसबाट है अब प्रसारण त हुन्थे, तर मेरो आफ्नो विधिवत रूपमा योग साधनामै गएर साधना गर्ने मेरो क्रम चाहिँ 2071 सालदेखि।
1: हजुर, त्यो साधनाको बारेमा हामी कुरा गर्छौँ गुरु। यहाँको विशेष गरेर बाल्यकाल भनौँ न, बाल्यकाल र यहाँको पढाइको अवस्था अलिकति जानकारी गराइदिनुहोस्।
2: मेरो बाल्यकाल अवस्था चाहिँ अब गाउँमै अब स्कुल नै अब बच्चै सबैको त्यही नै हुने भयो नै होइन। त्यसले गर्दा बाल्यकालमा अब यस्तै खेल्ने, बढ्ने, घुम्ने, खेलकुदलाई बढी प्राथमिकता दिने होइन, त्यसलाई बढी गरिन्थ्यो बच्चाहरूमा। त्यो स्वाभाविकै त्यो पनि स्वभाव पनि हो यो। त्यसले गर्दा त्यहाँबाट अगाडि बढ्दै अब स्कुल पढाइ हुँदै हामी चाहिँ अगाडि बढ्दै विधिवत रूपमा भन्नाले अब
1: यहाँले कुन स्कुलमा पढ्नुभयो दाङको?
2: मैले सिद्धरत्ननाथ नुहुन माध्यमिक विद्यालयबाट
1: उच्च शिक्षा के विषयमा पढ्नु?
2: हजुर, मैले चाहिँ म्याथ विषयलाई लिएर चाहिँ अगाडि बढेको थिएँ,
1: मेजर म्याथ।
2: हजुर, म्याथमा।
1: अनि सरकारी सेवा भन्नुभएको थियो?
2: सरकारी सेवामा चाहिँ खाद्य संस्थान संस्थानको रूपमा भन्नुहुन्छ भने म खाद्य संस्थानमा काम गरेँ, जस्तो पर्व जिल्लाहरू भयो, गोर्खा जिल्लाहरूमा भयो, मनाङमा पनि बसेँ है, काठमाडौँ पनि बसेँ। त्यसपछि उपदानको कार्यक्रममा पहिले नै मैले आफ्नो उपदान लिएर अब त्योभन्दा त बरु साधना नै उचित हुन्छ भने त्यहाँबाट विधा लिएर सामान्य रूपमा चाहिँ म योगतिर परिवेश गरेँ।
1: हजुर, अब सरकारी सेवामा यहाँहरूको पालामा अरू अरू क्षेत्र पनि नभएर त्यो प्रेरणा कसले मिल्यो अथवा आफैले त्यो सरकारी सेवामा प्रवेश गर्नुभयो अथवा
2: सरकारी सेवा प्रवेश गर्नुको प्रेरणा त अब त्यही त हो नि हाम्रो उसमा घरैसी कारणहरू. अब हामीले पढेले चाहिँ अब हाम्रो सोच कि व्यापारी हुनुपर्ने कि जागिरे हुनुपर्ने होइन, त्यही क्रममा अब व्यापारी भन्दा पनि हामीलाई त्यो सजिलो लाइन अब कर्मचारी लाइन नै ठिक हुन्छ भनेर म चाहिँ त्यतातिर प्रवेश गरेँ भनौँ न आफ्नो जीवनलाई त्यतातिर अगाडि.
1: गुरुको प्रेरक व्यक्तित्व भनौँ न, आदर्श व्यक्तित्व जसको कारणले यहाँ हुनुहुन्छ भन्ने लाग्छ, केही कोही हुनुहुन्छ?
2: मेरो अब योगमा लगाउने हुन त मेरो जीवनलाई अगाडि बढाउने मेरो दाजु शालिकराम आचार्यजी हुनुहुन्छ, मेरा गुरु प्रेम शाहजी हुनुहुन्छ, उहाँलाई सम्झिरहन्छु, मेरा आदरणीय पढाएका गुरुहरू हुनुहुन्छ. त्यसपछि विशेष गरी योगतिर लैजाने, योगतिर प्रेरणा दिने मेरो जीवनसङ्गिनी
1: हजुर
2: गोमा आचार्य. म मेरो जीवनलाई भन्यो भने म त धेरै रोगी मान्छे पहिला
1: हजुर
2: है, जीवनमा धेरै उपचार गरेँ, धेरै सङ्घर्ष गरेँ. कुनै पनि हस्पिटल बाँकी रहेनन् होला स्वास्थ्यको क्षेत्रमा यदि उपचारको क्रमलाई हेर्ने हो भने. म सायद त्यो बेलामा अब मेरो जीवन यति नै हो के र भनी जस्तो पनि मलाई अनुभूति भइसकेको थियो, र हरेक उपचार गर्दाखेरि पनि सन्चो नहुने. अहिलेको परिस्थिति त स्वास्थ्यमा चाहिँ अलिकति के नमिलेको थियो अब है, त्यसले गर्दा स्वास्थ्य शरीर जति पनि बिरामी भइराख्ने. त्यसपछि म हुक्किएर एक दिन त के भयो, एकजना साथीले एउटा चाहिँ उसमा जाउँ व्यायाममा जाउँ
1: हजुर
2: है भनेर उहाँहरूले चाहिँ एउटा व्यायामशालातिर चाहिँ लैजानु भयो. त्यहाँ पनि केही दिनसम्म कसरतहरू पनि गरियो तर त्यसले भएन. र त्यही क्रममा मेरो श्रीमतीलाई मेरो श्रीमान यस्तो बिरामी हुन्छ भन्ने कुरो उहाँले उनले गरेपछि उहाँले एकजनाले ओहो त्यस्तो छ भने उपचार गरेर पनि सन्चो हुँदैन भने त योगतिर लगाउनुहोस्, यहाँ नेपालगञ्जमा पनि योग चलिराखेको छ भन्ने कुरो त्यहाँ चाहिँ भनेपछि उसले चाहिँ मलाई आएर यस्तो यस्तो भयो तपाईँ योगमा जानुहोस्
1: हजुर भनेपछि हजुरलाई चाहिँ अब एउटा शिक्षाको भयो, एउटा योगतिर लाग्ने चाहिँ प्रेरक व्यक्तित्व म्याडम नै हुनुहुन्छ.
2: हजुर हजुर योगतिर लाग्ने पहिलो चाहिँ गर्ने चाहिँ मलाई
1: गुरुलाई चाहिँ जीवन के लाग्छ, के रहेछ जीवन?
2: जीवन एउटा उत्सव पनि हो, जान्ने हो भने उत्सव हो
1: हजुर,
2: जीवनलाई जानिएन भने एउटा मृत्यु पनि हो
1: हजुर,
2: सङ्कट पनि हो मेरो जीवनमा. त्यसले गर्दा कहिलेकाहीँ जीवन जान्यो भने त उत्सव रहेछ
1: हजुर,
2: खुसी रहेछ, आनन्द रहेछ यसैभित्र
1: हजुर. आफूले के बनाउने भन्ने आफ्नो हातमा हुन्छ,
2: त्यो त हो निश्चित रूपमा. के बन्ने के बनाउने भन्ने कुरो त हामी यही त छौँ, केही नहुने त्यतातिर ध्यान दिएन, आफूलाई केमा ढाल्ने नै भन्ने नै एउटा लय नै आएन, आफ्नो नै भएन भने त त्यो मान्छे ल थालिङ हुन्छ
1: हजुर
2: है. त्यसले गर्दा म के बन्ने भरे त्यो बाटो लाग्न सकियो भनेपछि सायद त्यो लाइनले त्यो लयले त्यसलाई जहाँ जानुपर्ने एउटा उच्च बिन्दुसम्म जहाँ पुग्नुपर्ने बिन्दु त्यहाँ पुर्याउँछ, अवश्य नै पुर्याउँछ.
1: जीवनको सिकाइ के रहेछ गुरु, यहाँको जागिरको दौडान अब योगको जीवनमा?
2: अब जीवनको सिकाइलाई भन्यो भने त हरेक कुराहरूमा लिन सकिन्छ. अब त्यसले गर्दा जीवनको जीवनलाई सिकाउनु भनेको सामान्य सूक्ष्म सूक्ष्म कुराहरूबाट सामान्य कुराबाट जीवनलाई चाहिँ बुझ्न सकिने रहेछ. एकै चाहिँ ठुलो कुरो मात्र होइन रहेछ जीवनलाई, साना साना कुराहरूबाट
1: हजुर
2: है, साना साना कुराहरूबाट जीवनलाई बुझ्न सकिने रहेछ. जुनै साना साना कुराहरूलाई सुधार्न सकियो भने जीवन फेरि आनन्दमय रहन्छ
1: हजुर. यहाँको जीवनमा बिर्सनै नसक्ने कुनै क्षण छ?
2: जीवनमा बिर्सनै नहुने क्षण त
1: घटना कुनै
2: घटना त पहिला पनि म एकचोटि एक्सिडेन्ट पनि परेँ बिचमा, अहिले फागुन महिना पनि म मोटरसाइकल एक्सिडेन्टमा पनि परेँ. यो क्षणभन्दा पनि मेरा ती रोगका क्षणहरूलाई चाहिँ बढी यात्रामा हुन्छ, तर तिनलाई मैले अहिले आएर के गर्थेँ गौण मान्ने, त्यो सामान्य चिज रहेछ है. यसलाई हिम्मत गर्न सक्ने हो भने, आफूलाई थोरै बदल्न सक्ने हो भने यी सामान्य रोगहरू केही पनि होइन रहेछ. रोग त मन पो रहेछ
1: हजुर
2: है, रोग त मनभित्र पो हुँदो रहेछ, डर त्रास भय यी सबै के छन् मनबाट नै हुने रहेछन्। त्यसले गर्दा मनलाई बलियो बनाउन सकियो, मनलाई लाइनमा ल्याउन सक्यो भने जीवन सहज आनन्दमय।
1: हजुर, जीवनमा सबैभन्दा खुसी भएको क्षण अथवा आनन्द आएको कुनै घटना क्षण छ?
2: जीवनमा खुसी आएको दिन जुन दिन म योगमा लागेँ, त्यही दिनदेखि एउटा मलाई एउटा यस्तो अनुभूति भइदियो कि ओहो, मैले अब सही बाटो लिएँ, मेरो जीवन अब बन्ने भयो। जुन दुःख छन्, कष्ट छन्, किन त्यो बेलाको साधना,
1: हजुर,
2: जो गुरुहरूबाट मेरो आदरणीय गुरु नरकान्त जोशी हुनुहुन्छ है, मलाई विशेष सुरुवातमा सिकाउने गुरु नै, योगमा योग सिकाउने गुरु पनि उहाँ नै हुनुहुन्छ फिल्डमा आएर, त्यसले गर्दा उहाँलाई पनि म यहीँबाट नमन गर्न चाहन्छु। उहाँले दिएको त्यो शिक्षा अहिलेसम्म मेरो घुमिरहन्छ। यति गहिरिएर उहाँले भनिदिनु भयो, जुन रोगबाट आत्तिएर गएको थिएँ नि म त, मृत्युसँग लडिरहेको थिएँ म, त्यो मृत्युबाट पनि बाहिर आउन सकिने छ, जीवनलाई बदल्न सकिने छ, मृत्युलाई पनि बदल्न सकिने रहेछ भन्ने कुरो योगले मलाई चाहिँ देखाइदियो।
1: हजुरलाई के कुराले सन्तुष्टि मिल्छ?
2: मलाई अहिले सन्तुष्टि त साधनामै सन्तुष्टि छ। मलाई यो धन सम्पत्ति ऐस आराम भन्दा सबैभन्दा आनन्द मलाई जीवनमा साधना गर्दाखेरि बडो आनन्द आउँछ, एकाग्रताको आनन्द आउँछ। त्यही बेला मलाई धेरै आफूलाई भाग्य भनी ठान्छु साधना गर्न पाउँदाखेरि।
1: एउटा व्यक्ति सफल हुनलाई व्यावसायिकता भन्छ नि, प्रोफेसनलिजम, हजुरको सिकाइले के रह्यो खासमा चाहिँ अहिलेसम्म?
2: मेरो सिकाइले मलाई कस्तो बनाइदियो हुन्छ भने, जुन अहिले विशेष मैले अहिले पनि हजुरलाई पहिले पनि भने, जीवन नै मेरो योग हो भने जस्तै, म हरेक कुरा मैले योगलाई जोड्ने गर्छु मेरो जीवनमा अहिले आएर। योगले मलाई जीवन जिउन सिकायो, बोल्न सिकायो, व्यवहारिक बन्न सिकायो।
1: हजुर,
2: है, जीवनले योगले मलाई एउटा आत्मबोध, यसको बारेमा आत्मबोध एउटा ज्ञान चाहिँ सिकायो मलाई यसले चाहिँ, योगले चाहिँ।
1: हजुर, आदरणीय श्रोताहरू, यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो इजलास कार्यक्रम, र आजको रेडियो इजलास कार्यक्रममा हामी स्वस्थ जीवनका लागि योग साधनाको महत्त्वको विषयमा बहस गर्दैछौँ, र बहसमा हुनुहुन्छ पतञ्जली समिति बाँके अध्यक्ष पुष्कर आचार्य, र साथमा छु म कार्यक्रम सञ्चालक अधिवक्त बसन्त गौतम। पुष्कर गुरु, अब हामी विषयवस्तुतिर प्रवेश गरौँ। अब यहाँले चाहिँ योगले सिकायो बाँच्न, धेरै कुरा योगमा आइसकेपछि जीवनको कला बाँच्ने एउटा सिकायो भन्नुभयो, खासमा के रहेछ योग साधना भनेको?
2: वास्तवमा योग साधना एउटा जीवन जिउने कला नै हो। रोगीका लागि एउटा उपचार पद्धति हो,
1: हजुर,
2: भने साधना गर्नेका लागि यो साधना पद्धति पनि हो यो,
1: हजुर।
2: यो जस्तै मैले हजुरलाई मेरा कुराहरू पनि गरेँ, अलिअलि रोगतिर कुरा अलिकति लिउँ
1: है।
2: जब म रोगी भएँ, रोगी भएको कारणले नै म योगमा लागेँ। प्रायः जसो अहिले त्यही नै छ मान्छेको सोचाइ, के छ भने योग त रोग लागेपछि नै जानी हो भन्ने जुन सोचाइ छ नि हाम्रो अहिले,
1: त्यही हो त गुरु,
2: होइन त्यो होइन रहेछ। अहिले मैले बुझेँ, म त्यही किसिमले गएँ नि, तब त मैले बुझ्ने मौका पाएँ त,
1: हजुर,
2: त्यही त मैले अहिले मौका पाएँ बुझ्ने। यदि म त्यहाँ रोग नलागेर गएको भए सायद खै त्यतातिर के हो भन्ने हुन्थ्यो होला, किन म त त्यसभित्र पीडित भएर,
1: हजुर,
2: है, रोगसँग लडिरहेको व्यक्ति आज योगमा जोडिएर त्यही योगले मलाई आज पुनर्जीवन दियो,
1: हजुर,
2: भनेपछि यो योग चिकित्सा पद्धति पनि रहेछ,
1: हजुर,
2: यसले समस्त रोगहरूलाई नाश पनि गर्ने रहेछ, किनकि यो साधना रहेछ। जति साधनालाई बढाउन सकियो त्यति आनन्द आउँदो रहेछ, र त्यति शरीरका अङ्गहरू खुल्दा रहेछन्,
1: हजुर,
2: है, यो रक्त सञ्चारहरू त्यसैले बढ्दो रहेछ, श्वास प्रश्वास, मेन त यहाँ के छ भने श्वास प्रश्वासकै कुरो छ। जब श्वास प्रश्वासलाई हामीले लिन जान्यौँ भने यसले शरीरका सम्पूर्ण सिस्टमहरूलाई नै ठिक गर्दो रहेछ र यसले रोगबाट मुक्त गराउँदो रहेछ
1: आफ्नो अनुभवले पनि
2: मेरो अनुभवले चाहिँ
1: अब गुरु अब स्वस्थ मान्छेले किन योग साधना गर्न जरुरी छ र एउटा बिरामी परिसकेको व्यक्ति भनौँ न यहाँले आफूलाई पनि उदाहरण दिनुभयो उहाँहरूको लागि कसरी फाइदा गर्दो रहेछ अब यसरी कुरा गरौँ
2: अब दुईवटा अब आयो दुईवटा पाटोमा अब म त रोगीको लगभग लगभग कुरो मेरो आफ्नो उदाहरण तपाईँलाई दिइसकेँ
1: हजुर
2: अब स्वस्थ मान्छेका लागि यो किन आवश्यक छ त
1: हजुर
2: अनि स्वस्थ मान्छे के हुनु पर्यो स्वस्थ रहनकै लागि रहिरहनका लागि कसैलाई रहर त छैन रोगी बन्न त रहर त कसैलाई हुँदैन
1: कसैलाई हुँदैन
2: हुँदैन स्वस्थ व्यक्ति स्वस्थ रहनकै लागि योग अत्यन्त उपयोगी छ किनकि उसले अझ लागेका रोगलाई त उसले निर्मूल गर्छ नष्ट गर्छ समाप्त गरेर उसलाई निरोगी बनाउँछ भने निरोगी व्यक्तिले योग गर्यो भने त सधैँ निरोगी नै बन्ने भयो
1: हजुर
2: त्यसले गर्दा योग रोगीका लागि पनि योग निरोगीका लागि पनि योग
1: यही भनेर त गुरु जस्तो अहिले पछिल्लो समय नसर्ने रोगका कारणले एकदमै व्यक्तिहरू मृत्युमा चाहिँ 70% बढी मृत्यु दर बढिरहेछ होइन नसर्ने रोगको कारण हाम्रो खानपान आचार आहार विहार भनौँ होइन मधुमेह क्यान्सर जस्ता रोगहरूका कारणले गर्दा व्यक्तिको मृत्यु दर पनि बढिरहेछ अहिले पछिल्लो समयमा तनाव एकदम एन्जाइटी लगायतका धेरै समस्याहरू पनि देखिरहेछ होइन यी रोगहरूको निर्मूलका लागि योग साधना कतिको महत्त्वपूर्ण छ
2: अब सर्ने रोग र नसर्ने रोग दुई प्रकारका छन् हामीसँग नसर्ने सर्ने रोग त लगभग हामी उपचारबाट पनि त्यसलाई समाप्त गर्न सक्छौँ र जुन नसर्ने रोग छ त्यसलाई हामी दीर्घरोगी पनि भन्छौँ होइन र दीर्घरोगी पनि भन्छौँ अब यो दीर्घरोगीका लागि जस्तो मेरै कुरा मान्नुहोस् अब म ढाड कम्मरको यो त नसर्ने रोग नै हो नि
1: हजुर
2: घुँडाको समस्या हुनु त्यसपछि आएर पेटको रोग हुनु
1: अब सुगर ब्लड प्रेसर
2: मधुमेह
1: क्यान्सर
2: है अब यी सम्पूर्ण रोगहरू योगले के हुँदो रहेछ गुरु भनेपछि नसर्ने रोगका लागि त म अझ योगलाई नै जोड गर्छु
1: हजुर है
2: नसर्ने रोग जुन छ त्यो व्यक्तिले औषधि भन्दा पनि साधना योगको माध्यमबाट उसले शरीरलाई सक्रिय बनाउँदै
1: हजुर
2: है रोगसँग लड्ने क्षमता रोग प्रतिरोधात्मक शक्ति
1: हजुर
2: है किन त्यो योगले त उत्पादन गर्छ शरीरमा
1: हजुर
2: किनकि योग भन्न बित्तिकै समस्त खालि हाम्रो व्यायाम मात्रै भएन
1: भएन
2: है त्योभित्र हामीसँग छ
1: अब मान्छेलाई के लाग्छ भने योग भन्ने बित्तिकै मान्छेलाई चाहिँ हाहु गर्ने होइन अब चाहिँ व्यायामको रूपमा पनि खासमा चाहिँ के हो होइन योग
2: अब यस्तो
1: अब चाहिँ यसले नसर्ने रोग नियन्त्रण गर्नको लागि कसरी मद्दत पुऱ्याउँछ
2: पुऱ्याउँछ कसरी भयो म यसको बारेमा थोरै एकदमै राम्रो प्रश्न एकदमै सबले जान्नुपर्ने कुरा के छ भने यो मैले हजुरले भन्ने जस्तो व्यायाम मात्रै कतिपयले योग भनेको व्यायामलाई मात्रै मान्छ नि मैले पसिना काट्छु म त व्यायाम गर्छु दौडेर आउँछु
1: यही हो नाचगान गर्ने
2: नाचगान गर्छौँ उफ्रिन्छौँ हाहा घु गर्छौँ यही नै योग हो नाम योग जोड दिँदैमा त्यो योग पूर्ण हुँदैन अब योगभित्र
1: अब पूर्ण योगको लागि के
2: हो पूर्ण योग केलाई भन्ने त अब हुन त महर्षि पतञ्जलिले भनिदिनु भएको छ अष्टाङ्ग योग नै हाम्रो मूल हो
1: हजुर
2: त्यहीभित्र सारा विधिहरू छन् भनेर भनिदिनु भएको छ अब त्यसमा मैले अलिकति के भन्न चाहन्छु भने यो क्रममा योग भन्न बित्तिकै व्यायाम पक्ष मात्रै नभएर हामीसँग के छ आसन पक्ष पनि छ
1: हजुर
2: है जुन आसन भनेको प्रेसरद्वारा गरिने उपचार विधि दबाबद्वारा गरिने विधि त्यसलाई आसनहरू स्थिर भएर गरिने विधिहरू छन् आसन छ त्यसपछि त्योभन्दा माथि फेरि प्राणायाम छ
1: हजुर
2: तस्मिन् सति श्वास प्रश्वास यो गति विच्छेदः प्राणायाम
1: हजुर
2: प्राणायाम छ यहाँ
1: हजुर
2: प्राणायाम जब यहाँ सबभन्दा मेन के छ हाम्रो बिचमा भनेको छ आसन र प्राणायाम. अब यसमा यम र नियम उहाँले जोड्नु भएको छ
1: हजुर
2: है. यम र नियम पालना यो हो. यहीँनिर एउटा गजबको मैले के देखेँ भन्नुहुन्छ भने हाम्रो स्वामीजी महाराजले अष्टाङ्ग युग जोड्ने बेलामा युग सुरुवात गर्ने बेलामा उहाँले यम र नियमलाई सायद पहिला जोड दिएको भए सायद यत्रो मानिसहरू योगतिर आकर्षित हुने थिएनन् होला जस्तो लाग्छ. किनभने यम र नियमका पालना गर्न मान्छेलाई कठिनाइ हुन्थ्यो
1: हजुर
2: सुरुवातमै. यहाँ त के जोड दिनुभयो व्यायाम पक्षलाई आसन र प्राणायाममा जोड दिनुभयो योगलाई है. जब आसन र प्राणायामलाई जोडेर आसन र प्राणायामले शरीरलाई स्वस्थ बनाउँदै लग्न गयो मनलाई स्थिर बनाउँदै लग्न गयो मन शान्त हुन गयो मान्छे अब आफै बुझ्दै गयो कि अब यो यम र नियम पनि चाहिँदो रहेछ है
1: हजुर
2: जीवनलाई. अहिंसा सत्य अस्त्य ब्रह्मचर्य अपरिग्रह सौँ सन्तोष तपस्वाध्याय ईश्वर प्रणिधान
1: हजुर
2: यी कुराहरूलाई पनि हामीहरूले यो भित्र जोड्नुपर्छ र आसन प्राणायाम
1: हजुर हजुर
2: आसन प्राणायामलाई हामीले विशेष गरी जोड्न सकियो भने प्राण शक्तिलाई जोड्न सकियो भने यी जति नसर्ने रोगहरू छन् ती रोगका लागि ठुलो उपचार विधि भन्छ यसले.
1: अब यही कुरा गरिरहँदा गुरु जस्तो अब योग भन्ने बित्तिकै अब रोगीहरूको लागि शरीरको अवस्था अनुसार जस्तो बालकको लागि युवाको लागि वृद्धको लागि रोगीहरूको लागि अलग अलग विधिहरू प्रक्रियाहरू भनौँ न आसन प्राणायामहरू होलान्. अब त्यो चाहिँ कतिपय अवस्थामा एउटा सम्मगम्म रूपमा सिकाएको पनि अथवा गर्ने गरेको पनि अथवा अल्प ज्ञानले चाहिँ फाइदा भन्दा पनि जाने रोग योग नजाने रोग
2: रोग
1: भन्ने पनि भनिन्छ. चाहिँ यसलाई अलिकति प्रश्न पारिदिनुहोस् न.
2: अब यस्तो छ हो विधि हरेक चिजको विधि हुन्छ है. विधिमा रहेर गरियो भने जानेर गरियो भने त्यसले फाइदा पनि गर्छ. यदि जानेर गरेन गरिएन भने त्यो गर्नुभन्दा नगर्नु उपयुक्त हुन्छ. किन जाने त उल्टो हुनसक्छ नि. त्यसले गर्दा यो विधि योगको विधिलाई जान्नु जस्तो हजुरको व्यायाम पक्षमा अब हजुरले बच्चा भन्नुभयो उमेर उमेर पनि छ योभित्र
1: हजुर
2: है. सबैलाई एउटै हिसाबले योगमा लगाउन त सकिँदैन नि. बच्चाको त्यही किसिमको योग हुनु पर्यो. किन सानो बच्चा लगभग पाँच वर्ष मानिलिउँ हामीले पाँच वर्षदेखि नै भन्छौँ अझ
1: हजुर है. यो पाँच वर्षदेखि नै गर्दा राम्रो
2: हुन्छ भनेर भनिन्छ. किन त्यो पाँच वर्षको बच्चालाई कहिले पन्ध्र पन्ध्र मिनटसम्म गर भनेर त त्यो
1: भएन.
2: उसलाई के सिकाउने भने श्वास लिन सिकाउने
1: हजुर
2: श्वास फाल्न सिकाउने
1: हजुर
2: सामान्य शरीरलाई चलाउन सिकाउने त्यहाँबाट हो क्या सुरुवाती त
1: हजुर
2: बच्चाबाट सुरुवाती प्राणायाम सिकाउने तरिका
1: हजुर
2: श्वास लिऊ अब श्वास फाल
1: हजुर
2: है गीतहरू त्यो गर्न सिकाउ. त्योभन्दा थोरै माथि बढ्यो भने
1: हजुर
2: त्यसलाई पनि त्यही किसिमले चाहिँ हामीले थोरै है ल यति पाँच तर त्यो बच्चालाई पाँच पटकसम्म लामो श्वास लिन फाल्न पठाइयो भने पनि त्यो बच्चाको लागि प्राणायाम भयो
1: हजुर.
2: त्योभन्दा माथि उमेर छ भने करिब हामीले पाँच मिनटसम्म
1: हजुर
2: है. त्योभन्दा बढी छ भने उमेर बढ्दै जाने भने बढ्दै गयो भने उमेर बढेको मान्छेलाई पन्ध्र मिनट भन्छ. कम्ती पनि हामीले पन्ध्र मिनटसम्म हामीले प्राणायामलाई जोड्नुपर्छ भनेर भनिएको छ. र त्योभन्दा बढी जस्तो अहिले हजुरले भन्नु सर्ने नसर्ने रोग असाध्य रोगीका लागि त आधा आधा घन्टा एक एक घन्टासम्म पनि गर्न सकिन्छ
1: प्राणायाम हजुर.
2: प्राणायाम नै मुख्य हो.
1: प्राणायाम नसर्ने रोग जुनसुकै अवस्थाकालाई गर्न मिल्छ तर आसन
2: होइन. प्राणायाम पनि सबै अवस्थालाई पनि अब यहाँ फेरि जस्तो छ
1: हजुर.
2: प्राणायाममा पनि के छ भन्नुहुन्छ भने हामीले तिन प्रकारले जोडेका छौँ
1: हजुर
2: है. मन्द गतिमा मध्यम गतिमा र तीव्र गतिमा भन्छौँ हामीहरूले यो प्राणायाम गर्ने बेलामा पनि हरेक क्रियामा हामीले त्यसरी नै जोडेका छौँ. आसनमा पनि त्यही गर्छौँ है प्राणायाममा पनि त्यही गर्छौँ. किनभनेपछि रोगी छ है उसलाई रोग सन्चो गर्नु छ
1: है.
2: मुटुको देवबाट मानिने मुटुको रोगी छ अरे
1: होइन.
2: मुटुको रोगी छ उसलाई प्राणायाम पनि गर्नु छ रोग मुक्त पनि हुनु छ भने उसलाई के गर्ने भने मन्द गतिमा किन उसको अवस्थालाई हेर्नुपर्छ, उसको रोगको अवस्थालाई हेरेर, त्यो व्यक्तिलाई हेरेर, त्यसको शारीरिक अवस्थालाई हेरेर उसलाई त्यही किसिमको चाहिँ मिलाएर हामीले चाहिँ योगमा साधनामा शिक्षा दिनुपर्ने हुन्छ, त्यसरी लगाउनु पर्ने हुन्छ। होइन कि अब मुटुको रोगी छ तैँले 15-20 मिनटसम्म जोरसँग गर भनिदियो भने त नेगेटिभ उल्टो हुन जान्छ नि। त्यसले गर्दा हामीले के गर्ने, विशेष गरी जस्तो आसनहरूमा पनि अब घुँडाका समस्या छन् भने खुम्च्याएर बस्न भएन,
1: है
2: अब ढाड कम्मरको समस्या छ भने अगाडि झुक्न भएन, विविध विषयहरू छन् योभित्र। यो भित्र नजाने अयहरूले जाने योग नजाने बिजोग भने जस्तै यो जान्न सक्नु पऱ्यो, यो जान्ने यो नियमलाई थोरै पालना गर्नु पऱ्यो। त्यसैले त हामी योग साधनामा जाउँ, घरमा टिभीको भरमा घरमा सुनेको भरमा नगरौँ, किनकि कमसेकम केही साधना केन्द्रमा गएर दक्ष गुरुहरूको सामनेमा सिकियो भने बल्ल त्यसले चाहिँ सहजता लिन्छ र अगाडि बढ्न पनि सक्छ र उसले आफूले पाउनुपर्ने जुन फाइदा हो बल्ल लिन सक्छ। त्यसले गर्दा योग साधना केन्द्रमा गएर दक्ष गुरुहरूको सामनेमा रहेर त्यस्ता रोगीहरूबाट सुरुवात गर्न
1: यही कुरा गरिरहँदा जस्तो गुरु जस्तो उठेर गरिने आसन छ, होइन बसेर गरिने आसन छ, अब त्यसै गरेर अब सिधा घोप्टो परेर होइन पिट पेटको बलमा होइन अब विभिन्न आसनहरू छन्, ती आसनहरू गर्दाखेरि विशेष गरेर दीर्घ रोगी अथवा चाहिँ स्वास्थ्य समस्या भएका व्यक्तिहरूले के कुरामा ध्यान दिनुपर्छ र प्रशिक्षकले को गुणहरू भनौँ न यसमा चाहिँ के कुरामा ध्यान दिनुपर्छ?
2: अब रोगीले यस जुन क्रियाहरू गर्छन्
1: हजुर
2: है जस्तो व्यायाम पक्षमा पनि भयो, आसन पक्षमा भयो, प्राणायाम पक्षमा भयो, ध्यान पक्षमा पनि छ
1: हजुर,
2: यिनलाई हामीले के गर्नु पर्यो भनेपछि जस्तो हजुरले भन्नुभयो अहिले उभिएर गरिने बसेर गरिने जुन प्रक्रियाहरू छन्
1: पेटको बलमा
2: पेटका बलमा गरिने पिठोको बलमा गरिने उभिएर गरिने अब जस्तो हजुरकै मैले भनौँ मोटो व्यक्ति छ उसको तौल धेरै छ भने उभिएर गरिनेमा त्यसलाई उफ्राउने काम चाहिँ भएन किनकि उसको वेटले गर्दा उसको शरीर घुँडामा समस्या जाने हो। त्यसलाई के गर्ने विधिवत रूपमा सुस्थ तरिकाले उसलाई सिकाइदिनु पऱ्यो हामीहरूले, कतिसम्म चाहिँ खुट्टालाई चाल्ने त चाल पनि त हुनु पऱ्यो नि। अब मैले ल मलाई सिको सन्चो हुन्छ मलाई मेरो वेट घटाउनु छ भन्दैमा एकैचोटि उफ्रिन थालियो भने त उसको समस्या अन्त देखिने भयो नि, यता घटाउनुतिर लाग्दा लाग्दै अर्को समस्या देखिने भयो। हामीले के सोध्नुपर्छ भने एउटा रोग निर्मूल गर्ने बेलामा अर्को रोग उत्पन्न
1: होस्
2: किन समग्र यो त ए बाबा साधना भनेको त शान्त स्वभावले गर्ने आनन्दित स्वभावले गर्ने हो
1: है।
2: यसका हरेक विधिहरूलाई अप्नाएर जस्तो हजुरले अहिले भनिहाल्नुभयो उभिएर गर्ने अब ढाड कम्मरको समस्या छ अब कम्मर खोल्नु छ भन्दैमा उसलाई लपक्कै पार अगाडि झुकाउन पनि भएन
1: होइन
2: समस्या आउने भयो झन् थप्पिने भयो त्यहाँ समस्या अरू थप्पिने भयो है। त्यसले गर्दा हामीले शारीरिक हिसाबले हेर्दाखेरि पनि व्यायाम पक्षलाई आसन पक्षलाई प्राणायाम पक्षलाई बडो ध्यानपूर्वक हामीले सावधानीपूर्वक भनौँ न सावधानीपूर्वक चाहिँ हामीले शरीरलाई चलाउनुपर्छ साधनाहरू गर्नुपर्छ।
1: हजुर आदरणीय श्रोताहरू यहाँहरू सुनिरहनु भएको छ रेडियो इजलास कार्यक्रम र आजको रेडियो इजलासमा हामी स्वस्थ जीवनका लागि योग साधनाको महत्त्वको विषयमा बहस गरिरहेका छौँ र बहसमा हुनुहुन्छ पतञ्जलि योग समिति बाँके अध्यक्ष पुष्कर आचार्य र साथमा छु म कार्यक्रम सञ्चालक अधिवक्ता बसन्त गौतम। अब गुरु यहाँले यति भनिरहँदा अब पतञ्जलि योग समितिको योगको प्याकेजको कुरा गरौँ योग साधनको यहाँहरूले चाहिँ 5 बजेदेखि 7 बजेसम्म गर्नु
2: हजुर 5 बजे
1: त्यो 2 घन्टाको प्याकेज के छ अलिकति बताइदिनुहोस् न श्रोताहरूले किन त्यो योग साधनामा पतञ्जलि योग केन्द्रमा किन आउने?
2: अब योग साधना हो नि त योगका नाममा यहाँ धेरै किसिमका योगहरू पनि हुन्छन् कसैका जुम्मा पनि छन् के छन् हरेक किसिमका एक्सर्साइजहरू राखिएको छ। म के भन्छु भने
1: हजुर
2: योग साधना पतञ्जलि नै किन त भन्दा एउटा विधि छ त्यो भित्र।
1: हजुर, कस्तो विधि छ गुरु बाबा?
2: त्यो विधि कस्तो छ भन्नुहुन्छ भने हामीहरूलाई एउटा पाठ्यक्रमकै आधारमा
1: हजुर
2: है दैनिकी त्यो अभ्यासहरू गर्ने एउटा विधि बनाइएको छ।
1: हजुर,
2: र यसभित्र रोगसँग रोगका विरुद्धमा लड्ने त्यस्ता किसिमका प्याकेजहरू पनि बनाइएका छन्। जस्तो दैनिकी भन्नु हजुरले, दैनिकी अभ्यास हाम्रो के छ पतञ्जलिमा भन्दा हुनुहुन्छ भने चाहिँ बिहान हामी सुरुवातीमा
1: हजुर
2: मन्त्रद्वारा
1: एउटा सुनाइदिनुहोस् न गुरु आज
2: सुरुमा तिन पटकसम्म हामी ओम है हो गर्ने तरिका हामी सुरुवातमा कसरी जान्छौँ भने सुरुमा बस्छौँ शान्त छ यो सबैजना आफ्नो आफ्नो उसमा बसिन्छ त्यसपछि सुरुवात गर्छ हामी तीन पटकसम्म ओमको उच्चारण तस्यवाचक प्रणव
1: हजुर
2: है ओमको उच्चारणबाट हामीले अगाडि बढ्छौँ तीन पटकसम्म ओ
1: यो उच्चारण गर्दा के असर पर्छ स्वास्थ्य?
2: ओहो यो ओमको उच्चारणले त शरीरमा एउटा तरङ्ग उत्पन्न गरिदिन्छ। यदि कुरो ल्याइहाल्नु भयो, म थाइरोइडको रोगी
1: हजुर
2: है यो थाइरोइडको रोगी मैले हजार 100 mg पनि मैले औषधि खाएँ है घटाउँदै घटाउँदै जाँदाखेरि म ओम जप ध्यान जो हाम्रो एउटा कार्यक्रम छ लुम्बिनी प्रदेशबाट बनेको त्यही लुम्बिनी प्रदेशबाट बनेको ओम जपमा मैले 21 मिनटसम्म मैले ओमको जप गर्न थालेँ
1: हजुर
2: है जप गर्दा गर्दा गर्दा मलाई 3 वर्षदेखि 4 वर्षको बिचमा मेरो थाइरोइडै हरायो। हेर्नुहोस् त्यति शक्ति
1: त्यति हाई डोजको औषधि खाने मान्छे
2: ओमको उच्चारणले र हाम्रा क्लासमा गरिने उज्जाई प्राणायामका जो अवस्थाहरू छन् क्रियाहरू छन् अभ्यासहरू छन् त्यसले गर्दा अहिले मैले औषधि खान्न
1: परेन गुरु। अब ओम पछिको
2: त्यसपछि ओम पछि हामी जान्छौँ मन्त्रद्वारा गायत्री मन्त्रद्वारा पाँचवटा मन्त्रहरू छन् त्यो गायत्री मन्त्रद्वारा हामीहरू जान्छौँ ओम भूर्भुवस्व तस्य वितूर्ण वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्। यसमा त्यसपछि आउँछ हाम्रो महामन्त्र महामृत्युञ्जय मन्त्र पनि यसमा जोड्छौँ हामीले। मृत्युसँग लड्ने हो नि त यो त साधना हो नि यो त मृत्युलाई पनि सार्दो रहेछ त्यसरी हामी मृत्युमा महामृत्युञ्जय मन्त्र पनि हामीले पढ्छौँ ओम त्र्यम्बकम् यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिव बन्धनान् मृत्युर्मोक्ष्यमामृतात्। यति शक्ति छ यो मन्त्रभित्र पनि पुरा तरङ्गित बनाइदिन्छ जीवनलाई। त्यसपछि हामी जान्छौँ राष्ट्रिय ज्ञान राष्ट्रभक्ति राष्ट्रियता छ नि हामीभित्रको राष्ट्रमान त्यो राष्ट्रियता गएर हामी राष्ट्रिय भक्तिका साथमा राष्ट्रिय ज्ञान गर्छौँ। त्यसपछि हामी व्यायाम पक्ष आउँछ जसलाई हामी योगिङ जगिङ भन्छौँ व्यायाम पक्ष आउँछ योगिङ जोगिङ गर्छौँ त्यसका 17-18 भागहरू छन् विधिहरू छन् तिनलाई पुरा गर्छौँ। त्यसपछि हामी सूर्य नमस्कार पनि त्यही भित्र पर्छ अत्यन्तै उपयोगी छ सूर्य नमस्कार पनि त्यही भित्र दण्ड बैठकहरू छन् हेर्नुहोस् युवा बनाउने बुढ वृद्धलाई पनि युवा बनाउने शक्ति छ त्यो भित्र दण्ड र बैठक छन् शरीरलाई सक्रिय बनाउने शक्तिहरू छन् त्यो भित्र दण्ड बैठकहरू छन् त्यो भित्र। त्यसपछि आउँछ आसनहरू छन् हरेक रोग विशेषका आसनहरू छन् हामीसँग आसनहरू गर्छौँ। त्यसपछि प्राणायाम जोडेका छौँ हामीहरूले 8-8 प्राणायाम गर्छौँ हामीहरूले भस्त्रिका प्राणायाम कपालभाती प्राणायाम बाह्य प्राणायाम अनुलोम विलोम प्राणायाम भ्रामरी उद्गीत र पर्ण प्राणायाम यसरी चाहिँ हामीले पुरै प्याकेज 2 घन्टामा हुन त यो अझ लगाउने भने त बढी टाइम पनि लाग्छ होला तर के गर्ने मानिसलाई एउटा समयलाई पनि ख्याल गर्नुपर्ने भएकोले हामीले लगभग यसलाई 2 घन्टाभित्र सम्पूर्ण प्याकेजहरू पूर्ण गर्छौँ। यही पूर्ण नै यो पूर्ण नै जीवन पूर्ण हो यो जुन दिन यो पूर्ण हुन्छ त्यो जीवन पनि पूर्ण हुन्छ। जीवनमा साधना साधना स्वाध्याय साधना स्वाध्याय सत्संग सेवा सदाचार यी पाँचवटा चित्त जीवनमा अनिवार्य छ अनिवार्य यति पाँचवटा चिजलाई चाहिँ हामीले
1: मनन गर्नुपर्छ। अब गुरु यहाँ पतञ्जलि योग समिति बाँकेको नवनिर्वाचित अध्यक्ष हुनुभएको छ होइन, यसमा चाहिँ यहाँलाई बधाई पनि ज्ञापन गरौँ रेडियो इजलासको तर्फबाट। अब यहाँको कार्यकालमा योगलाई बाँकेमा कसरी अगाडि बढाउने सोच राख्नु भएको छ र बाँकेमा चाहिँ पतञ्जलि योग समितिले कसरी कार्यहरू गरिरहेछ, कतिवटा योग केन्द्र छन्, अलिकति संक्षिप्तमा बताइदिनु।
2: एकदमै हाम्रो संस्थागत रूपमा जुन संस्थामा जोडिएको छु, जुन संस्थाले मलाई आज पुनर्जीवन दिएको छ है, हामीले अहिले लगभग 2064 सालदेखि बाँकी जिल्लामा योगको प्रादुर्भाव भएको हो। आदरणीय गुरु राष्ट्रिय प्रभारी हुनुहुन्थ्यो उहाँ लभदेव
1: मिश्र
2: हजुर, उहाँ गुरु आएर विधिवत रूपमा बाँकी जिल्लाबाट सुरुवात गरिदिनु भयो। त्यो बेलामा तत्कालीन हाम्रा नरकान्त गुरुलाई जिल्लाको अध्यक्ष गरेर 9 सदस्य गठन गरेर उहाँबाट सुरुवात भयो। र त्यो सुरुवात हुने क्रममा अब त्यो बेला त हामी थिएनौँ, हामी धेरै अलिक पछि जोडियौँ। त्यो बेलामा गुरुहरूले अब विभिन्न क्षेत्रमा आर्मीहरूको ब्यारेक भयो, पुलिसहरूको ब्यारेक भयो, अनि स्वास्थ्य केन्द्रहरूमा भए, औद्योगिक क्षेत्रहरूमा भए, जहाँ जहाँ ठाउँ पाउनुहुन्छ, मन्दिरहरूमा भए, उहाँले योगहरू गर्दै जानुभयो। र कालान्तरमा आएर विशेष गरी अझ यो 2075 सालदेखि अझ यसको व्यापकता आयो है। हामी 75 सालमा तत्कालीन हाम्रा यो यहाँ योग हाम्रो यो बाँकेमा योगलाई अगाडि बढाउनेमा मैले चाहिँ हाम्रो आदरणीय तत्कालीन मेयर साहब धवल शमशेर राणाज्यूलाई मैले चाहिँ बिर्सन मिल्दैन, किनकि उहाँले हामीहरूलाई धेरै सहयोग गर्नुभयो। जस्तो अहिले बागेश्वरीमा जुन हामी खुल्ला आकाशमुनि, हाम्रो ठाउँ थिएन त्यो बेला, खुल्ला आकाशमुनि हामीले योग गरिरहन्थ्यौँ, त्यो देखेर उहाँले एउटा टहरो पनि बनाइदिनु भयो। एउटा भक्त हजुरले देख्नुहुन्छ त्यहाँ टहरो बनाइदिनु भएको छ, त्यसमा टहरोमा अहिले चाहिँ हाम्रो योग चलिरहेको पनि छ। र उहाँले के भन्नुभयो भनेपछि हामीलाई, तपाईँहरू यही क्षेत्र मात्रै नबस्नुहोस्, तपाईँ पुरै घुम्नुहोस् न, पुरा नगरलाई चाहिँ योगमय बनाउनुहोस् भनेपछि उहाँले हामीलाई विभिन्न चाहिँ योगलाई चाहिने सामग्रीहरू उहाँले दिएर हामी 23 सुरुवात गऱ्यौँ।
1: हजुर, अहिले पतञ्जलि योग समितिमा अन्तर्गत कतिवटा योग केन्द्रहरू छन्, कसरी अहिले सञ्चालन भइरहेको छ?
2: अहिले कक्षाहरू सञ्चालन लगभग मोटामोटी 80 65 साधारण 65 थियो, अहिले लगभग 70 हाराहारीमा हाम्रा योग कक्षाहरू दैनिक कक्षाहरू चलिरहेका छन्।
1: हजुर
2: है, त्यहाँ कक्षा हरेक योग शिक्षकहरूले आफ्नो पुरै समय दिएर आफूले कोही हाम्रो गरौँ योग रहौँ निरोग भन्ने जुन नारा छ, आफूले साथसाथमा गरेर योग सिकाएर उहाँले पुरै 70 जिल्लाभरिकै हिसाबमा 70 चाहिँ साधना केन्द्रमा नियमित रूपमा चाहिँ यो कक्षा चलिरहेको छ। म त यहीँबाट भन्न चाहन्छु, जहाँ जहाँ नजिक पाइक पर्छ सबैजना जोडिनुहोस्, योग बिना जीवन छैन, योग बिना जीवन नै होइन, अधुरो। जसले योग गर्दै जसको जीवनमा योग छ नि त्यो मनुष्य नै भन्छु म त, एक किसिमले भन्ने हो नि त, त्यस्तो चिज हो नि यो योग त।
1: अहिले अब पछिल्लो समयमा जोडिहालौँ गुरु, जस्तो अब मान्छेको अब व्यस्त जीवन छन् होइन, तनाव छ, काममा चाहिँ प्रेसर छ, अब खानपानमा पनि त्यत्तिकै व्यक्तिहरूले ध्यान नदिएर होइन बाहिर अब पत्रु खाना भनिन्छ बाहिरको जङ्क फुडमा बढी बच्चा बच्चीलाई, अब इभन आमा बुवाको पनि त्यस्तो अवस्था छ। यस्तो अवस्थामा स्वस्थ जीवनका लागि योग साधना किन महत्त्वपूर्ण छ?
2: अहिले भनिसक्नुभयो व्यस्त जीवन, म त अझ थप्छु गरेर अस्त व्यस्त जीवन भन्नुहोस् न बरु।
1: हजुर,
2: अहिले स्थिति यस्तो छ, अस्त व्यस्त जीवन छ, लापरवाही जीवन छ हो। योगले के गर्छ, त्यो अस्तलाई अस्ताइदिन्छ, व्यस्तलाई व्यवस्थापन गर्छ योगले। अस्तलाई अस्ताइदियो, व्यस्तलाई व्यवस्थापन गर्छ। जब त्यो व्यस्त अस्त व्यस्त जीवनलाई व्यवस्थापन गर्ने चिज के हो त, योग हो। योगले नै के गर्छ, उसको जीवनलाई परिवर्तन गरिदिन्छ, किनकि योगभित्र पस्न बित्तिकै उसले खानपिनलाई ख्याल गरिहाल्छ,
1: हजुर,
2: रहन सहनलाई ख्याल गरिहाल्छ, उठाइ बसाइलाई सहन गरिहाल्छ। सबैभन्दा ठुलो कुरो खानपिन,
1: हजुर
2: है हामी बिग्रेकै केले हो त
1: खानपिनले
2: खानपिनले खानपिन खान त खान्छौँ तर खान जान्दैनौँ
1: हजुर
2: खान जान्दैनौँ हामीहरूले
1: खासमा कसरी जान्ने त गुरु
2: हो खाना खान पनि जान्नु पऱ्यो अर्थात् मैले भन्न खोजेको के भने
1: अब हजुर पनि शरीर यस्तो अब हेर्दाखेरि एकदमै फिट जस्तो देखिनुहुन्छ होइन
2: मोटो थियो ठुलो थियो है यता यता लोताहरू थिए
1: अब एउटा टिप्स बताइदिनुहोस् न त खानपिनको
2: खानपिनलाई के छ भने हामीले विशेष गरी खानपिनलाई पौष्टिक आहारलाई उपयुक्त हामीले लिन्छौँ
1: हजुर
2: खानुपर्छ नखाने नखाएर शरीर त बन्दैन शरीर बनाउने भने शरीर शरीर माध्यम खलो धर्म साधन
1: हजुर
2: शरीर बिना केही साधना गर्न सक्दैनौँ हामीले शरीर त बलियो बनाउनु पऱ्यो नि हामीहरूले खानालाई हामीले खानालाई हामीले खानु पऱ्यो खानाले हामीलाई खाना
1: भएन हजुर
2: खाना हामीले खाने हो त्यही खानाले फेरि हामीलाई खान थाल्यो भने जीवन रोगी यही हो खानाबाट नै रोग हो जति छ पेटबाटै उत्पन्न भएका छन् रोगहरू अहिले हेर्नु जङ्क फुडहरू मसलादार खानाहरू बढी छ नि हामीसँग तामसी खानाहरू बढी छन् राजसी खानाहरू बढी छन्
1: भनेपछि योगमा लागेर जोडियो भने होइन यसलाई नियमितता दियो भने खानपान रहनसहन आनी बानीमा चाहिँ व्यक्तिगत स्वभावमा पनि एउटा सकारात्मक सोचको विकास
2: तुरुन्तै यो योगले नै सिकाउने हो यो कुराहरू योगमा प्रवेश गर्यो भने त्यसको जीवन बदलियो गुरु बदलियो किनभने उसले सारा कक्षाहरूमा हाम्रा कक्षाहरूमा सबै कुराहरू सिकाइन्छ खानपिनका कुराहरू सिकाइन्छ
1: हजुर
2: होइन ओडबसका कुराहरू सिकाइन्छ बोल्नेका कुराहरू सिकाइन्छ बोल्ने बोल्ने सबै कुरो यही बोलीमै छ नि सबै कुरा मिठास यही भित्र छ झगडा यही भित्र छ लडाइँ यही भित्र छ कसरी बोल्ने
1: अब गुरु यो पतञ्जलि योग समितिले मानवीय सेवामा पनि अहिले जुन विकटको अवस्था छ बाढी पहिरो त्यसमा पनि सहयोग गरिरहेछ होइन यस्तो अवस्थामा हामी रेडियो सुन्ने श्रोताहरू हुनुहुन्छ होइन यहाँ चाहिँ अब योगमा लाग्ने योगी मनहरू हुनुहुन्छ उहाँहरूको लागि यहाँको भनाइ के रहन्छ
2: अहिले जुन भर्खरै घटेको घटना छ राष्ट्रमा अब जो भोटेकोसीको विषयमा
1: बाढीले
2: पीडित भएर अब पतञ्जलिहरूले देख्नु होला हरेक मोबाइलहरूमा
1: सामाजिक
2: सामान्य सञ्जालहरूमा यी कुराहरू आइरहेका छन्
1: सरपाइरहेको
2: हो खाना अहिलेसम्म सातवटा स्थानमा
1: हजुर
2: पतञ्जलिले त्यो क्षेत्रैमै पुगेर है सातवटा ठाउँमा अलग अलग ठाउँमा खानाहरू सुरुवात गरिसकेको छ जहाँ सङ्कट त्यहाँ पतञ्जलि जुनसुकै अब देख्नुभयो अहिले जाजर पहिला योभन्दा जाजरकोटमा पनि
1: है
2: भूकम्प पनि हामी नै अब यहीँबाट पुरा रातभरि गाडी पास गराएर हामीले साधन गरेर सामानहरू लगेर है त्यहाँ सुरुवात गरियो हरेक ठाउँमा जहाँ आपत पर्छ जहाँ विपद पर्छ पतञ्जलि त्यहाँ पुगेकै हुन्छ किन सेवाको भाव छ हामीमा के छ भने सेवाको अवसर खोज्छौँ कि हामीहरू अवसर खोज्ने हो सेवा गर्ने भनेको त अवसर कहाँ पाइन्छ त सेवा गर्ने मैले अघि नै भन्ने हजुरलाई है साधना स्वाध्याय सङ्गत भनौँ न है सत्सङ्ग त्यसपछि सेवा है मैले चौथो नम्बरमा सेवा पनि जोडेको थिएँ
1: त्यसै
2: सेवा यसले योगमा लाग्ने बित्तिकै तपाईँको सेवाको भाव पनि प्रकट गर्छ यसले
1: मानिसलाई
2: बदलिदिन्छ सेवाको भाव ल्याइदिन्छ त्यही हेर्नु कस्तो छ हाम्रा सब योग शिक्षकहरू सब खटिरहनु आफ्ना घर बगेका छन् त्यस्तो व्यक्ति उहाँ आफै लागिरहनु भएको छ सेवामा आफ्नै घर बगेको छ त्यस्तो व्यक्ति पनि त्यहाँ खटिरहनु भएको छ फरेन्द्रजी
1: अब गुरुजी अब हामी कार्यक्रमको अन्त्यमा छौँ होइन
2: हजुर
1: बाँकीको यहाँ अध्यक्ष हुनुहुन्छ
2: हजुर
1: अब योग साधना कक्षाहरू पनि सञ्चालन भइरहेछन् यहाँको महत्त्वपूर्ण जिम्मेवारी नवनिर्वाचित अध्यक्ष पनि हुनुहुन्छ अब पतञ्जलि योग समिति बाँकीलाई चाहिँ अब यहाँको कार्ययोजना पनि होला
2: छ
1: यो चाहिँ आफ्नो कार्यकालमा खास अझै योगमय बाँकी जिल्लालाई बनाउन यहाँको योजना के छ र रेडियो सुन्ने श्रोता सरोकारवालाहरूसँगको यहाँको अपेक्षा भनाई सन्देश के छ यहाँको
2: अब बाँके जिल्लामा हाम्रो पतञ्जलिले जस्तो गुरुको इच्छा नै छ पतञ्जलिले जस्तो गुरुको इच्छा नै छ

0: सुलभ तरिकाले यो को जुन विधा छ योगलाई लिन सकौँ भन्ने जुन भावना हामीले पतञ्जलिले लिएको छ, जिल्ला समितिले लिएको छ, र अहिले हामी यही दौडामा छौँ है, कहाँ जाने, कसरी जाने र कुन ठाउँमा योग साधनाहरूको कमी छ।
1: यसैमा गुरु, जस्तो अब सामाजिक उत्तरदायित्वको कुरा पनि छ, अहिले बालबालिकाहरू होइनलाई चाहिँ स्वस्थ बनाउनका लागि ट्र्याकमा हिँडाल्नको लागि भनौँ, त्यस्तै गरेर अब विभिन्न सरकारी निकाय, यो चाहिँ सामाजिक उत्तरदायित्व आम नागरिकसम्म पुग्नका लागि पतञ्जलि योग समिति कसरी अगाडि बढ्छ?
0: अब हामीले विशेष गरी त अहिले हामीले स्कुललाई लिएका छौँ, बच्चाहरूसँग पुग्नलाई, सब आम जनतासँग पुग्नलाई सहज बाटो भनेको विद्यालय नै देखेका छौँ हामीहरूले। पहिला पनि हामीले विद्यालयलाई प्रत्येक विद्यालयमा गएर योग साधनाहरू पनि हामीले सिकाइरहेका छौँ। भर्खरै अहिले 5 दिनको
1: ओलपुरमा
0: शिविर लाग्यो है, युवा संस्कार
1: हजुर, भन्नाले संस्कारको कुरा पनि सिकाउनुहुन्छ।
0: संस्कारको कुरा मेन त संस्कारै हो, यहाँ संस्कार हराउँदै गएर त बिग्रेर सारा बर्बाद भइरहेछ। संस्कार त अनिवार्य,
1: हजुर,
0: योगभित्र संस्कार अनिवार्य,
1: हजुर,
0: योगले नै सिकाउँछ यो कुराहरू,
1: हजुर।
0: जहाँ बच्चामा आजैदेखि संस्कार राख्न सकिएन भने अझै बिग्राल निस्किन्छ। त्यसले गर्दा हामीले त ढाल्ने हो, अब संस्कारयुक्त बच्चाहरू बनाउने हो,
1: हजुर,
0: राष्ट्रभक्ति सम्बन्धी बच्चाहरू बनाउने हो, यो कुरामा पनि हामी पतञ्जलि लागिरहेको छ र गरिरहेको छ। त अहिले दाङ हिजो मात्रै समापन भयो, त्यहाँ दाङ पनि चलिरहेको छ।
1: अनि
0: पतञ्जलिले हरेक क्षेत्रमा, हरेक जिल्लामा युवाहरू, बच्चादेखि नै भनौँ न, युवादेखि लिएर वृद्धसम्मलाई सेवा पुर्याउने जुन लक्ष्य लिएको छ, यो निरन्तर चलिरहन्छ।
1: गुरु, अब 1 मिनट बाँकी छ, यसमा चाहिँ मैले सोध्न छुटाएको र यहाँलाई भन्न मन लागेको कुरा केही छ?
0: मैले भन्न
1: हजुर,
0: मैले विशेष गरी योग सम्पूर्णका लागि उपयुक्त पद्धति हो, यसले रोगी र निरोगी दुवैका लागि यो ठुलो पद्धति हो, यसले नै जीवनलाई रूपान्तरण गर्छ। जीवनको रूपान्तरण भनेकै योग हो,
1: हजुर,
0: योगले नै जीवन रूपान्तरण गर्ने भएकोले सबैजना योगमा लागौँ, प्रत्येक दिन अभ्यास गर्ने बानी बसालौँ,
1: हजुर,
0: अनि जीवनलाई अगाडि बढाउँ। सबैजनालाई मैले यही भन्न चाहन्छु, योग गर्नुहोस्, निरोगी बन्नुहोस्।
1: हस् गुरु, धेरै धेरै धन्यवाद। आदरणीय श्रोताहरू, आजको रेडियो इजलास कार्यक्रममा हामी स्वस्थ जीवनका लागि योग साधनाको महत्त्वको विषयमा बहस गऱ्यौँ र बहसमा हुनुहुन्थ्यो पतञ्जलि योग समिति बाँके अध्यक्ष पुष्कर आचार्य। महत्त्वपूर्ण समय र तार्किक बहसका लागि पतञ्जलि योग समिति बाँके अध्यक्ष पुष्कर आचार्य गुरुलाई धेरै धेरै धन्यवाद।
0: यहाँलाई पनि धेरै धेरै धन्यवाद, हजुर प्रशान्त गौतमजी हजुर लगायत सम्पूर्ण यस
1: टिमलाई,
0: यो एफएम टिमलाई मेरो हृदयदेखि नै धन्यवाद,
1: धन्यवाद।
0: आज मौका दिनुभयो र योको बारेमा केही विचार राख्ने मौका दिनुभएकोमा सम्पूर्ण टिमलाई मेरो धेरै धेरै धन्यवाद।
1: धन्यवाद गुरु। आदरणीय श्रोताहरू, यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभयो, यसका लागि पनि यहाँहरूलाई धेरै धेरै धन्यवाद। स्वस्थ जीवनका लागि योग साधनमा लागौँ, सकारात्मक सोचको विकास गरौँ भन्ने सन्देशसहित आजको रेडियो इजलासबाट म कार्यक्रम सञ्चालक अधिवक्ता वसन्त गौतम यहाँहरूबाट बिदा हुन चाहन्छु। शुभ दिन, नमस्कार।
0: हवस्।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 8 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
5: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो आउनुहोस् सोफा हब नेपालगञ्ज
6: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट 10 देखि 15 वर्ष सम्मको वारेन्टी साथै फ्री डेलिभरीको सुविधा पनि अहिले थमाथम बिक्री भइरहेको छ
5: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि
6: सम्पर्क 97051148
5: सोफा हब नेपालगञ्ज
6: विश्वासमा नम्बर 1
5: क्वालिटीमा सबैभन्दा बेस्ट
7: वाउ प्लस टू परीक्षा पनि पास भयो अब कुन कलेजमा भर्ना हुने होला
8: ल है बधाई छ अनि

0: उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
1: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देउ न।
0: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
1: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
2: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
1: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: सुन्नु न सावित्रीजी, मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
2: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
1: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
2: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448-85535 र 98082-54037।
3: आमाको उपचार गरौँ भनेको, कहाँ जाने होला?
4: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
3: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
4: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
3: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
4: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
3: सम्पर्क नम्बर 081-535-717।
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
6: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
5: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
6: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
6: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
7: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोट, काठमाडौँ। फोन नम्बर 98161-14-16-99।
8: नमस्ते दाई।
9: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
8: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
9: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
10: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
11: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा
12: विशेषताहरू।
13: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
12: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
13: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
12: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
13: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
12: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
13: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
12: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
13: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
12: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
14: यो कृष्ण सार एफएम
15: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: हजुरबालाई लामो समयदेखि कानको समस्या छ। नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालको लागि कहाँ जाने होला?
1: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
0: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
1: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
0: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
1: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
0: सम्पर्क नम्बर 98 84 20 697, 98 85 23 697 र 98 014 83 697।
1: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।

0: क्याश फिर्ता लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: रंग बहार
3: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
2: बर्जर पेंस
4: यो कृष्णसार एफएम
5: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज

0: कलियुग कि राधा भनेर आफूलाई भन्छौ अनि कृष्णलाई आफ्नो बनाउन सक्दैनौ?
1: मेरो कृष्ण धेरै भोलावाला छ, त्यसैले म नै मिस्की राधा हो भनेर चाहिँ कसरी भनौँ?
0: तिम्रो मुटुमा तिम्रो कृष्ण गढिसकेको छ, अब उसको मुटुमा तिम्रो ठाउँ बनाउने समय आजै हो।

0: ओहो, घर त बनाइयो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
1: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
0: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटर द्वारा नाम लेखाई गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
2: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
3: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480-26435।
4: आज म एकदम खुसी छु।
5: होइन, आज किन यसरी हाँस्दै आएकी छौ त?
4: आज मैले रेडियो कृष्ण सारमा एउटा राम्रो कलेजको विज्ञापन सुने, मलाई त्यहाँको विशेषता एकदम मन पर्यो, म त भोलि नै बाबालाई भनेर जान्छु।
5: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानौ।
4: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
5: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जिएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
4: ल सुन, त्यसो भए 98580-40388, 98-045-086-26 र 98580-85-040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
5: ल ल हुन्छ हुन्छ ल।
6: रंग बहार, रंग बहार।
7: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
6: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
7: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
6: बर्जर पेन्स।
8: यो कृष्णसार एफएम
9: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
10: दाजु, भारी गाउँकी चमेली नाम गरेकी केटी त कति राम्री, मेरो कानै नि आँखा, गाउँभरि उसकै चर्चा। उसलाई बिहे गर्न पाउने केटो त साह्रै भाग्यमानी। दाजु सोचौँ है, सोचौँ।

0: BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust.
2: BBC News.
3: Journeys into the heart of global events.
0: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: पुगेको सरकारले जनाएको छ। शहरी विकास तथा भवन निर्माण विभागले बाढीबाट देशका विभिन्न जिल्लामा 7,570 निजी आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको हो। विभागको तथ्याङ्क अनुसार सबैभन्दा बढी क्षति नुवाकोट, रसुवा र धादिङमा भएको छ। नुवाकोटमा

0: 3,977, धादिङमा 3,451 र रसुवामा 1,779 घरमा क्षति पुगेको छ। यसै गरी गोर्खामा 263 र चितवनमा 61 घर क्षतिग्रस्त भएका छन्। निजी आवासतर्फ करिब 12 अर्ब रुपैयाँ बराबरको क्षति भएको विभागको प्रारम्भिक अनुमान छ। बाढी प्रभावित क्षेत्रमा महामारी फैलन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्य विज्ञहरूले आग्रह गरेका छन्। रसुवाको भोटेकोसीमा बाढी आएको एक हप्ता भइसकेको अवस्थामा विस्थापित तथा प्रभावित मानिसमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भन्दै विज्ञहरूले सावधानी अपनाउन सुझाव दिएका हुन्। स्वास्थ्यविद डाक्टर सागर राज भण्डारीका अनुसार बाढीका कारण पानीका मुहान दूषित हुँदा पानीजन्य रोग फैलिने जोखिम बढ्छ। बाढीपछि हैजा, झाडा पखाला, टाइफाइड र कमलपित्त जस्ता रोग देखिन सक्छन्। प्रभावित क्षेत्रमा कसैलाई पखाला लाग्ने, बान्ता हुने लगायतका समस्या देखिए तत्काल उपचारको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो। समयमै उपचार नपाए हैजा जस्ता रोगको प्रकोप फैलन सक्ने उहाँको भनाइ छ। लामो समयसम्म पानी जमिरहँदा लामखुट्टे तथा अन्य किराका लागि अनुकूल वातावरण बन्ने भएकाले कीटजन्य रोगको जोखिम पनि बढ्न सक्छ। बाढीका कारण धेरै मानिस घरबारविहीन भएर एउटै ठाउँमा बस्नुपर्ने अवस्था हुँदा भाइरल ज्वरो, रुगाखोकी लगायतका संक्रामक रोग समेत छिटो फैलन सक्ने विज्ञहरूको भनाइ छ। सरसफाई र शौचालयको अभावले पनि स्वास्थ्य समस्या बढाउन सक्ने भएकाले प्रभावित क्षेत्रमा सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। यसै गरी राहतका नाममा वितरण गरिने अस्वस्थकर वा गुणस्तरहीन खाद्य सामग्रीबाट खानाजन्य रोग फैलिन सक्ने भएकाले राहत सामग्रीको गुणस्तरमा विशेष ध्यान दिन आवश्यक रहेको उनीहरूको सुझाव छ। बाढी प्रभावितलाई पोषणयुक्त खानेकुरा आवश्यक पर्ने भएकाले राहतमा दाल, गेडागुडी, कोदो, गहुँ लगायतका पोषणयुक्त खाद्य सामग्रीलाई प्राथमिकता दिन डाक्टर राज भण्डारीले सुझाव दिनुभएको छ। बालबालिका, दीर्घरोगी र ज्येष्ठ नागरिकमा बाढी पहिरोका कारण आघातजन्य मानसिक समस्या पनि देखिन सक्ने भएकाले प्रभावित क्षेत्रमा तत्काल मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्ने विज्ञहरूले बताएका छन्। महामारी फैलिन नदिन बाढीका कारण थुप्रिएको फोहोर, दुर्गन्ध र मरेका जीवजन्तुको उचित व्यवस्थापन तथा सरसफाई तत्काल गर्न विज्ञको सुझाव छ। संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले मानसिक स्वास्थ्य समस्या, पानी तथा खाद्यजन्य रोग र कीटजन्य रोगको जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा स्थानीय स्तरमै स्वास्थ्यकर्मी, आवश्यक औषधि र उपचार सामग्रीको व्यवस्था गर्नुपर्ने बताउनु भएको छ। महामारी फैलन नदिन नागरिक आफै पनि सजग हुनुपर्ने र स्वास्थ्य समस्या देखिए तत्काल स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, वडा र पालिकासँग सहयोग माग्न स्वास्थ्यविदहरूले आग्रह गरेका छन्। देशका विभिन्न ठाउँमा वर्षासँगै ठूला नदीहरूमा पानीको बहाव बढेर सतर्कता तह पार गरेको छ। सुनकोसी, बुढी गण्डकी र महाकाली नदीले सतर्कता तह पार गरेकाले सावधानी अप्नाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार सुनकोसी नदी अन्तर्गत सिन्धुलीको खुर्कोट, बुढी गण्डकी नदी अन्तर्गत गोर्खाका आरूघाट र महाकाली नदी अन्तर्गत डडेलधुराको महाकाली नदीमा पनि बाढी आएको छ। अहिले नदीमा पानीको बहाव स्थिर रहेको र सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाले बाढीको जोखिम कायमै रहेकाले नदी किनारका क्षेत्रमा रहेका बासिन्दालाई सावधानी अप्नाउन भनेको छ। आज पनि देशको हिमाली भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै
1: दाइ, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
2: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
1: हो र, त्यहाँ के सेवा पाइन्छ त दाइ?
2: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
1: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
2: मेडिकेयर क्लिनिक नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 11 बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
3: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
4: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
5: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बिबिएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बिएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बिएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन,
5: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510।
0: पृथ्वी राजमार्ग सञ्चालन तथा तत्कालीन र दीर्घकालीन समाधानका विभिन्न उपायका बारेमा छलफल भएको जानकारी दिनुभएको छ। मन्त्रालयमा हिजो बसेको बैठकले काठमाडौँसँगको आपूर्ति श्रृङ्खला पुनर्स्थापनाका लागि हिलसाइडमा रहेको ग्याभियन बेस्ट वाल माथिबाट गाडी सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माण अघि बढाउने निर्णय भएको उहाँले बताउनु भएको छ। यसै गरी कृष्णवीरमाथिबाट नयाँ ट्र्याक खोलेर सडक सञ्चालनमा ल्याउने विकल्पमा सहमति भएको छ। मन्त्रालयले सुरुङबा बाइपास सडक निर्माणका सम्भावित विकल्पमा तत्काल अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडकको व्यवस्था गर्न आवश्यक प्रक्रिया अघि बढाउनेछ। भोटेकोसे नदीमा आएको बाढीबाट प्रभावित जिल्लामा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन दूतावासहरूले सहजीकरण थालेका छन्। दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स युएईमा रहेका नेपाली दूतावासले छुट्टा छुट्टै सूचना निकालेर प्रभावित नेपाली कामदारलाई विवरण उपलब्ध गराउन आग्रह गरेका छन्। परिवारको सहयोगका लागि नेपाल फर्काउनुपर्ने अवस्थामा रहेका दूतावासले आफ्नो विवरण दर्ता गराउन आग्रह गरेका हुन्। रोजगारदाता कम्पनीबाट विदा वा स्वीकृति लिन कठिनाइ भइरहेको जानकारी आएपछि दूतावासले समन्वय तथा सहजीकरणको लागि विवरण सङ्कलन थालेका हुन्। दूतावासले वास्तविक पारिवारिक अवस्था र नेपाल फर्काउनुपर्ने कारण स्पष्ट रूपमा उल्लेख गरेर मात्र विवरण पठाउन आग्रह गरेका छन्। अब विदेशको खबर। बेलायतका पूर्व प्रधानमन्त्री कियर स्टामरले संसद सदस्य पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ। उहाँले अब अन्तर्राष्ट्रिय मामिलासहित रक्षा, सुरक्षा, व्यापार र प्रविधिका क्षेत्रमा ध्यान केन्द्रित गर्ने बताउनु भएको छ। स्टामरले लन्डनको होलबोर्न र सेन्ट प्यानक्रास निर्वाचन क्षेत्रको सांसदका रूपमा 11 वर्ष सेवा गरेपछि संसद छाड्नु उपयुक्त समय आएको बताउनु भएको छ। उहाँको राजीनामासँगै त्यस निर्वाचन क्षेत्रमा उपचुनाव हुनेछ। सामाजिक सञ्जालमा विज्ञप्ति निकालेर उहाँले तीव्र रूपमा परिवर्तन भइरहेको विश्वमा रक्षा, सुरक्षा, व्यापार र प्रविधि लगायत अन्तर्राष्ट्रिय मामिलामा आफ्नो ध्यान केन्द्रित गर्ने बताउनु भएको छ। साथै महिला विरुद्ध हुने हिंसा तथा बालबालिका विरुद्धको हिंसा नियन्त्रण सम्बन्धी आफ्नो कामलाई पनि निरन्तरता दिने बताउनु भएको छ। अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीले आज तास्मानियासँगको खेलमा टस हारेर पहिले ब्याटिङ सुरु गरेको छ। तास्मानिया विरुद्ध पहिलो एक दिवसीय अभ्यास खेल खेलिरहेको नेपालले पछिल्लो ताजा अवस्थामा 38.2 ओभरको खेल सकिँदा 6 विकेटको क्षतिमा 180 रन बनाएको छ। नेपालका लागि तृतराज दासले 37 रन तथा मयन यादवले 32 रन बनाए। अनिल शाहले 11, कुशल भुर्तेलले 12 र दीपक डुम्रेले 18 रनको योगदान दिए। यसअघि अस्ट्रेलियामै भएको टप इन T20 सिरिज खेलको नेपाल एले आजदेखि एक दिवसीय फर्म्याटमा 3 अभ्यास खेल खेल्नेछ। नेपाल एले पर्सि शुक्रबार साउथ अस्ट्रेलिया तथा आइतबार न्यूजील्याण्ड एसँग खेल्ने तालिका छन्। यी अभ्यास खेलले नेपाली खेलाडीलाई एक दिवसीय क्रिकेटमा आफ्नो क्षमता परीक्षण गर्न र बलियो टोली विरुद्ध अनुभव हासिल गर्ने अवसर समेत प्रदान गर्नेछ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटे कोशी बाढीबाट 16 लाख मानिस प्रभावित। बाढीबाट 7,500 भन्दा धेरै घरमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क। बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन विज्ञको आग्रह। सुनकोशी, बुढी गण्डकी र महाकाली नदीमा बाढी, आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना। बेलायतका पूर्व प्रधानमन्त्री स्टामरले संसद पदबाट राजीनामा दिने। सुरक्षा, व्यापार र प्रविधि लगायत अन्तर्राष्ट्रिय मामिलामा ध्यान केन्द्रित गर्ने भनाई। र तास्मानियासँगको खेलमा नेपाल ए टस हारेर ब्याटिङ गर्दै।

0: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बिबिएस र शिक्षाशास्त्र संकायतर्फ बिएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।
1: नमस्ते दाइ।
2: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
1: विदेश जान आँटेको दाइ, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
2: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
0: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
0: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
0: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
0: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
0: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
0: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
6: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
5: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
6: किन नहुनु ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
5: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
6: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-487-57-466।

0: रंग गाउँ दे देश मेरो एभरेस्ट
1: रंग बहार
2: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
1: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
1: बर्जर पेन्स
3: यो कृष्णसार एफएम
4: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज

0: बीर डेंटल
1: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-32-375।
3: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np।
4: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
5: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
4: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
5: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
4: कस्तो खबर?
5: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, MD इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
4: ए, साँच्चै?
5: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
4: ए, त्यो त झन् राम्रो
5: हो नि। डाक्टर पुनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
4: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
5: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
4: यो त पुरा प्याकेज जस्तै भयो नि।
5: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
4: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
5: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
6: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
7: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
6: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
7: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री IVF क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
8: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री IVF क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
6: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
7: धन्यवाद शुभश्री IVF, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
8: थप जानकारीका लागि शुभश्री IVF क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
9: फिर्ता फिर्ता 20% सम्म क्यास फिर्ता, जहिले पनि जहाँ पनि
10: क्यास फिर्ता लिनुभयो त?
11: एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नुभयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
12: यो कृष्ण सार FM
13: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49451।
3: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
4: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081-531-380, मोबाइल 98-580-30-479 र 98-480-21-380।
5: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
6: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
5: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
6: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
5: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
6: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
5: सम्पर्क नम्बर 081-535-717।
6: खुसीको खबर:
5: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
6: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौ।
5: नोट: यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
6: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
7: रंग बहार रंग बहार
8: बर्जर संगै उपहार उपहार बम्परमा यामाहा रेजियर
7: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
8: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बढाउ उपहार जित्ने अवसर पाउ
7: बर्जर पेन्स
9: यो कृष्ण सार एफएम
10: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
4: सुन्नु न सावित्रीजी मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो कहाँ जाने होला
5: ए हो र यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ
4: ए हो र त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त
5: पाउँछ नि किन नपाउनु त्यहाँ अर्डर अनुसार बेड सोफा डाइनिङ टेबल अफिस टेबल ड्रेसिङ टेबल दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ टिकाउ सामग्री आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ एक पटक अवश्य भेट्नुहोस् तपाईँ निराश हुनुहुने छैन हजुर अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड सुर्खेत रोड नेपालगञ्ज फोन नम्बर 98448-87535 र 98082-54037
6: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो सबैले एउटै प्रश्न सोध्छन् खुसीको खबर कहिले सुनाउने भनेर
7: मलाई थाहा छ तिमी कति पीडामा छौ तर हामीले अहिले आशा मार्नु हुँदैन
6: कति अस्पताल धायौ कति उपचार गरायौ अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ
7: होइन हामीसँग अझै आशा छ मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ
8: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक अनुभवी विशेषज्ञ चिकित्सक आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित
6: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो
7: धन्यवाद शुभश्री आइबिएफ हाम्रो सपना साकार बनाइदिनु भएकोमा
8: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक सोल्टीमोड काठमाडौँ फोन नम्बर 98614-1649

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: यो कृष्णसार एफएम
3: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज

0: ए सानी, यो तीजमा मसँग घुम्न जान्छौ?
1: बो जादिन, गाउँको सोझी केटी भनेर फसाउन खोजेको हो र?
0: ए के भनेको त्यस्तो, सुनको हार किनिदिन्छु नि।
1: भयो, चाहिँदैन, सुनको हार पनि लाइदैन, दुई चार दिन घुमाउने केटा पनि चाहिँदैन। नमस्ते, म गायिका चन्दा अर्याल। नारीहरूको महान पर्व हरितालिका तीजको शुभकामना सहित मैले पनि तीज साङ्गीतिक कोसेली चाहिँदैन मलाई चाहिँदैन बजारमा ल्याएकी छु। सुनेर माया गरिदिनु होला है।
0: अधिकारीको रोमाञ्चक लय सृजना अनि बाबुराम बोहराको उत्कृष्ट शब्द सृजना भित्र चन्दा रियाल र खुमन अधिकारीको सुमधुर आवाज त्रिसना म्युजिक प्राली मार्फत अब डिजिटल बजारमा।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठुलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठुलो भूकम्प आएर त्यो श्री एफई 550D बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
3: नमस्ते दाई।
4: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
3: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
4: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
5: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
6: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
7: हाम्रा विशेषताहरू:
6: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
7: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
6: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
6: प्रत्येक महिना हार्दिक IBF काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
7: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
6: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
7: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
6: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
7: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
8: नेपालकै लागि।
9: सुन न बहिनी, टेलरको सबै सामान भइसक्यो, मेसिन कहाँबाट ल्याउने होला?
10: ओहो दाई, त्यति पनि थाहा छैन? नेपालगञ्जको घरबारी टोलमा रहेको BS सिलाई मेसिन सप्लाई छँदैछ नि।
9: त्यहाँ कस्तो कस्तो मेसिनहरू पाउँछ नि?
10: तपाईँले जस्तो खोज्नु भयो त्यस्तै पाउँछ।
11: BS सिलाई मेसिन सप्लायर्स, घरबारी टोल, पिपल चौतारा, उपमहानगरपालिका 2, नेपालगञ्ज। हामी कहाँ अनमोल, ताज र उषा ब्रान्डका साथै विभिन्न कम्पनीका सिलाई मेसिन बिक्री तथा मरमत गरिन्छ। साथै सिलाई मेसिन सम्बन्धी सबै पाठ पूर्जा एवं सामग्रीहरू पनि पाइन्छ। सम्पर्क नम्बर 98-481-2328, 98-224-1472 र 98-224-5278।
12: यसका साथै दसैँ तिहार र छठ पर्वमा 5-30% ग्राहक वर्गमा छुटको व्यवस्था गरिएको छ।
13: यो कृष्ण सार FM
14: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: कौशल्या मेमोरियल हस्पिटल द्वारा एक महिने फ्री ओपीडी सेवा शुरू भएको छ।
1: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपीडी सेवा सञ्चालन भएको छ।
2: प्रदान गरिने सेवाहरू:
0: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतो पानी बग्ने समस्या,
3: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
0: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसुति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
1: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
4: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुबिसु
5: अया कान दुखेर हैरान भइरहेछ, के गर्ने कहाँ जाने होला?
6: बहिनी किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान जम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
7: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
6: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज। सम्पर्क फोन नम्बर 081-530-244 98-580-81-244।
8: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
9: ए त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
8: ए त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
9: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
8: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
9: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 6 फुलटेक्रा आर्मी ब्यारेक सामुन्ने राप्ती रोड बाँके। सञ्चालक पुरन चौधरी।
8: सम्पर्क नम्बर 98-480-20-697, 98-580-23-697 र 98-014-83-697।
9: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ। कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्।
10: उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बीबीएस र शिक्षाशास्त्र संकायतर्फ बीएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।
11: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्स।
12: यो कृष्ण सार एफएम
13: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 9816 14 16 99।

0: प्रकाश फिर्ता लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: हाम्रो
1: रङ्गाउँदैछ मेरो एभरेस्ट
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: टाइम चेक
2: यो कृष्णसार FM
0: 94 MHz कृष्णसार जत्तिकै तेज
3: वाउ प्लस टू परीक्षा पनि पास भयो अब कुन कलेजमा भर्ना हुने होला
4: ल है बधाई छ अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस NMC छ नि
3: ए हो र त्यहाँ के पढ्न पाइन्छ त अनि त्यहाँको विशेषता पनि भन्देऊ न
4: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज BBS तथा ACCA कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण वातानुकूलित AC कक्षा कोठा समृद्ध पुस्तकालय अतिरिक्त क्रियाकलाप नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ
3: ल तिमीलाई धेरै धेरै धन्यवाद त्यसो भए म पनि यही भर्ना हुन्छु
5: हजुर प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस NMC ब्याचलर अफ बिजनेस स्टडिज BBS तथा ACCA कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ
3: नेपालगञ्ज बहुमुखी क्याम्पस NMC आदर्श ग्रुपद्वारा सञ्चालित ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि थप जानकारीका लागि सम्पर्क 98 580 36 577 98 580 28 195 र 98 580 36 811 नेपालगञ्ज बहुमुखी क्याम्पस NMC सफल भविष्यको बलियो आधार
6: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन् उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ BBS र शिक्षाशास्त्र संकायतर्फ BED कार्यक्रमहरू सञ्चालन गरिरहेको छ यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ
7: नमस्ते दाई
8: नमस्ते नमस्ते धेरै दिनपछि देख्यौ त भाइ
7: विदेश नाटेको दाई प्रोसेस गर्दै थिए अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको
8: समयमै सही ठाउँमा गएछौ त अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि
9: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान
10: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस् ग्यारेन्टीका साथ

0: स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
1: हाम्रा विशेषताहरू:
2: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
1: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
2: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाँझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
1: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
2: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
1: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा,
2: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
1: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
2: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NICSEA ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
1: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
3: यो कृष्ण सार FM
4: 94 MHz कृष्ण सार जत्तिकै तेज।
5: तिमी मसँग लभ गर्छौ, मुया के मुया
6: क्यार न लभ गर्न परिचर बाले खोज्दा केटासँग बिहार जाने हुन्का

0: चाहियो तर त कामले त आको बे गर्नु पर्यो
1: टेन्सन नलिन
2: एक से एक केटा मेरो गोजी यो पटा हेर बिजनेसम्यान हो फेरि कमेन्टतिर व्यापारी गर्छ यो ढाडे बिराले गीत गाउने कि गाएको छ हेरौँ त कस्तो
0: यो तपाईँ होइन
2: मेरो पनि त बिहा भएन कर नि त
3: हेलो शङ्कर ऋषिको देखाउने बाटो छ

0: हेरौँ हेरौँ
1: होइन भाइ होइन

0: खुशीको खबर।
1: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
0: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
1: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
0: सम्पर्क नम्बर 081-536-465 98-239-80-665 र 98-482-80-465 नेपालगञ्ज नेसनल अस्पताल बिपी चोक नेपालगञ्ज।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड काठमाडौँ, फोन नम्बर 98-61-14-16-99।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: बर्जर पेन्स
2: यो कृष्णसार एफएम
3: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज

0: कौशल्या मेमोरियल हॉस्पिटल द्वारा एक महीने फ्री ओपीडी सेवा शुरू भएको छ।
1: कोहलपुर नौ हवलदारपुर स्थित कौशल्या मेमोरियल हॉस्पिटलमा स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपीडी सेवा सञ्चालन भएको छ।
2: प्रदान गरिने सेवाहरू:
0: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतो पानी बग्ने समस्या,
3: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
0: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसुति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
1: सम्पर्क कौशल्या मेमोरियल हॉस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-389।
0: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाए तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए, साँच्चै?
4: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पूनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
4: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
5: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
6: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
5: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
6: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
5: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
6: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छानामुनि।
5: सम्पर्क नम्बर 081-535-717।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजीसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085049451।
3: सुबिसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुबिसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुबिसु।
4: दाइ, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
5: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
4: हो र, त्यहाँ के सेवा पाइन्छ त दाइ?
5: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
4: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक, जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
5: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक, उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
6: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।

0: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
1: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
0: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
1: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
0: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
1: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98487746।

अफगानिस्तानमा 12 वर्षे द्वन्द्वमा 40,000 सर्वसाधारणको ज्यान गएको प्रतिवेदन सार्वजनिक। द्वन्द्वमा संलग्न तथा जिम्मेवार सबै पक्षलाई जवाफदेहिताका प्रयासमा सहयोग गर्न आग्रह। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल एले तास्मानियालाई 193 रनको लक्ष्य दियो। नेपाल खबरमा अब पूरा खबर। सुनकोसी, बुढी गण्डकी र महाकाली नदीमा पानीको बहाव सतर्कता तहमै रहेकाले आज दिनभर सावधानी अप्नाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका प्रमुख विनोद पराजुलीका अनुसार सुनकोसी नदी अन्तर्गत सिन्धुलीको खुर्कोट, बुढी गण्डकी नदी अन्तर्गत गोर्खाका आरूघाट र महाकाली नदी अन्तर्गत डडेलधुराको महाकाली नदीमा पानीको बहाव सतर्कता तहमै रहेको छ। त्यसैले यी क्षेत्रको खोला, नदी किनार र आसपासको क्षेत्रमा सावधानी अप्नाउन उहाँले आग्रह गर्नुभएको छ। साथै बाढी प्रभावित जिल्ला रसुवा र नुवाकोट भई बहने भोटे कोशी र त्रिशुली नदी तथा ससाना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने भएको छ। आज भोटे कोशी र त्रिशुली नदी तथा ससाना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने

सुर्खेत, जाजरकोट, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना छ। नागडुङ्गा नौबिसे सडक खण्ड र मलेखो बजार नजिकैको सडक भाँसिएको छ। नागडुङ्गा नजिकै पातले वनमा र मलेखो बजार नजिकै परेवा भिरमा सडक भाँसिएको धादिङ प्रहरीले जनाएको छ। धादिङ प्रहरीका अनुसार सडक भाँसिएपछि यो सडक खण्डको विभिन्न ठाउँमा गाडी एकतर्फी रूपमा सञ्चालन गरिएका छन्। सडक भाँसिएपछि पेट्रोलियम पदार्थ बोकेका गाडीहरूलाई मात्र यो रूटमा चल्न दिइएको छ। गैरातीदेखि परेको अविरल वर्षाका कारण को राजमार्ग अन्तर्गत कोदारी खण्डमा पनि सडक अवरुद्ध भएको छ। वर्षासँगै आएको बाढी पहिरोका कारण सडक अवरुद्ध हुँदा यस क्षेत्रमा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको हो। सडक विभागका अनुसार अवरुद्ध सडक पुनः सञ्चालन गर्नका लागि सडक डिभिजन कार्यालय चरीकोटले मर्मत तथा सरसफाइको कार्य गरिरहेको छ। सडकमा थुप्रिएको गेग्रान हटाउन र क्षतिग्रस्त हिस्सा मर्मत गर्न आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको र बेलुकासम्ममा सञ्चालनमा ल्याउने तयारी भइरहेको विभागले जनाएको छ। रसुवाको भोटेको सीमा आएको बाढीबाट करिब 16 लाख मानिस प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखिएको छ। यसैगरी धादिङ, गोर्खा र चितवनलाई मध्यम प्रभावित जिल्लामा राखिएको छ। प्राधिकरणको पछिल्लो जानकारी अनुसार बाढीका कारण अहिलेसम्म 1,050 जनाको ज्यान गएको पुष्टि भएको छ। 3,916 जना सम्पर्कविहीन छन्। अहिलेसम्म 11,993 जनाको सकुशल उद्धार भएको प्राधिकरणले जनाएको छ। भोटेको सेप बाढीबाट 7,500 भन्दा धेरै घरमा क्षति पुगेको सरकारले जनाएको छ। शहरी विकास तथा भवन निर्माण विभागले बाढीबाट देशका विभिन्न जिल्लामा 7,570 वटा निजी आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको हो। विभागको तथ्याङ्क अनुसार सबैभन्दा बढी क्षति नुवाकोट, रसुवा र धादिङमा भएको छ।

0: 1977, धादिङमा 3451 र रसुवामा 1779 घरमा क्षति पुगेको हो। यसै गरी गोर्खामा 263 र चितवनमा 61 घर क्षतिग्रस्त भएका छन्। निजी आवासतर्फ करिब 12 अर्ब रुपियाँ बराबरको क्षति भएको विभागको प्रारम्भिक अनुमान छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा नुवाकोटका विद्यालयहरू अनिश्चितकालका लागि बन्द, सुनको भाव आज तोलामै 8,800 रुपियाँले घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराहीदाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
3: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि अहिले थमाथम बिक्री भइरहेको छ।
2: स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
3: सम्पर्क 97051148 70।
2: सोफा हब नेपालगञ्ज,
3: विश्वासमा नम्बर 1,
2: क्वालिटीमा सबैभन्दा बेस्ट।
4: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नुभयो त, सर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: क्याश फिर्ता लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले सुनकोसी बुढी गण्डकी र महाकाली नदीमा पानीको बहाव सतर्कता तहमै रसुवा र नुवाकोट भई बहने भोटेकोशी र त्रिशुली नदीमा बाढीको उच्च जोखिम नागढुङ्गा र मलेखो बजार नजिकैको सडक खण्ड भाँसियो लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नुवाकोटका विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिएका छन्। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण प्रभावित भएका विदुर नगरपालिका सहित किसपाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द रहेको छ भने बेलकोटगढी र तारकेश्वर प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको छ। बाढीका कारण विद्यार्थी शिक्षक र अभिभावक हराइरहेका, विद्यालयको संरचना सडक र पुलमा पुगेको क्षतिले आवत जावत गर्न समेत कठिन रहेकाले तत्काल विद्यालय सञ्चालनको तयारी नभएको विदुर नगरपालिकाले जनाएको छ। बाढीका कारण विद्यार्थी शिक्षक हराइरहेको यकिन तथ्याङ्क आइसकेको छैन। रसुवाको भोटेकोशीमा हराइरहेकाको खोज तथा उद्धारका लागि दक्षिण कोरियाली विपद राहत टोली नेपाल आइपुगेको छ। 11 जनाको कोरियाली विपद राहत टोली केडीआरटी नेपाल आइपुगेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभएको छ। कोरियन विमान मार्फत नेपाल आएका उनीहरूले खोज तथा उद्धारका लागि प्रयोग हुने उपकरण तथा कुकुरहरू समेत साथमा ल्याएका छन्। उनीहरूले आजै बाढी प्रभावित क्षेत्र रसुवाको माथिल्लो त्रिशुली एमा खोज तथा उद्धारका काम थाल्नेछन्। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा 9 जना कोरियाली नागरिक समेत सम्पर्कविहीन छन्। कोरियन उद्धार टोलीसँगै नेपाली सेनाको टोली पनि एकसाथ खोज तथा उद्धारमा खटिन लागेका हुन्। यसअघि नै खोज तथा उद्धारमा विदेशबाट भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि संयुक्त रूपमा परिचालन भइरहेका छन्। आज एकै दिन सुनको भाव तोलामा 8,800 रुपियाँ घटेको छ। हिजो 100 रुपियाँले बढेको सुन आज तोलामा 8,800 रुपियाँले घटेर 2,97,300 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। गएको मङ्गलबारदेखि लगातार घट्दै आएको सुन हिजो सामान्य बढे पनि आज एकै दिन धेरै घटेको हो। आज चाँदीको भाव पनि 185 रुपियाँले घटेको छ। हिजो तोलाको 4,765 रुपियाँ कायम रहेकोमा आज चाँदीको भाव 185 रुपियाँ घटेर 4,580 रुपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले अफगानिस्तानमा 1 दशकभन्दा लामो समयसम्म चलिरहेको सशस्त्र द्वन्द्वका कारण भएको ठूलो मानवीय क्षति उजागर गरेको छ। प्रतिवेदन अनुसार सन् 2009 जनवरीदेखि 2021 अगस्त मध्यसम्म कम्तीमा 40,000 सर्वसाधारणको ज्यान गएको तथ्याङ्क छ भने 77,000 भन्दा धेरै घाइते भएका छन्। संयुक्त राष्ट्रसङ्घीय अफगानिस्तान सहायता मिसनले हिजो सार्वजनिक गरेको प्रतिवेदनमा द्वन्द्वबाट प्रभावित 195 जना व्यक्ति र उनीहरूका परिवारसँग गरिएको अन्तर्वार्ताबाट प्राप्त विवरण समेटिएको छ। साथै हिंसा पीडितलाई सेवा प्रदान गरिरहेका 23 राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था र 23 तालिबान अधिकारीसँग गरिएको परामर्श तथा संवादलाई पनि प्रतिवेदनको आधार बनाइएको छ। प्रतिवेदनले द्वन्द्वमा संलग्न तथा जिम्मेवार सबै पक्षलाई जवाफदेहिताका प्रयासमा सहयोग गर्न र पीडितको अधिकार तथा आवश्यकतालाई सम्बोधन गर्ने उपायमा योगदान गर्न आग्रह गरेको छ। अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल एले तास्मानियालाई 193 रनको लक्ष्य दिएको छ। नेपाल ए 43 ओभर 3 बलमा 192 रनमा अल आउट भएको हो। नेपालका लागि तृतराज दासले सर्वाधिक 37 रन बनाए। मयङ्क यादवले 32, कुशल मल्लले 29 र पवन सर्राफले अभिजित 22 रन जोडे। त्यसअघि मयङ्क यादव र तृतराज दासले पहिलो विकेटका लागि 55 रनको साझेदारी गरेका थिए। तर त्यसपछि नेपालले लगातार विकेट गुमाउँदा ठूलो योगफल बनाउन सकेन। तास्मानियाका बिली स्टानलेकले 4 विकेट लिए। डब्ल्यु प्रेस्टविच र राफ म्याकमिलनले 2-2 तथा एल क्लार्क ले 1 विकेट लिएका छन्। अहिले तास्मानियाले जवाफी ब्याटिङ गरिरहेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुनकोशी बुढी गण्डकी र महाकाली नदीमा पानीको बहाव सतर्कता तहमै, रसुवा र नुवाकोट भई बहने भोटेकोशी र त्रिशुली नदीमा बाढीको उच्च जोखिम। भोटेकोशी बाढीबाट 16 लाख मानिस प्रभावित, बाढीबाट 7,500 भन्दा धेरै घरमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क। नागडुङ्गा र मलेको बजार नजिकैको सडक खण्ड भाँसियो, अरनीको राजमार्गको कोदारी खण्ड पनि अवरुद्ध। अफगानिस्तानमा 12 वर्षे द्वन्द्वका 40,000 सर्वसाधारणको ज्यान गएको प्रतिवेदन सार्वजनिक, द्वन्द्वमा संलग्न तथा जिम्मेवार सबै पक्षलाई जवाफदेहिताका प्रयासमा सहयोग गर्न आग्रह। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल एले तास्मानियालाई 193 रनको लक्ष्य दियो। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।
1: बीर डेंटल, बीर डेंटल, बीर डेंटल।
2: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081-532-375।
4: कौशल्या मेमोरियल हस्पिटलद्वारा 1 महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
5: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
6: प्रदान गरिने सेवाहरू:
4: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतो पानी बग्ने समस्या,
5: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
4: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसुति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
5: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
7: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
8: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
7: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
8: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
7: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
8: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
7: सम्पर्क नम्बर 081-535-717।
9: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
6: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
9: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
6: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
9: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निसाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
6: मेडिकेयर क्लिनिक नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 11 बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639411786 र 98224392377।
10: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।

0: हाय के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
1: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए साँच्चै?
1: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनमाचारी एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
0: आज म एकदम खुसी छु।
1: होइन, आज किन यसरी हाँस्दै आएकी छौ त?
0: आज मैले रेडियो कृष्णसारमा एउटा राम्रो कलेजको विज्ञापन सुने, मलाई त्यहाँको विशेषता एकदम मन पर्यो, म त भुल्ली नै बाबालाई भनेर जान्छु।
1: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानु।
0: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
1: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज, जिएम कलेज, नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
0: ल सुन, त्यसो भए 98 580 40 388, 98 045 086 26 र 98 580 85 040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
1: ल ल हुन्छ हुन्छ ल।

0: accident.
1: Why?

0: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
1: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
0: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
1: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
0: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
1: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
2: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ। फोन नम्बर 98614169।
6: नमस्ते दाई।
7: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
6: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
7: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
8: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
9: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
10: हाम्रा विशेषताहरू:
9: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
10: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
9: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाँझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
10: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
9: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
10: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
9: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
10: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50% विशेष छुट सेवा।
9: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
10: सम्पर्क फोन नम्बर 081530274 र 98580212।
11: रङ बहार, रङ बहार,
12: बर्जर सँगै उपहारै उपहार, बम्प
11: शपरमा यामाहा रेजियर
12: बर्जर पेन्सले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
11: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
12: बर्जर पेन्स।
13: Back to back. Back to back.
14: In this song.
13: On. Stay tuned.

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू,
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ECG, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 सम्म, साँझ 5:15 बजेदेखि 7 बजेसम्म, शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 3:30 बजेदेखि 6:30 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-5-33-719, 98-4-80-22-229 र 98-605-22-229।
3: कौशल्या मेमोरियल हस्पिटलद्वारा 1 महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
4: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
5: प्रदान गरिने सेवाहरू,
6: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
7: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
8: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
9: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-4-82-63-399।
10: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
11: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
10: भन्न त सजिलो छ तर कहाँ खोज्न जाने होला?
11: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाँचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
12: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
1: सम्पर्क टेलिफोन नम्बर 081-536-410 र 98-4-80-26-435।
2: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ BBS र शिक्षाशास्त्र संकायतर्फ BED कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ। झ्याल बाहिर धुलोले ढाक्छ। बत्ती फोन सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: वाउ, प्लस टू परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
2: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस NMC छ नि।
1: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देउ न।
2: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज BBS तथा ACCA कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित AC कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
1: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
3: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस NMC ब्याचलर अफ बिजनेस स्टडिज BBS तथा ACCA कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
1: नेपालगञ्ज बहुमुखी क्याम्पस NMC आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10-2 औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98-580-36-577, 98-580-28-195 र 98-580-36-811। नेपालगञ्ज बहुमुखी क्याम्पस NMC सफल भविष्यको बलियो आधार।
4: नमस्ते दाई।
5: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
4: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
5: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
6: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
7: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
8: हाम्रा विशेषताहरू:
7: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
8: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट OPD सेवा।
7: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
8: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
8: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
7: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
8: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50% सम्म विशेष छुट सेवा।
7: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NICSEA ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
8: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
9: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन। के गर्ने होला?
10: किन चिन्ता गर्नुहुन्छ? न्यू कैलाश दर्शन होटल छँदैछ नि।
9: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
10: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, AC रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
9: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
10: हजुर, न्यू कैलाश दर्शन होटल नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20 राजा। सम्पर्क फोन नम्बर 98 84 57 466।
11: Back to back.
12: In this song on
11: Stay tuned.

0: रंगाउ दे देश मेरो एवरेस्ट
1: फिरता फिरता 20% सम्म क्यास फिरता
2: जहिले पनि जहाँ पनि
3: क्यास फिरता लिनु भए त
0: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्यास फिरता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
4: ओहो हामी बिरामी भएपछि कहाँ जाने त
5: तपाईँलाई थाहा छैन नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली
4: हो र त्यहाँ सुविधाहरू के रहेछ त
5: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने मुख बाङ्गो हुने बाथ रोग ढाड दुख्ने मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ
4: अनकल सेवाहरू
5: नवजात तथा बाल रोग विशेषज्ञ मृगौला तथा मूत्र रोग विशेषज्ञ हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ प्याथोलोजी भिडियो एक्सरे डिजिटल एक्सरे इसिजी कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत दिसा पिसाब खकार थाइराइड बायोप्सी कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ
6: डाक्टर भेट्ने समय सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 सम्म साँझ 5:15 बजेदेखि 7 बजेसम्म शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म साँझ 3:30 बजेदेखि 6:30 बजेसम्म
5: सम्पर्क फोन नम्बर 081-533-719 98-480-22-229 र 98-605-22-229
7: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65+ बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221 साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क शर्त र नियमहरू लागू हुनेछ थप जानकारीका लागि www.subisu.net.np सुविसु
8: अपन स्वास्थ्य के ख्याल रखब सच्चा आत्मविश्वास हुए वही से तो नेपाल परिवार नियोजन संघ बाके शाखा विगत लंबा समय से आप लोगन के सेवा में यहाँ समर्पित है
9: हमरे यहाँ पूर्ण गोपनीयता के साथेन गर्भपतन परिवार नियोजन के साधन बच्चेदानी के मुंह और स्तन कैंसर के परीक्षण और यौन और प्रजनन स्वास्थ्य संबंधी परामर्श सेवा उपलब्ध है
8: विशेष सुविधा
9: अब हरेक इतवार के दोपहरे 3 बजे से 5 बजे तक स्त्री और प्रसूति रोग विशेषज्ञ डॉक्टर संदेश आचार्य के द्वारा विशेष परामर्श और उपचारों भी पावा जाए
10: देर न कीन जाए आज स्वास्थ्य परामर्श लीन जाए पता नेपालगंज उप महानगर पालिका वार्ड नंबर 9 रामलीला रोड नापी शाखा के अगारी फोन नंबर 081-530-598
11: Back to back.
12: In this song on
11: Stay tuned.

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संसदमा प्रधानमन्त्री शाहको सम्बोधन, दृढ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता। प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7 अर्ब 88 लाख रुपैयाँ जुट्यो। मुगलिनतर्फ बाहिरिने मध्ये ईन्धन र दुई पाङ्ग्रे बाहेक सबै गाडी बाहिरिने मध्ये ईन्धन र दुई पाङ्ग्रे बाहेक सबै गाडीलाई नाग

गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढी, त्यसबाट भएको जनधनको क्षति र भइरहेको खोज, उद्धार, उपचार, राहत र नागरिकको व्यवस्थापन लगायतका विषयमा प्रधानमन्त्री शाहले आजको संसदमा जानकारी गराउनु भएको हो। उहाँले दृढ संकल्पका साथ यो विपदसँग लड्ने प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्री शाहले भोटेकोशी बाढीको सूचना आएदेखि नै सरकार प्रभावकारी उद्धार राहतमा जुटेको समेत बताउनुभयो। यो क्रम अहिले पनि निरन्तर चलिरहेको छ। साथै उहाँले यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्र नभई सिङ्गो नेपालको साझा वज्रपात रहेको बताउनुभयो। देशमा संकट परेका बेला नेतृत्वले आड र भरोसा दिनुपर्नेमा उहाँको जोड छ। रसुवाको बाढीले ज्यान गुमाउनेको संख्या 1114 जना पुगेको छ। पछिल्लो क्षति अवस्थाको विवरणसहित उहाँले ज्यान गुमाउनेको संख्या 1114 पुगेको उल्लेख गर्नुभयो। फेला परेका सबमध्ये अहिलेसम्म 95 जनाको शनाखत भई आफन्तलाई बुझाइएको छ। अहिलेसम्म 292 जना घाइते भएका छन्, जसमध्ये 182 जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने अन्यको उपचार चलिरहेको छ। अझै 3916 जना सम्पर्कविहीन छन्। अहिलेसम्म 11993 जनाको उद्धार गरिएको छ। सरकारले प्रभावित जिल्ला र पालिकाका लागि राहत रकम निकासा गरेको प्रधानमन्त्री शाहले जानकारी गराउनु भएको छ। प्रधानमन्त्री शाहले जलविद्युत आयोजनाका सुरुङभित्र फँसेका नागरिकहरूको उद्धारमा भइरहेको ढिलाइबारे पनि संसदलाई जानकारी गराउनुभयो। सुरुङमा फँसेकाहरूको उद्धार गर्न प्राविधिक जटिलताका कारण ढिलाइ भएको उहाँको भनाइ छ। त्यस्तै उहाँले रसुवा बाढीको घटना जलवायु परिवर्तनसँग पनि सम्बन्धित भएकोले यसबारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने बताउनु भएको छ। हिमालय क्षेत्रमा जोखिम बढेकाले यो विश्वको साझा जिम्मेवारी भएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभयो। रसुवाको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ। सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोष मार्फत बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ्दै गएको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिनुभयो। राहत कोषमा आजसम्म 7,88,57,217 रुपियाँ जम्मा भएको छ। कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हिजो 1 अर्ब रुपियाँ निकासा गरिएको थियो। त्यसमध्येबाट 6,75,00,000 रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका बाढी प्रभावित 15 पालिकामा निकासा भइसकेको छ। कोषमा अहिले 6,88,57,217 मौजदात रहेको छ भने थप 61,41,702 अमेरिकी डलर जम्मा भएको छ। नागढुङ्गा मुगलिन सडक खण्डका विभिन्न ठाउँमा सडक भाँसिएको छ। नागढुङ्गा नजिकै पातले वनमा सडक भाँसिएको सडक विभाग धादिङले जनाएको छ। काठमाडौँबाट मुगलिनतर्फ बाहिरिने गाडीमध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्रे बाहेक सबैलाई नागढुङ्गा सुरुङ मार्ग खुल्ला गरिएको छ। पेट्रोलियम पदार्थ बोकेका र मोटरसाइकललाई भने पातले वन क्षेत्रबाटै एकतर्फी आवत जावतको व्यवस्था मिलाएको सडक विभागले जनाएको छ। विभागका अनुसार सडक भाँसिएको ठाउँमा प्राविधिक अध्ययनपछि मात्र मर्मतको काम सुरु हुनेछ। मलेखु बजार नजिकै पनि परेवा भिरमा सडक भाँसिए पछि जोखिमयुक्त भएको छ। गजुरी गाउँपालिका 3 परेवा भिरमा वैकल्पिक मार्ग खोलिएको जिल्ला प्रहरीकारले धादिङले जनाएको छ। परेवा भिरमा 100 मिटरको नयाँ ट्र्याक खोलिएको हो। धादिङको कृष्णभीर सडक पनि त्रिशुलीको बाढीले यसअघि नै कटान गरेको छ। गाडी तथा मानिस वारपार गर्न नमिल्ने गरी कृष्णभीर क्षेत्र अवरुद्ध छ। त्यस्तै जवाङ खोला नजिकै पनि सडक चर्किएको छ। त्रिशुलीको बाढीले सडकको टेवा पर्खालमा क्षति गरेको छ। भदौ 10 गतेको बाढीले पृथ्वी राजमार्ग ठाउँ ठाउँमा अवरोध हुँदा विशेष गरी हेटौँडा हुँदै चल्ने वैकल्पिक सडकमा गाडीको चाप छ। हेटौँडा काठमाडौँ सडक खण्डमा यति बेला गाडीको चापसँगै व्यवस्थापनको दबाव पनि बढेको छ। त्रिशुली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि काठमाडौँ आवत जावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ। वैकल्पिक सडकमा गाडी र यात्रुको चाप बढेसँगै मकवानपुर प्रहरीले सडक व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ। जिल्ला प्रहरीकारले मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री र जिल्ला ट्राफिक प्रहरीकारले मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट आफै सडकमा खटिएर आवागमन व्यवस्थापन गरिरहनु भएको छ। गाडीको लामो लाइन, साँगुरा सडक र वैकल्पिक मार्गमा बढेको चापका बीच प्रहरीले निर्धारित रूट अनुसार सञ्चालन गराउने, जाम व्यवस्थापन गर्ने तथा अत्यावश्यक गाडीलाई प्राथमिकता दिने काम गरिरहेको छ। प्रशासनले 14 सिटभन्दा कम क्षमताका गाडीका लागि छुट्टै रूट निर्धारण गरेको छ। हेटौँडाबाट काठमाडौँ छुट्ने ती गाडीले भीमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली र काठमाडौँबाट फर्किनेले फर्पिङ, फाखेल, कुलेखानी, भीमफेदी सडक प्रयोग गर्नुपर्नेछ। ठूला यात्रुवाहक तथा मालवाहक गाडीलाई काठमाडौँतर्फ छुट्दा त्रिभुवन राजपथ र फर्किँदा कान्ति लोकपथ प्रयोग गर्न भनिएको छ। त्रिभुवन राजपथमा रहेको कमजोर बेली ब्रिजका कारण इन्धन तथा धेरै लोडका गाडी सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ। जिल्ला ट्राफिक प्रहरीकारले मकवानपुरका प्रहरी निरीक्षक विष्टले यात्रालाई सहज बनाउने काम भइरहेको बताउनुभयो। सामान्य अवस्थामा झण्डै 3 घण्टामा पूरा हुने हेटौँडा काठमाडौँ यात्रा अहिले चापका कारण 5 घण्टासम्म लम्बिएको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: खुशीको खबर।
2: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
1: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
2: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
3: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
4: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
3: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
4: सम्पर्क 97-05-11-48-70।
3: सोफा हब नेपालगञ्ज,
4: विश्वासमा नम्बर 1,
3: क्वालिटीमा सबैभन्दा बेस्ट।

सिधाकुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री वितरणमा तत्कालका लागि रोक लगाउँदै घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय गरेको छ। पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा त्रिशुली नदीले सडक कटान गरेपछि काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा खाना पकाउने ग्यास आपूर्ति प्रभावित भएको छ। निगम र ग्यास विक्रेता महासङ्घको टोलीबीच आज बसेको संयुक्त बैठकले ग्यासको आपूर्ति र वितरण सहज बनाउन विभिन्न निर्णय गरेको हो। अब काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने ग्यास उद्योगले अहिलेलाई तराईका उद्योगमा नै ग्यास सिलिन्डर भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाइएको छ। बजारमा आउने ग्यास अब अति आवश्यक उपभोक्तालाई मात्र वितरण गरिनेछ। व्यावसायिक प्रयोजनमा ग्यास उपभोग गर्ने व्यवसायीले आफै ग्यास व्यवस्थापन गर्नुपर्नेछ। बजारमा कृत्रिम अभाव वा कालो बजारी हुन नदिन र उपभोक्तालाई सहजीकरण गर्न आवश्यक प्रयास गरिने भएको छ। चीनले रसुवागढी जोड्ने केरुन नाका जाने स्थलमार्ग पूर्णरूपमा पुनः सञ्चालनमा ल्याएको छ। सीमावर्ती चीनको स्वशासित क्षेत्र तिब्बत केरुङ जिरोङ नाकामा लेदोसहितको पहिरो जाँदा ठूलो क्षति पुगेको छ। बाढीले बगेको सडक खुलाएसँगै उद्धारकर्मी राहत सामग्री उपकरण सडक मार्फत विपदको मुख्य प्रभावित क्षेत्रमा पुर्याएर थप उद्धार कार्य सञ्चालन गर्न सक्ने चिनिया सञ्चार माध्यमले जनाएका छन्। राष्ट्रिय राजमार्ग G216 विभिन्न खण्डमा सडक सफा गर्ने कार्य चलिरहेको छ। खोज तथा उद्धार कार्य पनि निरन्तर भइरहेको छ। यसअघि भदौ 10 को बाढीले केरुङ बन्दरगाह तथा चीन र नेपालतर्फको आद्यागमन कार्यले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो। अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल एक क्रिकेट टोली पहिलो एक दिवसीय अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित भएको छ। नेपाल एले दिएको 193 रनको लक्ष्य तास्मानियाले 4 बल बाँकी छँदा 8 विकेट गुमाएर भेटायो। नेपाल एका साहब आलम र दीपक प्रसाद डुम्रेले 2-2 तथा रिजन ढकाल आकाश चन्द्र पवन सराफले 1-1 विकेट लिए। यसअघि डार्विनमा टस हारेर ब्याटिङ गरेको नेपाल एले 43 ओभर 3 बलमा 192 रन बनाउँदा सबै विकेट गुमाएको थियो। तीर्थराज र मयनले पहिलो विकेटका लागि 55 रनको साझेदारी गरे पनि त्यसपछि अरू खेलाडीबीच धेरै रनको साझेदारी हुन सकेन। तास्मानियाका बिली स्टाइनलेकले 4 विकेट लिए। अब नेपाल एले दोस्रो अभ्यास खेलमा पर्सि शुक्रबार साउथ अस्ट्रेलियासँग र अन्तिम अभ्यास खेलमा आउँदो आइतबार न्युजिल्यान्ड एसँग खेल्नेछ। चारभन्जाङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संसदमा प्रधानमन्त्री शाहको सम्बोधन, दृढ सङ्कल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता। प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7 अर्ब 88 लाख रुपैयाँ जुट्यो। मुगलिनतर्फ बाहिरिने मध्ये इन्धन र 2 पाङ्री बाहेक सबै गाडीलाई नागढुङ्गा सुरुङ मार्ग खुला। अवरुद्ध राजमार्गको दबाव व्यवस्थापन गर्दै मकवानपुर प्रहरी। घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय, आपूर्ति र वितरण सहज बनाउने प्रयास। चीनले खुलायो भोटेकोसी बाढीले बगाएको सडक, गाडी मार्फत ढुवानी गरेर उद्धार सामग्री पुर्याइँदै। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोली अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित।

0: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
4: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला।
5: बहिनी किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान जम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
6: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
5: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5 नेपालगंज। सम्पर्क फोन नम्बर 081 530 244, 98 580 81 244।
7: Back to back, back to back.
8: In this song,
7: on. Stay tuned.

0: कौशल्या मेमोरियल हस्पिटल द्वारा एक महिने फ्री ओपीडी सेवा सुरु भएको छ।
1: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपीडी सेवा सञ्चालन भएको छ।
2: प्रदान गरिने सेवाहरू:
0: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतो पानी बग्ने समस्या,
3: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
0: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
1: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
4: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
5: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
4: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
5: 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
4: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
5: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
4: सम्पर्क नम्बर 081-535-717। हजुरबालाई लामो समयदेखि कानको समस्या छ। नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
5: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
4: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
5: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
4: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
5: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
4: सम्पर्क नम्बर 98-84-20-697, 98-85-23-697 र 98-014-83-697।
6: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
7: In this song on Is Stay Tuned.

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: रंग बहार रंग बहार
3: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
2: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
2: बर्जर पेन्स
4: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन् उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पस नै विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बिबिएस र शिक्षा

कक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।

0: रंगाउ दे देश मेरो एवरेस्ट
1: फिरता फिरता 20% सम्म क्यास फिरता
2: जहिले पनि जहाँ पनि
3: क्यास फिरता लिनु भए त
0: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्यास फिरता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: नमस्ते दाइ।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
0: विदेश नाटकको दाइ प्रोसेस गर्दै थिए, अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।

0: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
1: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
0: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
1: किन नहुनु, ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
0: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
1: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98487-5466।
2: कौशल्या मेमोरियल हस्पिटलद्वारा 1 महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
3: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
1: प्रदान गरिने सेवाहरू:
2: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
3: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
2: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसुति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
3: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
4: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
5: किन गाह्रो, मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
4: भन्न त सजिलो छ तर कहाँ खोज्न जाने होला?
5: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
6: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
7: सम्पर्क टेलिफोन नम्बर 081-536-410 र 98-480-26-435।
8: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुबिसु
9: यो कृष्ण सार FM
10: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: अया कान दुखेर हैरान भइराछ के गर्ने कहाँ जाने होला
3: बहिनी किन चिन्ता लिनुहुन्छ बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू कानको कानेगुजी निकाल्ने कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने कान दुख्ने कान कराउने कान हुने कानबाट तरल पदार्थ निस्किने कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ
4: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ
3: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज सम्पर्क फोन नम्बर 081530244 98580812244
5: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजिसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक
6: विशेषताहरू दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने किरा लागेको दाँतलाई भर्ने दाँत निकाल्ने दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने मेटल क्राउन बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने दाँतलाई प्रत्यारोपण गर्ने चाउरी परेको अनुहारलाई राम्रो पार्ने आँखा तल खाल्टो भएकोलाई भर्ने सबै उपचारहरू दूरबिनबाट गरिने डिजिटल एक्सरे सेवा
3: सम्पर्क गणपति क्लिनिक सुर्खेत रोड नेपालगंज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने पासङलाम रोड जाने बाटोमा फोन नम्बर 081531366 र 98085449451

0: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
1: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
0: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
1: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
0: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
1: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
0: सम्पर्क नम्बर 081-535-717। हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
1: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
0: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
1: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
0: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
1: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
0: सम्पर्क नम्बर 98-480-2697, 98-580-2397 र 98-014-83-697।
1: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: बर्जर पेन्स
2: कौशल्या मेमोरियल हस्पिटलद्वारा एक महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
3: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
4: प्रदान गरिने सेवाहरू
2: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतो पानी बग्ने समस्या,
3: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
2: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
3: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
5: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
6: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
5: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सारसूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
7: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा भगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
8: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
7: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98-480-27-590 र 081-534-328।
9: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
10: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
9: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
10: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
11: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
9: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
10: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
11: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोट, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
12: यो कृष्ण सार एफएम
13: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
14: तिमी आमा बन्न कहिले पनि सक्दैनौ, र अब म तिमीसँग खुसी पनि हुन सक्दिनँ।

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 5 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: रंग बहार
4: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
3: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
4: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
3: बर्जर पेंस
5: वाओ प्लस टू परीक्षा पनि पास भयो अब कुन कलेजमा भर्ना हुने होला
6: ल है बधाई छ अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि
5: ए हो र त्यहाँ के पढ्न पाइन्छ त अनि त्यहाँको विशेषता पनि भन्देऊ न
6: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडीज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुला भइसकेको छ दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण वातानुकूलित एसी कक्षा कोठा समृद्ध पुस्तकालय अतिरिक्त क्रियाकलाप नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ
5: ल तिमीलाई धेरै धेरै धन्यवाद त्यसो भए म पनि यही भर्ना हुन्छु
7: हजुर प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ
5: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि थप जानकारीका लागि सम्पर्क 98 5 थप जानकारीका लागि सम्पर्क 98 5 80 36

0: उच्च कोलेस्ट्रल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
1: उपलब्ध सेवाहरू:
0: ईसीजी, इको, टिएमटी, 24 घन्टे होल्टर, एबीपीएम, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
1: डाक्टर भेट्ने समय: बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
0: सम्पर्क नम्बर 081-536-667, 98215-97532। ठेगाना: गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज।

0: रंगाउ देश मेरो एवरेस्ट
1: फिरता फिरता 20% समक्यास फिरता
2: जहिले पनि जहाँ पनि
3: क्यास फिरता लिनु भए त
0: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्यास फिरता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: बीर डेंटल
1: नेपालगंज शहरमा संचालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।
3: नमस्ते दाई।
4: नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
3: विदेश नाटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
4: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
5: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
6: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
1: हाम्रा विशेषताहरू:
6: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
1: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
6: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
1: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
6: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
1: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
6: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
1: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50% सम्म विशेष छुट सेवा।
6: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
1: सम्पर्क फोन नम्बर 081-532-374 र 98-580-21-822।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
9: वोइस अफ डिजिटल एंटरटेनिंग द नेशन।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: ओहो हामी बिरामी भएपछि कहाँ जाने त
3: तपाईलाई थाहा छैन नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली
2: हो र त्यहाँ सुविधाहरू के रहेछ त
3: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ प्रेक्षा सिंह चौधरी एकुपंक्चरिस्ट एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने मुख बाङ्गो हुने बाथ रोग ढाड दुख्ने मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ
2: अनकल सेवाहरू
3: नवजात तथा बाल रोग विशेषज्ञ मृगौला तथा मूत्र रोग विशेषज्ञ हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ प्याथोलोजी भिडियो एक्सरे डिजिटल एक्सरे इसिजी कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत दिसा पिसाब खकार थाइराइड बायोप्सी कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ
4: डाक्टर भेट्ने समय सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 साँझ 5:15 बजेदेखि 7 बजेसम्म शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म साँझ 3:30 बजेदेखि 6:30 बजेसम्म
3: सम्पर्क फोन नम्बर 081-533-719 98-480-22-229 र 98-605-22-229
5: कौशल्या मेमोरियल हस्पिटलद्वारा एक महिने फ्री ओपिडी सेवा सुरु भएको छ
6: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ
7: प्रदान गरिने सेवाहरू
5: गर्भवती जाँच सेवा महिलाको तल्लो पेट दुख्ने समस्या पाठेघरमा मासु पलाएको समस्या यौनी चिलाउने समस्या गन्नाउने सेतो पानी बग्ने समस्या
6: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या निसन्तानपन सम्बन्धी समस्या महिनावारीमा गडबडी
5: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ
6: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल कोहलपुर 9 हवलदारपुर बाँके सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399
8: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो सबैले एउटै प्रश्न सोध्छन् खुसीको खबर कहिले सुनाउने भनेर
9: मलाई थाहा छ तिमी कति पीडामा छौ तर हामीले अहिले आशा मार्नु हुँदैन
8: कति अस्पताल धायौ कति उपचार गरायौ अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ
9: होइन हामीसँग अझै आशा छ मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ
10: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक अनुभवी विशेषज्ञ चिकित्सक आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित
8: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो
9: धन्यवाद शुभश्री आइबिएफ हाम्रो सपना साकार बनाइदिनु भएकोमा
10: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक सोल्टीमोड काठमाडौँ फोन नम्बर 98-61-14-16-99
11: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला
12: कान्ति आरोग्य अस्पताल छँदैछ नि पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ
11: हो र यो अस्पतालमा के सुविधा छन् नि
12: 24 घण्टा इमर्जेन्सी सेवा दैनिक ओपिडी सेवा दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू पिआइसियू आइसियू हाईटेक अपरेशन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
11: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
12: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
11: सम्पर्क नम्बर 081535717।
13: यो कृष्ण सार एफएम
14: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: सूचना सूचना सूचना भेरी बस व्यवसायी प्राइवेट लिमिटेड नेपालगञ्जले नेपाल अधिराज्य भरिका क्यान्सर पीडितहरूलाई देशका विभिन्न स्थानमा रहेको क्यान्सर अस्पतालसम्म उपचारको लागि जान आउन सक्ने गरी यस प्रालीबाट सञ्चालित गाडीहरूमा फ्री पास अर्थात् निशुल्क यात्रा गराउने व्यवस्था गरेको हुँदा क्यान्सर बिरामी भएको प्रमाणित कागजात र नेपाली नागरिकताको फोटोकपी लिई यस प्रालीको नजिकको टिकट बुकिङ काउन्टरमा सम्पर्क राखी यात्रा गर्नुहुन सम्बन्धित सबैलाई जानकारी गरिन्छ। भेरी बस व्यवसायी प्राइभेट लिमिटेड प्रधान कार्यालय नेपालगञ्ज बाँके। सम्पर्क फोन नम्बर 98580 27 882।
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
0: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाँझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाँझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: सुन न बहिनी, टेलरको सबै सामान भइसक्यो, मेसिन कहाँबाट ल्याउने होला?
6: ओहो दाई, त्यति पनि थाहा छैन? नेपालगञ्जको घरबारी टोलमा रहेको बिएस सिलाई मेसिन सप्लाई छँदैछ नि।
5: त्यहाँ कस्तो कस्तो मेसिनहरू पाउँछ नि?
6: तपाईँले जस्तो खोज्नु भयो त्यस्तै पाउँछ।
7: बिएस सिलाई मेसिन सप्लाई घरबारी टोल, पिपल चौतारा, उपमहानगरपालिका 2, नेपालगञ्ज। हामी कहाँ अनमोल, ताज र उषा ब्रान्डका साथै विभिन्न कम्पनीका सिलाई मेसिन बिक्री तथा मर्मत गरिन्छ। साथै सिलाई मेसिन सम्बन्धी सबै पाठ पूजा एवं सामग्रीहरू पनि पाइन्छ। सम्पर्क नम्बर 98-481-2318, 98-224-1572 र 98-224-5278।
8: यसका साथै दसैँ तिहार र छठ पर्वमा 5-30% सम्म ग्राहक वर्गमा छुटको व्यवस्था गरिएको छ।
9: यो कृष्ण सार एफएम
10: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेकोशी बाढीबारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित, प्रधानमन्त्री शाहको सम्बोधन, दृढ सङ्कल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता।
2: आँसु होइन जनतालाई हिम्मत आड भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौँ। यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन।
0: प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7,88,00,000 रुपैयाँ जुट्यो। प्रभावित केही क्षेत्रमा राहत सामग्रीको अभाव, कतै पुगेको पनि वितरणमा समस्या।
3: सबै भोकमरी लाग्ने अवस्था भएको कारणले गर्दाखेरि छिटोभन्दा छिटो सिपिएस लाइनको बत्ती जडान गर्नु पर्यो। घरमा भएका धानहरू कुटेर यहाँको जनताले खान पाउँथे।
4: होल्डिङ सेन्टरहरूमा राहत खाद्यान्नले सबै भरिएको छ।
1: ग्यासको आपूर्ति र वितरण सहज बनाउने प्रयास, घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर उपलब्ध गराउने निर्णय।
0: रुसले इरानलाई सुपरसोनिक मिसाइल विकास गर्न सहयोग गरिरहेको विवरण सार्वजनिक, ध्वनिको गतिभन्दा कैयौँ गुणा छिटो यात्रा गर्न सक्ने।
1: र डिककले 10 T20 शतक सहित कोहली र वार्नरको कीर्तिमान बराबरी गरे।
5: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
6: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बिबिएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बिएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म। प्रवेश परीक्षा 2000

0: भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ।
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust.
3: BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: मुखाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौँ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सिएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
9: नेपाल दर्पणमा अब खबरको सिलसिला। रसुवाको भोटेको सीमा बुधबार आएको भीषण बाढीबारे प्रतिनिधि सभाले विशेष प्रस्ताव पारित गरेको छ। बाढीको 8 दिनमा आज बसेको प्रतिनिधि सभाको बैठकले विशेष प्रस्ताव सर्वसहमतिले पारित गरेको हो। भोटेकोसी बाढीले रसुवाको टिमुरे, स्याप्रुबेसी, बेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशुली नदीतटीय क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ। विशेष प्रस्ताव प्रस्तुत गर्नुअघि सभामुख डिपी अर्यालले विपदपछिको खोज, उद्धार तथा राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। यससँगै हिजो राष्ट्रिय सभाले पनि रसुवा बाढीबारे विशेष प्रस्ताव पारित गरेको थियो। आजको प्रतिनिधि सभा बैठकलाई प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्नुभयो। गएको 10 बुधबार बिहान रसुवाको भोटेकोसी नदीमा आएको बाढी, त्यसबाट भएको जनधनको क्षति र भइरहेका खोज, उद्धार, उपचार, राहत र नागरिकको व्यवस्थापन लगायतका विषयमा प्रधानमन्त्री शाहले संसदलाई जानकारी गराउनु भएको हो। उहाँले संकल्पका साथ यो विपदसँग लड्ने प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्री शाहले भोटेकोसी बाढीको सूचना आएदेखि नै सरकार प्रभावकारी उद्धार राहतमा जुटेको समेत दावी गर्नुभयो। यो क्रम अहिले पनि निरन्तर चलिरहेको छ। साथै उहाँले यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्र नभई सिङ्गु नेपालको साझा वज्रपात रहेको बताउनुभयो। देशमा सङ्कट परेका बेला नेतृत्वले आड र भरोसा दिनुपर्नेमा उहाँको जोड छ।
10: यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा वज्रपात हो। तर यति बेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन। सङ्कटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौँ। यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन। त्यस दिनदेखि घरबार वीर हुनुभएकाहरूका लागि सुरक्षित व्यवस्थापन गर्नुपर्ने अर्को जिम्मेवारी थियो। घटना भएको दिन बुधबार मध्यरातमै 8 ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा पठायौँ। रसुवा र नुवाकोटका लागि 1-1 करोड रुपियाँ, धादिङका लागि 50,00,000 रुपियाँ निकासा गर्यौँ। खोज, उद्धार, उपचार र राहतलाई थप प्रभावकारी बनाउँदै लग्यौँ। प्रभावित क्षेत्रमा खोज, उद्धार, उपचार र राहत वितरणसँगै क्षतिग्रस्त भएका सडक प्रभावित क्षेत्रसँग जोड्ने प्रयास सुरु गरियो।
9: रसुवाको बाढीले ज्यान गुमाउनेको संख्या 1,114 पुगेको छ। जनधनको क्षति अवस्थाको विवरणसहित प्रधानमन्त्री शाहले ज्यान गुमाएका मध्ये अहिलेसम्म 95 शवको शनाखत भई आफन्तलाई बुझाएको उल्लेख गर्नुभयो। अहिलेसम्म 292 घाइते भएका छन्, जसमध्ये 182 उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने अन्यको उपचार चलिरहेको छ। अझै 3,916 सम्पर्कविहीन छन्। अहिलेसम्म 11,993 उद्धार गरिएको छ। सरकारले प्रभावित जिल्ला र पालिकाका लागि राहत रकम निकासा गरेको प्रधानमन्त्री शाहले जानकारी गराउनु भएको छ। प्रधानमन्त्री शाहले जलविद्युत आयोजनाका सुरुङभित्र फँसेका नागरिकको उद्धारमा भइरहेको ढिलाइबारे पनि संसदलाई जानकारी गराउनुभयो। सुरुङमा फँसेकाहरूको उद्धार गर्न प्राविधिक जटिलताका कारण ढिलाइ भएको उहाँको भनाइ छ। त्यस्तै उहाँले रसुवा बाढीको घटना जलवायु परिवर्तनसँग पनि सम्बन्धित भएकोले यसबारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने बताउनु भएको छ। हिमालय क्षेत्रमा जोखिम बढेकाले यो विश्वको साझा जिम्मेवारी भएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभयो।
11: आजको प्रतिनिधि सभा बैठकमा राजनीतिक दलका नेताहरूले पनि सम्बोधन गर्नुभयो। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका संसदीय दलका उपनेता गणेश पराजुलीले विपदका बेला नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएको बताउनु भएको छ। यस्तै प्रमुख प्रतिपक्षीय दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले रसुवा बाढीको प्रलय आएको 1 हप्ता बितिसक्दा पनि प्रभावित नागरिकको खोज र उद्धारमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनुभयो। नेता आङ देम्बेले

0: सुरुङभित्र फँसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय भएको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रसुवाको भोटेकोशी बाढीपछि खोज र उद्धारमा सेनासँगै जनपरिचालन नहुँदा समस्याको वास्तविक समाधान गर्न नसकेको बताउनु भएको छ। उहाँले खोज तथा उद्धारमा नेपाली सेनाले प्रशंसनीय काम गरे पनि विपद सामना गर्न आवश्यक जनपरिचालन हुन नसकेको बताउनुभयो। सङ्घीय प्रदेश र स्थानीय सरकार जनप्रतिनिधि नागरिक समाज तथा आम नागरिकलाई एकीकृत रूपमा परिचालन गरेर मात्र विपदको सङ्कट विरुद्ध जुझ्न सकिने प्रचण्डको भनाइ छ। यस्तै नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले बाढी पहिरोको विनाश रोक्न र प्रभावकारी विपद व्यवस्थापनका लागि सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले सरकार संसदप्रति पूर्णतः उत्तरदायी हुनुपर्ने र आफ्ना योजनाबारे संसदलाई निरन्तर जानकारी गराउनुपर्नेमा जोड दिनुभयो।
1: रसुवाको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ। सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोष मार्फत बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ्दै गएको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिनुभयो। राहत कोषमा आजसम्म 7,88,57,217 रुपियाँ जम्मा भएको छ। कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हिजो 1 अर्ब निकासा गरिएको थियो। त्यसमध्येबाट 6,75,00,000 रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका बाढी प्रभावित 15 पालिकामा निकासा भइसकेको छ। कोषमा अहिले 6,88,57,217 मौजदात रहेको छ भने थप 61,41,702 अमेरिकी डलर जम्मा भएको छ।
0: भोटेकोशी बाढीको 1 हप्ता भइसकेको छ। सरकारले खोज तथा उद्धारलाई निरन्तरता दिएको छ। प्रभावित क्षेत्रमा राहत वितरणलाई पनि प्राथमिकतामा राखेको सरकारको भनाइ छ। तर विपदपछि कति राहत पुग्न सकेको छैन। कतिपय ठाउँमा राहतको थुप्रो पुगे पनि वितरणमा समस्या छ। सडक र बिजुली नै नभएको ठाउँमा निकै चुनौतीपूर्ण अवस्था छ। रसुवाको सबैभन्दा धेरै प्रभावित उत्तर गया गाउँपालिका 5 वडा अध्यक्ष यमनाथ आचार्य।
2: बेत्रावतीमा भएको बजार पूर्ण रूपमा ध्वस्त भएको हुनाले यहाँ चाहिँ सबै भोकमरी लाग्ने अवस्था भएको कारणले गर्दाखेरि त्यो आवाजलाई यदि सुनवाई हुन्छ भने छिटोभन्दा छिटो सिपिएस लाइनको बत्ती जडान गर्नु पर्यो। घरमा भएका धानहरू कुटेर यहाँको जनताले खान पाउँथे, मिलहरू चल्थ्यो, मोबाइलहरू सञ्चारहरू सुचारु हुन्थ्यो, होइन? छिटोभन्दा छिटो बाटो जोड दिन सक्यो भने अनि अलिकति यहाँका जनताहरू यता फर्किने चाहिँ सम्भावना छ, नत्र भने यहाँ बस्ने अवस्था केही पनि छैन। त्यसको दिनमा मुख्यमन्त्री आउनु भएको थियो, उहाँले चाहिँ राहत पठाइदिन्छु भन्नु जानु भएको थियो। राहतहरू आउनु सुरु गर्यो। त्यसमा चाहिँ राज्यको ढिलाइ हुनु चाहिँ राज्य सुकेको राज्य छैन भन्ने यहाँको रसुवाली जनताले चाहिँ त्यसको अनुभूति गरेका छन्।
0: राहत सहज पुगेका पालिकामा भने पीडितलाई उचित बासको व्यवस्थापन गर्न चुनौती हुँदा पुगेको राहत पनि वितरणमा समस्या भइरहेको छ। बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिकाका उपमेयर प्रभाव बोगटी।
3: एक बोरा चामल दिएर प्रभावितले कहाँ लड्छ, खोला लड्ने कि सिरा लड्छ? सामूहिक रूपमा खान र आवासको छ। राहत गोदामका होल्डिङ सेन्टरहरूमा राहत खाद्यान्नले सबै भरिएको छ, यो फ्याक्ट हो, होइन? जब ठाउँ बनाइदिन्छ सरकारले, अब पहिला जस्तो भूकम्पको जस्तो होइन नि त, जमिन थियो नि त भूकम्पमा र क्विक टेन्टहरू राख्ने बनाउने बेला भएको थियो नि त, होइन? अब अहिले त सरकारले जग्गै देखाइदिएन नि त कहाँ गएर नागरिक बस्ने भनेर। बल्ल त्यो हिजो फिल्डमा आएको छ, उहाँले 3 दिनभित्र भन्नुभएको छ, क्या सङ्घीय सरकारले हामीले यो क्षेत्रमा बस्ती बसाउन सम्भव छ भनेर भनिदिएको छौँ। त्यसपछि सरकारले यो ठाउँमा गएर अब नागरिक बस्न सुरक्षित छ भनेर आवासको कार्यक्रम अगाडि बढिसकेपछि यो जम्मा भाका थुप्रो भएको प्रधानमन्त्रीज्यूले भन्नुभएको थियो, नागरिकको घर घरमा सरकार पुग्छ, आँखा सबै सामानहरू हामी बोकेर वितरण गर्छौँ।
0: त्यस्तै कतै भने लत्ता कपडा अभाव छ। धादिङको गल्छी गाउँपालिकाका सूचना अधिकारी रामप्रसाद पौडेल।
4: राहत आउने क्रम पनि अलि पनि जान्छ, वितरण पनि हामीले एकद्वार प्रणालीबाटै गरिरहेछौँ। यहाँ आउँछ, यहाँ आएर प्याकेजिङ हुन्छ, प्याकेजिङ भएपछि अब जनप्रतिनिधि कर्मचारी भएर त्यहाँ कता कति गए त्यो समान रूपले हुने गरेर नै बाँडिया छ। खाद्यान्न अहिलेलाई पर्याप्त मात्रामै आएको भन्नुपर्छ। अब हामीलाई अलिकति समस्या भनेको लच्चाको पढा र अस्थायी शौचालयहरूको, हाम्रो विद्यालयलाई सरसफाई गर्न पनि एउटा चुनौती भइरहेछ, हाम्रो 1500 अस्पताल सरसफाई गर्नलाई चुनौती भइरहेछ। त्यो पाटोमा चाहिँ अलिकति हामीलाई अझै पनि होमवर्क गर्नुपर्छ।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ,
6: अनि एक दिन फेरि अचानक ठुलो भूकम्प आएर त्यो श्री एफई 550D बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
7: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np।
8: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
9: हरेक सामानको खरिदमा 1000-20000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
8: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
9: सम्पर्क 97051148 70।
8: सोफा हब नेपालगञ्ज,
9: विश्वासमा नम्बर एक,
8: क्वालिटीमा सबैभन्दा बेस्ट।
10: रंग बहार, रंग बहार।
11: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
10: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
11: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
10: बर्जर पेन्स।
1: खानाकर्षण। प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7 अर्ब 88 लाख रुपियाँ जुटियो। प्रभावित केही क्षेत्रमा राहत सामग्रीको अभाव, कतै पुगेको पनि वितरणमा समस्या लगायतका खबर प्रस्तुत गर्यौं।
0: नेपाल दर्पणमा अब बाँकी खबर। नागढुङ्गा मुगलिन सडक खण्डका विभिन्न ठाउँमा सडक भाँसिएको छ। नागढुङ्गा नजिकै पातले वनमा सडक भाँसिएको सडक विभाग धादिङले जनाएको छ। काठमाडौँबाट मुगलिनतर्फ बाहिरिने गाडीमध्ये पेट्रोलियम पदार्थ बोकेका र 2 पाङ्ग्रे बाहेक सबैलाई नागढुङ्गा सुरुङ मार्ग खुला गरिएको छ। पेट्रोलियम पदार्थ बोकेका र मोटरसाइकललाई भने पातले वन क्षेत्रबाटै एकतर्फी आवत जावतको व्यवस्था मिलाएको सडक विभागले जनाएको छ। विभागका अनुसार सडक भाँसिएको ठाउँमा प्राविधिक अध्ययनपछि मात्र मर्मतको काम सुरु हुनेछ। मलेखु बजार नजिकै पनि परेवा भिरमा सडक भाँसिएपछि जोखिममुक्त भएको छ। गजुरी गाउँपालिका 3 परेवा भिरमा वैकल्पिक मार्ग खोलिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। परेवा भिरमा 100 मिटरको नयाँ ट्र्याक खोलिएको हो। धादिङको कृष्णभीर सडक पनि त्रिशुलीको बाढीले यसअघि नै कटान गरेको छ। गाडी तथा मानिस वार पार गर्न नमिल्ने गरी कृष्णभीर क्षेत्र अवरुद्ध छ। त्यस्तै जवाङ खोला नजिकै पनि सडक चर्किएको छ। त्रिशुलीको बाढीले सडकको टेवा पर्खालमा क्षति गरेको गएको
1: भदौ 10 गतेको बाढीले पृथ्वी राजमार्ग ठाउँ ठाउँमा अवरोध हुँदा विशेष गरी हेटौडा हुँदै चल्ने वैकल्पिक सडकमा गाडीको चाप छ। कृष्णवीरमा सडक अवरुद्ध भएपछि काठमाडौँ आवत जावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ। वैकल्पिक सडकमा गाडी र यात्रुको चाप बढेसँगै मकवानपुर प्रहरीले सडक व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ। सामान्य अवस्थामा झन्डै 3 घण्टामा पुरा हुने हेटौडा काठमाडौँ यात्रा अहिले चापका कारण 5 घण्टासम्म लम्बिएको छ। काठमाडौँ हेटौडा जोड्ने वैकल्पिक मार्गको नयाँ रूट तथा कार्यतालिका पनि सार्वजनिक गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार काठमाडौँबाट हेटौडाका लागि छुट्ने साना गाडीका लागि फर्पिङ, फाखेल, कुलेखानी, भीमफेदीको रुट कायम गरिएको छ। त्यस्तै हेटौडाबाट काठमाडौँतर्फ छुट्ने साना गाडी भीमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली हुँदै प्रवेश गर्नेछन्। त्यसै गरी ठुला तथा मालवाहक गाडी ललितपुरको चापागाउँ, भट्टेडाँडा, ठिगन हुँदै हेटौडा पुग्नेछन्। यो रुट प्रयोग गर्नेले बेलुका 6 बजेभित्र ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरिएको छ। हेटौडाबाट छुट्ने ठुला र मालवाहक गाडीका लागि भैँसे, पालुङ, टिस्टुङ, नौबिसे हुँदै काठमाडौँ आउने व्यवस्था मिलाएको ट्राफिक प्रहरीले जनाएको छ। मकवानपुरको त्रिखण्डी नजिकको बेलीब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन बोकेका ट्याङ्कर तथा भारी लोड गाडीलाई यो पुल प्रयोग नगर्न ट्राफिक प्रहरीको आग्रह छ। ठुला र लोडयुक्त गाडीका चालकलाई बेलीब्रिजको छेउमै रहेको डाइभर्सन प्रयोग गर्न निर्देशन दिएको सूचनामा उल्लेख छ।
0: नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री वितरणमा तत्कालका लागि रोक लगाउँदै घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय गरेको छ। पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा त्रिशुली नदीले सडक कटान गरेपछि काठमाडौँ उपत्यका सहित आसपासका जिल्लामा खाना पकाउने ग्यास आपूर्ति प्रभावित भएको छ। निगम र ग्यास विक्रेता महासङ्घको टोलीबीच आज बसेको संयुक्त बैठकले ग्यास आपूर्ति र वितरण सहज बनाउन विभिन्न निर्णय गरेको हो। अब काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने ग्यास उद्योगले अहिलेलाई तराईका उद्योगमा नै ग्यास सिलिन्डर भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको छ। बजारमा आउने ग्यास अब अति आवश्यक उपभोक्तालाई मात्र वितरण गरिनेछ। व्यावसायिक प्रयोजनमा ग्यास उपभोग गर्ने व्यवसायीले आफै ग्यास व्यवस्थापन गर्नुपर्नेछ। बजारमा कृत्रिम अभाव वा कालोबजारी हुन नदिन र उपभोक्तालाई सहजीकरण गर्न आवश्यक प्रयास गर्ने निर्णय भएको छ।
1: नेपाल राष्ट्र बैङ्कले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई बैङ्किङ कारोबारका लागि आवश्यक चेक कार्ड मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकलाई सहज रूपमा वित्तीय सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागका अनुसार बैङ्क तथा वित्तीय संस्थाले आफ्नो अभिलेखमा रहेको ग्राहकको हस्ताक्षर नमुना फोटो तथा अन्य विवरणको आधारमा ग्राहकको पहिचान यकिन गर्न सक्नेछन्। त्यसका आधारमा विषम परिस्थितिमा ग्राहकलाई आवश्यक बैङ्किङ तथा वित्तीय सेवा उपलब्ध गराउन सहजीकरण गर्न राष्ट्र बैङ्कले निर्देशन दिएको छ। बाढी तथा अन्य प्राकृतिक विपदको कारण प्रभावित क्षेत्रका धेरै नागरिकले व्यक्तिगत कागजात बैङ्किङ सामग्री तथा मोबाइल उपकरण गुमाएको अवस्थामा राष्ट्र बैङ्कको यो निर्देशनले प्रभावित ग्राहकको वित्तीय सेवामा पहुँच सहज हुने अपेक्षा गरिएको छ।
0: रसुवाको भोटेकोशीमा हराइरहेकाको खोज तथा उद्धारका लागि दक्षिण कोरियाली विपद राहत टोली नेपाल आइपुगेको छ। 11 जनाको कोरियाली विपद राहत टोली केडीआरटी नेपाल आइपुगेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभएको छ। कोरियन विमान मार्फत नेपाल आएका उनीहरूले खोज तथा उद्धारका लागि प्रयोग हुने उपकरण तथा कुकुरहरू समेत साथमा ल्याएका छन्। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा 9 जना कोरियाली नागरिक समेत सम्पर्कविहीन छन्। कोरियन उद्धार टोलीसँगै नेपाली सेनाको टोली पनि एकसाथ खोज तथा उद्धारमा खटिन लागेका हुन्। यसअघि नै खोज तथा उद्धारमा विदेशबाट भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि संयुक्त रूपमा परिचालन भइरहेका छन्।
1: यस्तै चीनले रसुवा गरी जोड्ने केरुन नाका जाने स्थलमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याएको छ। सीमावर्ती चीनको स्वशासित क्षेत्र तिब्बत केरुङ जिरोङ नाकामा लेदोसहितको पहिरो जाँदा ठूलो क्षति पुगेको छ। बाढीले बगेको सडक खुलाएसँगै उद्धारकर्मी राहत सामग्री उपकरण सडक मार्फत विपदको मुख्य प्रभावित क्षेत्रमा पुर्याएर थप उद्धार कार्य सञ्चालन गर्न सक्ने चिनिया सञ्चार माध्यमले जनाएका छन्। राष्ट्रिय राजमार्ग G216 विभिन्न खण्डमा सडक सफा गर्ने कार्य चलिरहेको छ। खोज तथा उद्धार कार्य पनि त्यहाँ निरन्तर भइरहेको छ। यसअघि गएको भदौ 10 गते बुधबारको बाढीले केरुङ बन्दरगाह तथा चीन र नेपालतर्फको अध्यागमन कार्यलाई पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। रसुवाको भोटे कोशी नदीमा आएको बाढीमा परेर काठमाडौँ महानगरपालिकाभित्रका 16 बेपत्ता भएका प्रारम्भिक विवरण प्राप्त भएको छ। यस्तै 1 घर बगाएको छ। काठमाडौँ महानगरपालिकाको विपद व्यवस्थापन हेल्प डेस्क तथा विपद सूचना केन्द्रबाट यो विवरण सङ्कलन भएको हो। महानगरले राष्ट्रिय सभागृहमा केन्द्र सञ्चालन गरेको छ। केन्द्रले नागरिकलाई सूचना दिने, आवश्यक समन्वय गर्ने र तत्काल सहयोग उपलब्ध गराउन सहजीकरणको काम गरिरहेको छ। काठमाडौँबाट रसुवा, गोसाईकुण्ड लगायतका ठाउँमा आन्तरिक पर्यटन तथा तीर्थाटनका लागि समूह बनाएर जाने थुप्रै सङ्ख्यामा व्यक्ति रहेका अनुमान छ। यसमा पनि ठमेल क्षेत्रबाट धेरै व्यक्ति गएका हुन सक्ने महानगरको विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्ध नेपालले जानकारी दिनुभयो।
0: आज दिउँसो बागमती र कोशी प्रदेशको थोरै ठाउँ तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही ठाउँमा हल्कादेखि मध्यमसम्मको पानी परेको छ। भोटे कोशी बाढी प्रभावित केही जिल्ला र काठमाडौँ उपत्यकासहित विभिन्न ठाउँमा वर्षा भयो। धादिङ, गोरखा, पर्वत, लमजुङ, काभ्रे, काठमाडौँ उपत्यका लगायतका जिल्लामा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी, बागमती र गण्डकी देशको हिमाली भागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाको अनुमान छ।
1: शेयर बजार लगातार दोस्रो दिन बढेको छ। शेयर बजार परिसूचक नेप्से आज 15.44 अङ्कले बढेर 2538.11 बिन्दुमा पुगेको छ। हिजो नेप्से 9.24 अङ्कले उकालो लागेको थियो। आज म्युचुअल फन्ड र निर्जीवन बिमा बाहेक सबै समूहको उपसूचक बढेको छ। आज 193 कम्पनीको सेयर बढेकोमा 75 घटेको छ। यस्तै 10 कम्पनीको सेयर भने घटबड भएको छैन। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। हिजो 2.90 अर्ब कारोबार भएकोमा आज 354 कम्पनीका 72,68,000 कित्ता सेयर 2.94 अर्ब रुपियाँमा किनबेच भएको छ।
0: आज एकै दिन सुनको भाउ तोलामा 8,800 रुपियाँले घटेको छ। हिजो 100 रुपियाँले बढेको सुनको भाउ आज तोलामा 8,800 रुपियाँले घटेर 2,97,300 रुपियाँ तोलामा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासङ्घले जनाएको छ। आज चाँदीको भाउ पनि तोलामा 185 रुपियाँले घट्यो। हिजो तोलाको 4,765 रुपियाँ रहेकोमा आज चाँदीको भाउ घटेर तोलाको 4,580 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। रुसले इरानलाई उन्नत सुपरसोनिक क्रुज मिसाइल विकास गर्न गोप्य रूपमा सहयोग गरिरहेको पाइएको छ। फाइनान्सियल टाइम्सका अनुसार सन् 2023 सञ्चालनमा रहेको C-420L नामक बहुवर्षीय कार्यक्रममा रुसका अनुभवी मिसाइल विशेषज्ञ संलग्न छन्। कार्यक्रम अन्तर्गत इरानलाई ध्वनिको गतिभन्दा कैयौँ गुणा छिटो यात्रा गर्न सक्ने मिसाइलका लागि आवश्यक रामजेट इन्जिन प्रविधि विकास गर्न सहयोग भइरहेको समाचार संस्था ANI जनाएको छ। रुसी पत्राचार, यात्रा विवरण र सैन्य पेटेन्टको विश्लेषणमा आधारित प्रतिवेदनका अनुसार अमेरिका, इजरायल र इरानबीच सैन्य युद्ध भइरहेका बेला पनि यो कार्यक्रम चलिरहेको थियो। रामजेट प्रविधि जहाज विरोधी तथा स्थल आक्रमण गर्ने क्रुज मिसाइलमा प्रयोग गर्न सकिन्छ। सुपरसोनिक मिसाइलले उच्च गति र कम उचाइमा उड्ने क्षमता प्रयोग गर्ने भएकाले हवाई तथा क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई त्यसको पहिचान र अवरोध गर्न कम समय मात्र उपलब्ध हुन्छ। खाडी क्षेत्रमा अमेरिका तथा सहयोगी सेनाका उन्नत प्रतिरक्षा प्रणाली तैनात रहेकाले यो प्रविधि इरानका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण हुन सक्ने प्रतिवेदनमा उल्लेख छ। फाइनान्सियल टाइम्सका अनुसार इरानले रामजेट इन्जिन प्रणाली निर्माण र उडान परीक्षण गरिसकेको छ। यद्यपि रुसी सहयोगमा विकसित सुपरसोनिक क्रुज मिसाइल तैनात भइसकेको प्रमाण भने भेटिएको छैन।
0: नेपाल दर्पणमा अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल एक क्रिकेट टोली पहिलो एक दिवसीय अभ्यास खेलमा तास्मानियासँग आज 2 पराजित भएको छ। नेपाल एले दिएको 193 रनको लक्ष्य तास्मानियाले 4 बल बाँकी छँदा 8 विकेट गुमाएर भेटायो। त्यसअघि डार्विनमा टस हारेर ब्याटिङ गरेको नेपाल एले 43 ओभर 3 बलमा 192 रन बनाउँदा सबै विकेट गुमाएको थियो। अब नेपाल एले दोस्रो अभ्यास खेलमा पर्सि शुक्रबार साउथ अस्ट्रेलियासँग र अन्तिम अभ्यास खेलमा आउँदो आइतबार न्युजिल्यान्ड एसँग खेल्नेछ।
1: र दक्षिण अफ्रिकाका ब्याटर क्विन्टन डिककले 10 टी20 शतक सहित भारतका विराट कोहली र अस्ट्रेलियाका डेभिड वार्नरको कीर्तिमान बराबरी गरेका छन्। वेस्ट इन्डिजको क्यारिबियन प्रिमियर लिग CPL क्रिकेटमा बारबाडोस ट्राइडेन्ट्सबाट खेल्दै डिककले यो उपाधि हासिल गरेका हुन्। सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्ससँगको खेलमा उनले 6 छक्का र 11 चौकासहित 57 बलमा 106 रन बनाए। योसँगै 33 वर्षीय क्विन्टन डिकक टी ट्वेन्टी क्रिकेटमा 10 वा त्योभन्दा धेरै शतक बनाउने विश्वको 5औं खेलाडी बनेका छन्। टी ट्वेन्टी क्रिकेटमा सबैभन्दा धेरै शतक बनाउनेमा डिककभन्दा अघि वेस्ट इन्डिजका क्रिस गेल र पाकिस्तानका बाबर आजम रहेका छन्। टी ट्वेन्टी क्रिकेटमा गेलले 22 र बाबरले 13 शतक बनाएका छन्। क्विन्टन र डिककले टी ट्वेन्टी क्रिकेटमा 557 खेलमा 10 शतक र 84 अर्धशतकसहित 12,867 रन बनाएका छन्। उनी टी ट्वेन्टी क्रिकेटमा 500 भन्दा धेरै छक्का प्रहार गर्ने विश्वका 13 ब्याटर मध्ये पनि पर्छन्।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: भोटेकोशी बाढीबारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित, प्रधानमन्त्री शाहको सम्बोधन, दृढ सङ्कल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता।
0: प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7,88,00,000 रुपैयाँ जुट्यो, प्रभावित केही क्षेत्रमा राहत सामग्रीको अभाव, कतै पुगेको पनि वितरणमा समस्या।
1: ग्यासको आपूर्ति र वितरण सहज बनाउने प्रयास, घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर उपलब्ध गराउने निर्णय।
0: रुसले इरानलाई सुपर सोनिक मिसाइल विकास गर्न सहयोग गरिरहेको विवरण सार्वजनिक, धोनीको गतिभन्दा कैयौँ गुणा छिटो यात्रा गर्न सक्ने।
1: र डिककले 10औं टी ट्वेन्टी शतक सहित कोहली र वार्नरको कीर्तिमान बराबरी गरे।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरोलासँगै हामी महेश गेवाली र मदन पौड्याल पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरिएको पानी मात्रै पिउने गरौँ। नमस्कार।

0: 94 MHz कृष्णसार जत्तिकै देश।
1: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
2: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
1: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
2: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
1: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
2: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ, र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
3: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
4: बाल विवाह रोकौ, बाल बालिकाको भविष्य जोगाऊ।
5: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
6: रंग बहार, रंग बहार।
7: बर्जर सँगै उपहार उपहार। बम्परमा यामाहा रेजियर।
6: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
7: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
6: बर्जर पेन्स।

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
0: विदेश जान आटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
6: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
5: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
6: किन नहुनु ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
5: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
6: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-84-66।
7: सुगर तथा थाइराइडका बिरामीहरूको लागि खुसीको खबर,
8: नेपालगञ्जमा पहिलोपल्ट भारतको प्रसिद्ध अस्पताल सर गङ्गाराम हस्पिटल दिल्लीबाट सुगर तथा थाइराइड रोग सम्बन्धमा फेलोसिप गर्नुका साथै किङ जर्ज मेडिकल कलेज लखनऊबाट MBBS इन्टरनल मेडिसिन पढ्नुभएका डाक्टर सुनिल कुमार चौधरी एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर नेपालगञ्जमा आउन लाग्नुभएकाले सुगर तथा थाइराइडका बिरामीहरूले मौकाको फाइदा लिनुहोस्।
3: वरिष्ठ थाइराइड, सुगर तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल कुमार चौधरी यही भदो 24 गते बुधबार आउँदै हुनुहुन्छ।
7: तसर्थ तपाईँ पनि समयमै आफ्नो नाम दर्ता गराउनुहोस्।
4: साथै वैदेशिक रोजगारमा जाने कामदारहरूका लागि अनलाइन स्वास्थ्य परीक्षण ग्यारेन्टीका साथ गरिन्छ।
8: सम्पर्क एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर नेपालगञ्ज,
4: प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकाँदो चोक, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
9: यो कृष्ण सार FM
10: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: हाय के गर्ने होला अब सुगर पनि बढ्दै छ थायराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाए तर भएन
4: ए तिमी यति चिन्तित किन के भयो फेरि
3: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
4: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
3: कस्तो खबर
4: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
3: ए साँच्चै
4: अझ सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
3: ए त्यो त झन् राम्रो
4: हो नि डाक्टर पुनम आचार्य एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
3: वाह अब त मलाई धेरै ढुक्क लाग्यो
4: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
3: यो त पुरा प्याकेज जस्तै भयो नि
4: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
3: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
4: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: यो कृष्णसार एफएम
3: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङको फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड, नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085049451।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98614169।
6: मन पर्यो त पर्यो, पर्यो
7: जब से तुमको देखा है।
8: सिंगापुर होलसेल,
9: नेपालगञ्ज सेतु बिकट चोक,
6: सिंगापुर होलसेल,
9: नेपालगञ्ज सेतु बिकट चोक, नामै काफी, क्या दामी।
6: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
10: आजै रोजौ है।
9: मन पर्यो त पर्यो, पर्यो
8: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
9: सिङ्गापुर होलसेल सेतु बिका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बिका चोक। फोन 97065992945, 98286650। सिङ्गापुर होलसेल मल।
11: यो कृष्ण सार एफएम
12: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। विपद व्यवस्थापनमा सरकारको भूमिकामाथि प्रश्न, सत्ता पक्षमै असन्तुष्टि, होल्डिङ सेन्टरमा महिला तथा किशोरीको सुरक्षा जोखिम, सुरक्षित वासको व्यवस्थापन गर्न सभामुखको सरकारलाई ध्यानाकर्षण, भोटेकोशी विपत्तिको आठौं दिन खोजी उद्धार अझै जारी, हालसम्म करिब 1200 शव फेला, मृत्यु भएका मध्ये 69 जनाको मात्रै पहिचान खुल्यो।
1: अहिले पनि तपाईँको चाहिँ सम्पर्कविहीन मान्छेहरू हुनुहुन्छ।

0: विभिन्न ठाउँमा र त्यसमध्ये सबभन्दा धेरै बढी चाहिँ सम्पर्क विहीन भनेको नुवाकोटका 1558 जना हुनुहुन्छ भने रसुवाका चाहिँ 865 जना चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ।
1: नेपालका 47 हिमताल उच्च जोखिममा रहेको अध्ययन प्रतिवेदन, कोशी प्रदेशका 1,63,000 घर विपदको उच्च जोखिममा, बाढी प्रभावित क्षेत्रमा खानेपानीको अभाव बढ्दै
2: एक घण्टा लाग्छ त्यहाँ जानलाई
3: पानी लिनलाई,
2: ताजी खोलाको छेउमा आधी घण्टा जान आधी घण्टा आउनु।
1: र नेपाल एक क्रिकेट टोली तस्मानियासँगको एक दिवसीय खेलमा पराजित, शुक्रबार साउथ अस्ट्रेलिया र आइतबार न्युजील्याण्ड एसँग खेल्ने।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: हिमाली क्षेत्रको विपद सम्बोधनका लागि नेपाल चीन र भारतबीच प्राविधिक र वैज्ञानिक सहकार्य हुनु अनिवार्य भइसकेको छ। कोशी नदी बेसिन चीन तिब्बत नेपाल र भारत तीनवटै देशसँग जोडिएकाले माथिल्लो तटीय क्षेत्रमा हुने हिमताल विस्फोट वा पहिरोले तल्लो तटीय क्षेत्रहरूमा श्रृंखलाबद्ध विनाश ल्याउँछ भन्ने वैज्ञानिकहरूको भनाईलाई प्राथमिकता दिएरै तीनै देशले योजनाबद्ध तरिकाले काम गर्नुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
2: पुटुकोशी बाढ़ी व्यवस्थापनबारे प्रधानमन्त्रीले संसदमा सरकारको बचाव गरे पनि उद्धार र राहत प्रभावकारी नभएको प्रश्न अझै कायमी छ। विपक्षी सँगै सत्तापक्षका नेताहरूले समेत समन्वयको कमी र सरकारी कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। सरकारका लागि मुख्य चुनौती दावी भन्दा परिणाम देखाउँदै पीड़ितको उद्धार राहत र पुनस्थापना प्रभावकारी बनाउनु रहेको सांसदहरूले बताएका छन्।
3: प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा भोटेकोशी बाढ़ी व्यवस्थापनमा सरकारमाथि उठेका प्रश्नको जवाब दिँदै यस विषयमा सरकार गम्भीर रहेको बताउनु भएको छ। उहाँले अन्तर्राष्ट्रिय सहयोग पहिलो दिनदेखि नै लिइरहेको सूचना प्रवाहका लागि 11 लाख एसएमएस पठाइएको र प्रदेश तथा स्थानीय सरकारसँग निरन्तर समन्वय भइरहेको बताउनुभयो। सब व्यवस्थापन वैज्ञानिक र कानूनी प्रक्रिया अनुसार गरिएको भन्दै प्रधानमन्त्री शाहले पहिचान नभएका सबको डीएनए परीक्षण गरी पछि पहिचान गर्न सकिने बताउनु भएको छ। सुरुङमा फँसेकाहरूको उद्धार कठिन र प्राविधिक विषय भएकाले राज्यका सबै पक्षले प्रयास गरिरहेको समेत उहाँले बताउनुभयो।
4: यो बाढीभित्र पसेर बाढी सहित सँगसँगै हिलो माटोहरूले पुरै कम्प्लिटली पूर्ण रूपमा थुनिएका टनेलहरू हुन्। यस सम्बन्धी काम गर्नलाई एकदमै ठुलो एक्सपर्टिज कुनै देशहरूसँग पनि थिएन, हामीसँग पनि एकदमै तत्कालै गर्न सकिने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन। विभिन्न राष्ट्रहरूमा जति उद्धार भएका थिए त्योभन्दा यो एकदमै बिल्कुलै फरक किसिमको अवस्था हो र त्यसको लागि जुन बेलामा पाएक पर्छ, जति बेला मौसमले साथ दिन्छ, जति बेला त्यो हिलो थोरै सुक्छ, जति बेला त्यहाँनिर अड्डिने ठाउँ हुन्छ र मान्छेहरू पस्न सक्ने त्यसलाई ब्रेक गर्न सक्ने ठाउँहरू हुन्छ त्यो बेला मात्रै गर्न सकिन्छ। र एउटा टनेलमा एकैचोटि 4-5 वटा 20 वटा एक्सकाभेटर किन लाइएन भन्ने जस्तो पनि कुरा आएको थियो। त्यो एउटा टनेलमा एकचोटिमा एउटा दुईटा भन्दा धेरै एक्सकाभेटरले काम पनि गर्न सक्दैन।
3: तर भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत प्रभावकारी नभएको भन्दै सरकारको आलोचना बढेको छ। विपक्षी दलसँगै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका नेताहरूले पनि सरकारको कार्यशैलीप्रति असन्तुष्ट व्यक्त गरेका छन्। आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर उद्धार तथा राहतको काम भइरहेको जानकारी दिनुभयो। तर विपक्षी दलका नेताहरूले सरकार फिल्डमा भन्दा सामाजिक सञ्जाल र प्रचारमा बढी देखिएको आरोप लगाएका थिए। पूर्व प्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले विपक्षी मात्रै होइन आफ्नै सांसदलाई समेत विश्वासमा लिन नसकेको बताउनुभयो।
5: अरूलाई पनि विश्वासमा लिनुपर्छ, अरूका अनुभव पनि महत्वपूर्ण हुन सक्छन् भन्नेतिर उहाँको ध्यान नजानु। संसदलाई विश्वास लिने भनेको खालि प्रतिपक्षका सांसदलाई मात्रै होइन, कार्यशैलीले के देखाउँछ भने आफ्नै दलका सांसदलाई विश्वासमा लिने मेहनत पनि गरेको मैले चाहिँ देख्दिन। उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो? यस्तो त हुँदैन। प्रधानमन्त्री त हामी सबैको प्रधानमन्त्री हो नि। जति बेला हामी सबैले भनेका छौँ तपाईँलाई सहयोग गर्छौँ भनिराखेका छौँ, भन्दा भन्दै पनि कसैको पनि अनुहार हेर्न नपर्ने के हो त्यो तरिका?
3: प्रमुख प्रतिपक्षीय दलका नेता भीष्म राज आङदेम्बेले संघीय सरकारले प्रदेश र स्थानीय तहसँग पर्याप्त समन्वय नगरेको आरोप लगाउनु भएको छ।
6: हामीले मौनता साध्यौँ, खबरदारी गरेनौँ र प्रश्न गरेनौँ भने हामी जिम्मेवारी र कर्तव्यबाट विमुख रहेको ठहर्छ। त्यसैले यो पूर्वाग्रह होइन, प्रश्न हो। केही विषयमा ध्यान आकर्षण गर्नै पर्ने अवस्था भएर म यी विषय राख्न गएको छु, राख्न लागिरहेको छु। हामी सरकारलाई कमजोर होइन, प्रभावकारी प्रश्न गरिरहेका छौँ। म सभामुख महोदय मार्फत सम्माननीय सरकार र सत्तासीन साथीहरूलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, यो प्रचार होइन, प्राण बचाउने समय हो।
3: बैठकमा विपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले रसुवामा आएको भयानक बाढी प्रकृति सृजित विध्वंस हो वा मानव निर्मित दुर्घटना भनी गम्भीर समीक्षा गर्नुपर्ने बताउनु भएको छ। उहाँले प्रत्येक वर्ष बाढीको कहर बेहोर्नुपर्ने भएकाले यसको विषयमा गम्भीर भएर समीक्षा गर्नुपर्ने बताउनु भएको हो।
7: अचानक घटित यो विस्मयकारी विध्वंसमा हजारौं ज्ञात अज्ञात नेपाली तथा विदेशी नागरिकहरूको ज्यान गुमाएका छन्, हजारौं अझै बेपत्ता छन्, सयौं घाइते भएका छन्, खरबौंको भौतिक क्षति भएको छ। सिङ्गो देश शोकमग्न तथा सारा संसार स्तब्ध छ। सम्माननीय सभामुख महोदय, निश्चय पनि यो भयंकर दुर्घटनामा घाइते भएकाहरूको उपचार हुन सक्दछ। निश्चय पनि बेपत्ताहरूको पत्ता लाग्न सक्छ। खरबौंको भौतिक क्षति पनि पूर्ति हुन सक्दछ।
3: सत्तारूढ रासुपाका सांसद गणेश पराजुलीले पनि उपलब्ध स्रोत साधन मात्र परिचालन गरेर जिम्मेवारी पूरा भएको ठान्न नहुने बताउनुभयो। उहाँले आवश्यक परे विज्ञ निजी क्षेत्र नागरिक समाज र मित्र राष्ट्रको सहयोग लिन सरकारलाई सुझाव समेत दिनुभयो।
8: संकटको समयमा नेतृत्वको भूमिका स्वयं सबै काम गर्न दौडिने मात्र होइन, सही ठाउँमा सही निर्णय र व्यक्तिलाई परिचालन गर्ने आवश्यक निर्णय तत्काल गर्ने, अवरोध हटाउने र सम्पूर्ण संयन्त्रलाई एउटै उद्देश्य नागरिकको जीवन रक्षामा केन्द्रित गराउने हो।
3: भोटेकोसी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका 15 स्थानीय तह प्रभावित भएका छन्। खोजी उद्धार र राहतमा ढिलाइ भएको भन्दै प्रभावित क्षेत्रमा सरकारमाथि जनआक्रोश पनि बढ्दै गएको छ।
2: भोटेकोसीमा विनाशकारी बाढी आएको 8 दिन पनि प्रभावित क्षेत्रमा खोजी उद्धार राहत वितरण र सब व्यवस्थापनको काम जारी छ। बाढीका कारण रसुवा, नुवाकोट र धादिङका कयौं स्थान अझै सड़क सम्पर्कबाट बाहिर छन्। नेपाल प्रहरीका अनुसार आज बेलुका 5 बजेको तथ्याङ्क अनुसार 1204 जनाको शव भेटिएको छ। 6541 जनाको उद्धार गरिएको र 4858 जना अझै सम्पर्कविहीन रहेका छन्। खोजी तथा उद्धारका लागि मात्रै 7912 प्रहरी परिचालन गरिएको छ। बाढीमा ज्यान गुमाएका मध्ये 69 जनाको पहिचान खुलिएको छ। प्रभावित जिल्लाका प्रहरी कार्यालय तथा अस्पतालबाट प्राप्त विवरणका आधारमा 69 जनाको नाम खुलेको हो। ठूलो संख्यामा शव फेला परे पनि पहिचान भने निकै कमको मात्र हुन सकेको छ। रसुवामा विभिन्न स्थानबाट 133 शव संकलन गरिएको छ। टिमुरेबाट 104, स्याफ्रोबेसी र रोङ्गाबाट 18 तथा बेत्रावतीबाट 11 शव संकलन गरिएको प्रहरीले जनाएको छ। शवहरू गन्हाउन थालेपछि हेलिकप्टर मार्फत नुवाकोटको विदुर लैजाने काम भइरहेको छ। बाढीले बगाएर भारत पुगेका 9 शव पनि नेपाल ल्याइएको छ। तीमध्ये 4 महिला, 4 पुरूष र 1 बालिकाको शव रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले सीआईएनलाई जानकारी दिनुभयो।
9: रसुवा भोटेकोसी बाढीको कारण हालसम्म चाहिँ भएको जनधनको क्षतिको स्थिति हामीले निरन्तर गरिराखेका छौँ र खोज उद्धार राहत व्यवस्थापनको कार्य निरन्तर रूपमा भइराखेको पनि छ र हालसम्मको विवरण अनुसार सब परापरेको संख्या 1204 जना रहेको छ। यो चाहिँ 5 बजेसम्मको डाटा हो। अहिले पनि तपाईँको चाहिँ सम्पर्कविहीन मान्छेहरू हुनुहुन्छ विभिन्न ठाउँमा र त्यसमध्ये सबभन्दा धेरै बढी चाहिँ सम्पर्कविहीन भनेको नुवाकोटका 1558 जना हुनुहुन्छ भने रसुवाका चाहिँ 865 जना चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ। त्यसै गरी अर्को ठुलो भनेको जलविद्युत आयोजनाका करिब चाहिँ 639 जना चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ भने नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल, नेपाल भन्सार कर्म कार्यालय, त्यस्तै अध्याक्रमण कार्यालय लगायतका चाहिँ कर्मचारीहरू पनि मिसिङ हुनुहुन्छ। रसुवा जिल्लाका पनि करिब 865 जना पनि मिसिङ हुनुहुन्छ भने अब अहिलेसम्म चाहिँ घाइतेको संख्या 292 रहेको छ। त्योमध्ये अब केही डिस्चार्ज पनि भइसक्नु भएको छ र अहिलेसम्म चाहिँ सनाकत भई बुझिलिएको शवको संख्या जम्मा 68 मात्रै रहेको छ।
2: आवश्यक प्रक्रिया पूरा गरी शवहरू बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ। गोर्खामा पनि 72 जना अझै सम्पर्कविहीन रहेका छन्। यसैबीच पूर्वी नवलपरासीको देवचुलीमा शव व्यवस्थापन गरिएको क्षेत्रमा जंगली जनावरले शव उत्खनन गर्न सक्ने जोखिम भएपछि स्थानीय तहको सहयोगमा तार जाली लगाइएको छ। बाढीबाट कतिजनाको मृत्यु भयो, कति घाइते छन् र कति अझै सम्पर्कविहीन छन् भन्ने एकीकृत विवरण अझै स्पष्ट हुन सकेको छैन। सेनासहित सुरक्षाकर्मी, स्वयंसेवक र स्थानीयवासी खोजी तथा उद्धारमा खटिएका छन्। प्रभावित क्षेत्रमा सड़क तथा संचार सम्पर्क पुनस्थापना गर्नु पनि सरकारका लागि ठूलो चुनौती बनेको छ। होल्डिङ सेन्टरमा राखिएका महिला, किशोरी र बालबालिकाको सुरक्षा जोखिम बढेको छ। कतिपय सेन्टरमा उनीहरूलाई पुरूष तथा अन्य व्यक्तिहरूसँगै खुला स्थानमा सुत्ने व्यवस्था गरिएको छ। महिला तथा किशोरीका लागि छुट्टै सुरक्षित बस्ने ठाउँ, पर्याप्त गोपनीयता र सुरक्षाको व्यवस्था नहुँदा उनीहरू थप जोखिममा परेका छन्। कतिपय स्थानमा होल्डिङ सेन्टरमा किशोरीहरू प्यासेजमै सुत्नुपर्ने अवस्था रहेको र राति असुरक्षित तथा डर लाग्ने रहेको एक किशोरीले सीआईएनसँग बताउनुभयो।
10: बस्न अलिक सेफ हुन्छ नि त, आफूलाई डर हुँदैन, मनमा अलिक बस्ने ठाउँ भयो भने आनन्दसँग सुत्न भए पनि पाइन्छ नि त। राति कति बजे निदाउने गरेर खै थाहा नै हुँदैन, अब निद्र लाग्दैन। अब यस्तो भइरह सबैजना हुनुहुन्छ सँगै, अब त्यस्तो बस्न अलि उ नै हुन्छ, घरको आफ्नो कोठा याद आउँछ, डर लाग्छ पनि के होला भन्न। अब राति के कोही अब चोर सोराएर केही गरिदियो भने नि अब हुन्छ नि त। गेट त लाग्छ तर त्यत्रो मान्छे अब कसो के भर छ भने यस्तो खराब छ।
2: एसीबी सभामुख डोलप्रसाद अर्यालले बाढीबाट प्रभावित महिला तथा बालबालिकाको सुरक्षा र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रतिनिधि सभामा विशेष सम्बोधन गर्दै उहाँले विपदका बेला मानसिक स्वास्थ्यप्रति संवेदनशील हुनु र विस्थापित नागरिकको सुरक्षित पुनस्थापना गर्न आग्रह समेत गर्नुभयो।
11: विपदबाट प्रभावित नागरिकको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुँदै महिला तथा बालबालिकाको सुरक्षा संरक्षण र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछु। विगत केही दशकदेखि जलवायु परिवर्तनको प्रभावबारे निरन्तर चर्चा गर्दै आएका छौँ। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि भइरहेको छ, हिमनदी र हिमतालमा परिवर्तन भइरहेको छ, हिम पहिरोको जोखिम बढिरहेको छ र असामान्य वर्षाका घटना पनि देखिन थालेका छन्।
2: साझा खबरमा अब खेल खबर। नेपाल ए क्रिकेट टोली तास्मानियासँगको एक दिवसीय खेलमा पराजित भएको छ। आज भएको रोमाञ्च खेलमा नेपाल तास्मानियासँग 2 विकेटले पराजित भएको हो। नेपालले दिएको 193 रनको लक्ष्य तास्मानियाले अन्तिम ओभरमा 8 विकेटको क्षतिमा पूरा गर्यो। नेपालले यसअघि टप एन्ड T20 सिरिजमा पनि प्रतिस्पर्धा गरेको थियो, जहाँ 6 मध्ये 2 खेल मात्र जितेको थियो। नेपालले यसपछि शुक्रबार साउथ अस्ट्रेलियासँग तथा आइतबार न्यूजील्याण्ड एसँग एक दिवसीय खेल खेल्नेछ।
1: बाढीपछि प्रभावितहरूका लागि खानेपानीको व्यवस्था कसरी भइरहेको छ?
12: ट्याङ्कर र दमकलहरू मार्फत ती होल्डिङ सेन्टरमा नियमित पानीको आपूर्ति गरिरहेका छौँ।
1: मरेका जनावरका शव व्यवस्थापन नहुँदा स्वास्थ्य जोखिम बढ्ला। विज्ञको जानकारीसँगै बाढी प्रभावित क्षेत्रमा बढ्दो खानेपानी समस्या समाधानका लागि सरकारले गरिरहेको पहल लगायतका खबर बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
13: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
14: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
13: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
15: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
16: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
15: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480-27590 र 081-534-328।
17: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
18: हरेक सामानको खरिदमा 1000-20000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
17: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
18: सम्पर्क 97-05-11-48-70।
17: सोफा हब नेपालगञ्ज,
18: विश्वासमा नम्बर 1,
17: क्वालिटीमा सबैभन्दा बेस्ट।
19: रंग बहार
20: बर्जर संगे उपहार बम्परमा यामाहा रेजियर।
19: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
20: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350+ आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
19: बर्जर पेन्स।
21: यो कृष्णसार एफएम
0: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
22: साझा खबरमा अब मिलिजुली नेपालीमा महत्त्वपूर्ण जानकारी र सूचना।
4: विनाशकारी बाढीपछि नुवाकोटको सदरमुकाम सहितका बस्तीहरूमा ल्याइएका खानेपानीका पाइपलाइनहरू टुटेका छन्। हामीले विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीलाई बाढीपछि प्रभावितहरूका लागि खानेपानी व्यवस्था कसरी भइरहेको छ भनेर सोधेका थियौँ।
12: पहिलो र दोस्रो दिन चाहिँ हाम्रो काठमाडौँ उपत्यका खानेपानीबाट पनि ट्याङ्करहरू पठाउनु भएको थियो। पछि हामीले होल्डिङ सेन्टर जहाँ बत्ती आइसकेपछि हाम्रै नगरपालिकाको ट्याङ्कर र दमकलहरू मार्फत ती होल्डिङ सेन्टरमा नियमित पानीको आपूर्ति गरिराखेका छौँ। प्रभावितहरू मात्रै नभएर खानेपानीको सन्दर्भमा यो बाढीले चाहिँ हाम्रा खानेपानी आयोजनाहरू उपभोक्ताहरूले चलाइराख्नु भएका खानेपानी आयोजनाहरू प्रभावित हुँदा बाढी प्रभावितहरूलाई मात्रै होइन आम नागरिकहरूलाई पनि पानीको आवश्यकता परिसकेको छ र त्यसमा ट्याङ्करहरूबाट व्यवस्थापन पनि गरिरहेको छ। केही काठमाडौँबाट पनि मगाइसकेका छन्। बत्ती आइसकेको सन्दर्भमा लिखु गाउँपालिकादेखि लगाएर आसपासका पालिकाहरूबाट पनि पानी केन्द्रित गरेर चाहिँ हामीले वितरण गरिरहेका छौँ।
4: भीषण बाढीले पक्की पुल बगाएपछि नुवाकोटको त्रिशुली नदीमा तुइन राख्न थालिएको छ। यो विपदमा राहत, स्वास्थ्य सामग्री तथा आवश्यक सेवा तत्काल पुर्याउन र आवत जावतलाई केही सहज बनाउन तुइनले सहयोग पुग्ने पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाले बताउनुभयो।
5: तुइन तर्दाखेरि चाहिँ अब हाम्रो त्यो बास्केट छ, बास्केट त फलामको छ, मजबुतै छ, त्यही पनि अब त्यसमा मुभमेन्टहरू गर्नु भएन र तान्ने पनि जनशक्ति दुई साइडमै तान्ने जनशक्ति पनि हुन्छ। त्यसमा अलिकति हामीले चाहिँ हतार नगरिकन चाहिँ गऱ्यौँ भने अरू त्यस्तो कम्प्लेक्स चिज त यसमा केही पनि हुँदैन। 150 केजीसम्म लान सकिन्छ भनेको छ। त्यो भएपछि अब वेट हेरेर दुईजनासम्म व्यक्ति नभए त्यही 150 केजी अथवा तपाईँको लगभग 200 चाहिँ खाद्यान्न सामग्रीहरू चाहिँ हामीले त्यो वेटको लिमिट अनुसार चाहिँ वारपार गराउन सक्छ। र अब जनताले पनि अलिकति त्यहाँ चाहिँ प्रभावित क्षेत्रमा चाहिँ संयमित भएर लाइन बसेर चाहिँ होडबाजी नगरिकन अब बनिसकेको छ भनेपछि अब टाइम लाग्ला तर सबैको पालो आउँछ। त्यसरी पालो पालो गरे भने चाहिँ समस्या हुँदैन भन्ने मलाई लाग्छ। अहिले हामीले प्लानिङ गरेको चाहिँ 5 ठाउँमा बनाउने भन्ने कुरो छ। एउटा यो त्रिशुली बजारमा अहिले लगभग सम्पन्न भइसकेको छ। त्यसपछि देवीघाट अनि बेत्रावती भैँसे र अर्को चाहिँ यो सिमचौर भन्ने ठाउँमा चाहिँ अहिले फर्स्ट फेजमा चाहिँ हामीले 5 ठाउँमा चाहिँ राख्ने भन्ने प्लान गरेका छौँ।
4: भोटे कोशी, त्रिशुली र नारायणी नदी किनार क्षेत्रमा बाढीपछिको अवस्थामा दुर्गन्ध आएको जानकारी प्राप्त भएको छ। यो गन्ध मरेका चौपाया वा मानिसको शवबाट पनि आएको हुन सक्छ। के यो गन्धले रोग फैलाउला? हामीले यो प्रश्न संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई सोधेका थियौँ। डाक्टर पुनका अनुसार सामान्य अवस्थामा मरेका पशु चौपायाको शवबाट सिधै कुनै पनि रोग सर्दैन। स्वस्थ पशु वस्तुहरू बाढीमा बगेको अवस्थामा त्यस्ता मृत शरीरबाट प्रत्यक्ष रूपमा रोग नसर्ने चिकित्सकहरूको भनाइ छ। तर पशु चौपाएका शवहरू राम्रोसँग गाडिएन वा राम्रोसँग व्यवस्थापन गरिएन भने त्यसबाट पानी वा खानेपानी प्रदूषित हुन्छन् र नजिक दुर्गन्ध फैलिँदा मानिसमा समस्या हुन्छ। यसरी दुर्गन्धित पशु वस्तुहरू खानेपानी वा खानेकुरा र मानिसको नजिक रहेमा त्यसबाट भने रोग सर्न सक्छ। त्यसैले पिउने पानीलाई शुद्ध बनाएर मात्र प्रयोग गर्न चिकित्सकहरूले सुझाव दिएका छन्। पानी उमालेर वा शुद्धिकरण गरेर खान योग्य बनाउन सकिन्छ।
1: साझा खबरमा अब बाँकी खबर। कोशी प्रदेशका 1,63,299 घर प्राकृतिक विपदको जोखिममा रहेको प्रदेश सरकारको प्रतिवेदनले देखाएको छ। तीमध्ये 17,337 घरलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था छ। प्रदेशको मनसून पूर्व तयारी तथा प्रतिकार्य योजना अनुसार बाढ़ी पहिरो र हिमताल विस्फोटबाट हुने बाढ़ी प्रदेशका 14 जिल्लाका घरहरू जोखिममा रहेका छन्। सबैभन्दा ठूलो जोखिम बाढ़ीबाट देखिएको छ। बाढ़ीका कारण मात्रै 1,10,421 घर प्रभावित हुन सक्ने अनुमान गरिएको छ। तीमध्ये 15,060 घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा छन्। त्यस्तै पहिरोका कारण 23,931 घर जोखिममा छन्। तीमध्ये 2,227 घरलाई सुरक्षित स्थानमा सार्नुपर्ने देखिएको छ। पहिरोको जोखिम पहाड़ी जिल्लामा बढ़ी छ। हिमताल विस्फोटबाट आउन सक्ने बाढ़ीको जोखिम पनि 11,600 दस घरमा रहेको छ। यस्तै नेपालका कोशी, गण्डकी र कर्णाली नदी प्रणालीमा जोडिएका 47 हिमताल तथा हिमनदी उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ। जोखिममा रहेका हिमताल मध्ये 42 कोशी, 3 गण्डकी र 2 कर्णाली बेसिनमा छन्। तीमध्ये 25 तिब्बत, 21 नेपाल र 1 भारतमा रहेका छन्। अध्ययन अनुसार यी हिमताल जुनसुकै बेला फुट्न सक्ने र ठूलो बाढ़ी निम्ताउन सक्ने जोखिम छ। नेपालतर्फ दुधकोशी बेसिनमा इम्जा, लुमदिङ, चामलाङ, होङ्गु लगायतका हिमताल उच्च जोखिममा छन्। विशेषज्ञहरूले हिमतालको नियमित अनुगमनसँगै नेपाल चीन बीच सूचना आदान प्रदान र पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन्। तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा कतिपय स्थानीय कुवाको धमिलो पानी खान बाध्य।
6: कोही बेला बाढीहरू पस्यो भनेदेखि हामीले चाहिँ पन्साउँछ हातले
7: हजुर, अनि त्यही ल्याएर खाने, अनि त्यो पानी सिधै खाने कि उमालेर खानुहुन्छ नि?
6: छानेर खान्छ हजुर।
7: छानेर केमा छान्ने?
6: कपडाहरूमा, सुतीको कपडाहरूमा, सानो कपडाहरू छानेर।
1: खानेपानीको पाइप जोहो गर्दै सरकार प्रभावित जिल्लामा छिट्टै समस्या समाधान हुने सरकारको दावी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
22: के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
23: ए तिमी यति चिन्तित किन? के भयो फेरि?
22: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
23: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
22: कस्तो खबर?
23: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गंगाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
22: ए साँच्चै?
23: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
22: ए त्यो त झन् राम्रो
23: हो नि। डाक्टर पूनम आचार्य एमबीबीएस, एमडी केयु, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS, MSKU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
22: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
23: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
22: यो त पुरा प्याकेज जस्तै भयो नि।
23: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
22: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
23: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
21: यो कृष्ण सार FM
0: 94 MHz, कृष्ण सार जत्तिकै तेज।
1: पछि प्रभावित क्षेत्रमा खानेपानीको समस्या झन गम्भीर बन्दै गएको छ। धारा, पाइपलाइन र पानीका मुहानमा क्षति पुग्दा धेरै परिवार दूषित वा असुरक्षित पानी प्रयोग गर्न बाध्य छन्। स्वच्छ खानेपानीको अभावले रोग संक्रमणको जोखिम समेत बढ्दै गएको बाढी प्रभावित क्षेत्रका स्थानीय भीमबहादुर कुमालले बताउनु भएको छ।
24: तपाईँको बाढी त उर्लिएर आएर चाहिँ यस्तो बुटाहरू त झरेप झुरुप हानेको हजुर, झरेप झुरुप के नै राखेको, गाछी गोची घरहरू त त्यो खम्मा क्याममा चाहिँ एउटा चाहिँ तपाईँको रासन पानी, चिया खुवाउनु पानी चाहिँ एकचोटि हान्दा यस्तो फर्क फर्क्यो, अर्कोचोटि फर्क फर्क्यो, अर्को फेर स्वाटै
7: लग्यो
24: त्यस्तो हानेर त त्यो घुमाएर पो लाँदो रहेछ त।
7: अत्तालिनु होला है?
24: नराम्रो छ अत्तालियो हजुर। फरक कस्तरी हाने, देवीडा पनि अर्को घर हान्न हान्छ, अग्लो घर थियो स्वाट हानेर छ, स्वाट हानेर छचक्कै पानीको मन फुट्यो।
7: अब पानी त छैन र
24: त्यो के अरे हेम्पार थियो, अहिले भर्खर यता कता कता होला यता हालेको थियो, त्यो पाइप फुट्यो गयो, अनि अहिले जोड्ने त चलन त भएन। अब सबै यस्तो व्यस्तमा छौँ, हामीले चाहिँ लागि परेको छैन, त्यस कारणले असुविधा छ हजुर।
7: पानी छैन,
24: पानी छैन,
7: खाने पानी मात्रै कि पिउने,
24: पिउने खाने पानी नै छैन, परेको पानी पनि छैन, साह्रै गाह्रो छ हजुर।
7: के गर्नु पानीको?
24: पानीको अब चाहिँ हामीले अब तल कुवा छ, सानो सानो ढब्लुको जस्तो कुवामा घर ल्याएर खाने गरिरहेको छ।
7: त्यो पानी चाहिँ कसरी खाइरहनु भएको छ?
24: हामीले पहिले पुर्खैदेखिको चाहिँ कुवाको पानी चाहिँ खान्थ्यौँ, त्यही पानीमा हामीले खाइरहेछौँ
7: पानी। पानी अहिले अब त यत्रो बाढी आयो, त्यो कुवाको पानी दूषित हुन सक्छ, फोहोर हुन सक्छ।
24: एक घन्टा लाग्छ त्यहाँ जानलाई
7: पानी लिनलाई,
24: ताजी खोलाको छेउमा
3: आधी घन्टा जान आधी घन्टा आउनु
8: अनि एक घन्टा तल गएर पानी लिएर आएर खाने
3: खाने अहिले गाग्रो बल्ल बल्ल
8: अनि मुहान त फोहोर भएको छैन
3: मन चाहिँ सानो भुल्ला आउने कुवा हो हजुर त्यति फोहोर हुँदैन कोही बेला बाढीहरू पस्यो भनेदेखि हामीले चाहिँ पन्साउँछ हातले हजुर
8: अनि त्यही ल्याएर खाने अनि त्यो पानी सिधै खाने कि उमालेर खानुहुन्छ नि
3: हामीले त्यो त्यतिकै खान्छ हजुर
8: हामीले
3: त्यो पहिलेको जस्तो खाएको पहिलेको निर्वाह गरेको त्यसरी नै ल्याउनु पर्छ एक घन्टा तादी खोला पुग्नु
8: अब के भइदियोस् भन्ने चाहनुहुन्छ त पानीको बारेमा चाहिँ स्थानीय सरकार छ प्रशासन छ के गरिदियोस् भन्ने चाहना छ त तपाईँको
3: अब हाम्रो यहाँ पानी ल्याइदियो भनेदेखि धेरै सुविधा हुन्छ सुविधा हुन्छ खाना लाउनु चाहिँ पानीले गर्दाखेरि लडर सबैले खाना लाउनु पुग्छ हजुर पानीकै आवश्यकता छ हजुर
1: सरकारले बाढी प्रभावित 8 जिल्लामा खानेपानीको व्यवस्था कसरी मिलाउँदैछ सीआईएनसँग कुरा गर्दै खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रवक्ता रत्न प्रसाद लामिछानेले भन्नुभयो
9: खानेपानी सञ्चालनको लागि एउटा कार्यदलको बैठक बसिसकेको थियो हामीले तिनै जिल्लामा धादिङ रसुवा र गाउँघरमा तिनजनामा एक एक एउटाजना हाम्रो एकजना सिनियर डिभिजनल इन्जिनियरको नेतृत्वमा टोली चाहिँ परिचालन गर्ने गरेका छौँ भनेका छौँ र अहिलेसम्म चाहिँ तथ्याङ्कहरू लिइसकेका छौँ केही ठाउँमा त हामीले तत्काल व्यवस्था गरेका छौँ अब के मोबिलिटी जान नसक्ने अवस्था भएको ठाउँहरूमा त्यस्तो समस्या होला नत्र हामी धादिङको केही बस्तीहरूमा पनि पुगे म आफै पनि पुगेको थिएँ त्यहाँ यसो हेर्दाखेरि अब केही ठाउँमा व्यवस्था भएको छ केही ठाउँमा हाम्रो पाइप प्रकुरमेन्टको कामहरू भइरहेको छ आज भोलिसम्ममा पाइप आयो भने हामी पाइप सप्लाई गर्छौँ अहिले केही ठाउँमा हामीले पम्पहरू पनि पठाइरहेका छौँ सकभर हाम्रो तर्फबाट छिटोभन्दा छिटो नै त्यसहरू चाहिँ सेवा सञ्चालनको लागि हामी लागिरहेका छौँ हाम्रो टोली चाहिँ भोलिदेखि नै सबै ठाउँमा आज पनि टोली फिल्डमा नै छ के माध्यमबाट ढाकामा ढुवानी गर्न सकिन्छ त्यसको लागि पनि तयारी गरिरहेका छौँ हामीले
10: अहिले स्थानीयलाई वैकल्पिक रूपमा खानेपानीको व्यवस्था कसरी गरिएको छ
9: अहिले चाहिँ एक हिसाबले चाहिँ अब पुराना मूलहरू पुराना ठुला स्रोतहरू चाहिँ क्षति पूर्ण रूपमा क्षति भएको छ अहिले हामीले बर्खामा पलाउने मुहा मूलहरूबाट पनि पानी चाहिँ थोरै थोरै पानी ल्याएर साना साना पाइपहरूबाट पनि ल्याएर
1: विपद व्यवस्थापनमा सरकारको भूमिकामाथि प्रश्न सत्तापक्षमै असन्तुष्टि देखिएको छ होल्डिङ सेन्टरमा महिला तथा किशोरीको सुरक्षा जोखिम बढ्दै गएको छ सुरक्षित बास र स्थानको व्यवस्थापन गर्न सभामुखको सरकारलाई ध्यान आकर्षण छ भोटेको सी विपदको आज 8 दिन खोजी उद्धार कार्य अझै जारी छ हालसम्म 1200 भन्दा बढी शव फेला परेको छ भने मृत्यु भएका मध्ये 69 जनाको मात्रै पहिचान खुलेको छ नेपालका 47 हिमताल उच्च जोखिममा रहेको अध्ययन प्रतिवेदन छ कोशी प्रदेशका 1,63,000 घर विपदको उच्च जोखिममा रहेको अध्ययन प्रतिवेदनले देखाएको छ बाढी प्रभावित क्षेत्रमा भने खानेपानीको अभाव बढ्दै गएको छ अब छिट्टै समस्या समाधान हुने सरकारको दावी छ र नेपाल एक क्रिकेट टोली तास्मानियासँगको एक दिवसीय खेलमा पराजित भएको छ शुक्रबार साउथ अस्ट्रेलिया र आइतबार न्यूजील्याण्ड एसँग खेल्ने तालिका छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि भदौ 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु नमस्कार शुभरात्री
21: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
25: Extreme energy drink. Time check. Ahile thik 8 bajeko cha.
26: Extreme energy drink. Taste the difference. Feel the energy.
27: Aba sunnuhos, Sri Steel's Radio Katha Bhag 1. Hamro Sharma ji le afno sapna ko ghar lai Sri FE550D le ekdam baliyo garera banaunu bhayecha. Naya ghar ma sare dekhi nai waha ko parivar le hasdai kheldai afno jivan jiuna thalechan. सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
2: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
13: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवानिवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 9850303479 र 9840821380।
27: रंग बहार, रंग बहार।
14: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
27: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
14: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
27: बर्जर पेन्स।
21: यो कृष्ण सार एफएम
0: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
1: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए, साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए, त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पूनमाचारी एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरजराज भट्टराई, एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
2: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
3: हार्ट जोर्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोर्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
2: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081531386 र 97648001।
0: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
4: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
0: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
4: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
0: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
4: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
1: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
5: बाल विवाह रोकौ, बाल बालिकाको भविष्य जोगाऊ।
2: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
6: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
7: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
6: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
7: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
8: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
6: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
7: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
8: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
9: नमस्ते दाई।
10: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
9: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
10: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
11: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
12: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
13: हाम्रा विशेषताहरू:
12: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
13: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
12: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
13: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
12: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
13: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
12: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
13: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
12: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
13: सम्पर्क फोन नम्बर 081 530 274 र 98 580 21 822।
14: यो कृष्ण सार एफएम
15: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू,
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 सम्म, साँझ 5:15 बजेदेखि 7 बजेसम्म, शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 3:30 बजेदेखि 6:30 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
1: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
4: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।
0: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
5: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
0: विशेष सुविधा, अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
5: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 9, रामलीला रोड, नापी शाखा अगाडि।
0: फोन नम्बर 081-530-398।
6: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
7: हरेक सामानको खरिदमा 1,000-20,000 सम्म छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
6: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान: राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
7: सम्पर्क: 97-05-11-48-70।
6: सोफा हब नेपालगञ्ज,
7: विश्वासमा नम्बर 1,
6: क्वालिटीमा सबैभन्दा बेस्ट।
8: रंग बहार, रंग बहार
9: बर्जर संगे उपहारे उपहार, बम्पर मा यामाहा रेजियार।

0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
5: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
4: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
5: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448 87535 र 98082054037। वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
6: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
5: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देउ न।
6: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
5: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
7: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
5: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98580 36577, 98580 28195 र 98580 36811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
8: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
9: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू, हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू, न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
8: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081531386 र 97648 08131।
10: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा भोटे कोशी बाढीका प्रभावितहरूलाई प्रधानमन्त्रीको आश्वासन, विपक्षीहरूद्वारा सरकारको आलोचना।
1: यो सिङ्गो नेपालको छातीमा परेको साझा वज्रपात हो। सरकार हिजो पनि तपाईँहरूसँग थियो, आज पनि छ र भोलि पनि रहनेछ।
2: सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो।
0: बाढी प्रभावित क्षेत्रबाट हाम्रा संवाददाता भन्छन्,
3: विपदको दोस्रो दिन हामी यहाँ आउँदाखेरि चाहिँ त्यो ब्यारेक बाहिर धेरै आफन्तहरू केही खबर पाइन्छ कि भन्ने आशमा देखिन्थे। आज चाहिँ लगभग हामी पुग्दा रित्तो थियो, तर त्यहाँ धेरै तस्विरहरू टाँसेको देखियो।
0: र उद्धारमा सुरुदेखि संलग्न एक हेलिकप्टर चालकको अनुभव। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा गत बुधबारको विनाशकारी बाढीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या 1100 नाघेको प्रहरीले जनाएको छ। अझै 4000 आसपास संख्यामा मानिसहरू हराइरहेका छन्। जल विद्युत आयोजनाका सुरुङभित्र फँसेका मानिसहरूको उद्धार प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। सरकारले गरिरहेका प्रयासबारे संसदलाई आज जानकारी गराउँदै प्रधानमन्त्री बालेन्द्र शाहले भने,
5: सम्पर्कविहीन हुनुभएका नागरिकको खोजी जारी छ, घाइतेको उपचार जारी रहनेछ। घरबारविहीन हुनुभएकाहरूका लागि तत्कालका लागि अस्थायी र दीर्घकालीन पुनस्थापना सरकारले गर्ने नै छ, कोही कतै छुट्नु हुने छैन।
4: प्रधानमन्त्री बालेन्द्र शाह बाढीमा हराएका केही मानिसका परिवारजनले उनीहरू जीवित नभएको निष्कर्ष निकाल्दै कोषको प्रतिकृति बनाएर दाह संस्कार र काजक्रिया गर्न थालेका छन्। अमेरिकाले तेहरान विरुद्ध हवाई हमला तीव्र पारेको जवाफ स्वरूप मध्यपूर्वमा रहेका अमेरिकी निशानाहरूमाथि आक्रमणको लहर सुरु गरेको इरानले जनाएको छ। कुवेतका अनुसार इरानी ड्रोन एउटा आवासीय कम्प्लेक्समा खस्दा आगो लागेको भए पनि कुनै मानवीय क्षति भएको छैन। बाहरेन सरकारले आफूहरू कहाँ पनि हमला भएको जनाएको छ। जोर्डनमा इरानको हमला घातक रहेको भन्ने दावी अमेरिकी सेनाले अस्वीकार गरेको छ। हर्मुज जलमार्गमा दुईवटा तेल ट्याङ्कर धरापमा पर्दा आगो लागेको इरानी सेनाले जनाएको छ। युरोपेली सङ्घ ईयुकी विदेश नीति प्रमुखले गत महिना जर्मनीको लेप्सिक विमानस्थलमा प्रयास गरिएको ड्रोन हमला राज्यद्वारा प्रायोजित आतंकवादको नमुना भएको बताएकी छन्। जर्मनीले उक्त हमला प्रयास रुसले गरेको बताउँदै आएको छ। युकी विदेश नीति प्रमुख काजा कालासले सो घटनाबारे रुसी राजदूतलाई बोलाइएको बताइन्। ड्रोन हमलाका लागि रुस जिम्मेवार रहेको निष्कर्षमा आफूहरू पुगेको जर्मन सरकारले मङ्गलबार बताएको थियो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोलाई दोषी देखाउन झुटो प्रमाण खडा गरिएको आरोप लगाएका छन्। दक्षिण कोरियाको एक अदालतले गम्भीर अपाङ्गता भएका मानिसहरू बस्ने एउटा केयर होमका पूर्व प्रमुखलाई यौन दुर्व्यवहारको अभियोगमा दोषी ठहर गर्दै 15 वर्ष जेल सजाय सुनाएको छ। किम नाम गरेका ती व्यक्तिले इन्चोन स्थित केयर होमका 3 महिलामाथि यौन दुर्व्यवहार गरेको ठहर गएको हो। उक्त घटनापछि दक्षिण कोरियाभरि रहेका 1500 बढी त्यस्ता केयर होमहरूको निरीक्षण गरिँदा दुर्व्यवहारका दर्जनौं सन्दिग्ध घटनाहरू भएको पाइएको थियो। र विश्व तापमान वृद्धि नियन्त्रण सम्बन्धी लक्ष्य, बढ्दो तापक्रम वृद्धिको असरलाई मानवताले कसरी न्यूनीकरण गर्न सक्छ भन्नेमा केन्द्रित हुनुपर्ने संयुक्त राष्ट्रसङ्घको एउटा अध्ययन प्रतिवेदनले औँल्याएको छ। सरकारहरूले निर्धारण गरिएको तापक्रमभन्दा बढी हुन नदिनेतर्फ ध्यान दिनुको सट्टा अझ चरम जलवायु परिवर्तनको सामना गर्ने उपायबारे विचार गर्नुपर्नेमा राष्ट्रसङ्घको वातावरण कार्यक्रमले जोड दिएको छ। एकजना जलवायु वैज्ञानिक बिल हेलले उक्त प्रतिवेदनले कदम चाल्न आह्वान गर्नुको सट्टा उदासीन हुन सघाउने जोखिम रहेको टिप्पणी गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईँलाई स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूलाई सरकारको अभाव खड्किन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले प्रतिनिधि सभाको आजको बैठकमा बाढी, त्यसको प्रभाव र उद्धार तथा राहतबारे जानकारी दिँदै त्यस्तो बताएका हुन्। तर विपक्षी पार्टीका नेताहरूले सरकारको कडा शब्दमा आलोचना गरेका छन्। प्रस्तुत छ एक रिपोर्ट। आज साँझसम्म बाढीमा परेर ज्यान गुमाएका 1200 धेरै शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। उसका अनुसार 4000 धेरै मानिस अझै पनि सम्पर्कविहीन छन्। प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री बालेनले भने,
1: सम्पर्कविहीन हुनुभएका नागरिकको खोजी जारी छ, घाइतेको उपचार जारी रहनेछ। यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा वज्रपात हो। त्यसैले दृढ सङ्कल्प साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन र थिएन, हामी लडिरहेका छौँ।
0: अधिकारीहरूका अनुसार करिब 12,000 मानिसको उद्धार गरिएको छ। सयौँ मानिसहरू घरवास विहीन भएका छन्। उनीहरूको जिम्मा सरकारले लिने बताउँदै प्रधानमन्त्री बालेनले भने,
1: घरबार विहीन हुनुभएकाहरूका लागि तत्कालका लागि अस्थायी र दीर्घकालीन पुनस्थापना सरकारले गर्ने नै छ, कोही कतै छुट्नु हुने छैन। सरकार हिजो पनि तपाईँहरूसँग थियो, आज पनि छ र भोलि पनि रहनेछ।
0: उनले विश्वव्यापी जलवायु परिवर्तनको मार खेप्नु परेको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने पनि उल्लेख गरे।
1: यस घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा हामीले खेप्नु परेको जोखिम बढ्दै गएको गम्भीर सङ्केत गरेको छ। त्यसैले हामी त सचेत हुनैपर्छ। सँगसँगै हामीले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ। जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असर न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी रहेको बुझिएको छ।
0: त्यसमा विपक्षी पार्टीका नेताहरूले समर्थन जनाए, तर खोज उद्धार र राहतलाई लिएर सरकारको उनीहरूले कडा शब्दमा आलोचना गरे। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता भीष्मराज आङदिङबे,
2: स्थलगत अवलोकन र उद्धारको पर्खाइमा पीडित परिवारका क्रन्दन सुनेपछि आज यो सदनमा भन्न बाध्य भएको छु, सरकार सामाजिक सञ्जालमा अल्झियो, जोखिम समुदायमा समयमा पुग्न सकेन। सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो, फिल्डमा भन्दा फेसबुकमा धेरै भयो हल्लामा लाग्यो। महोदय,
0: नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री प्रचण्डले पनि विपदको सुरुमा सरकारको सक्रियता प्रशंसा लायक रहेको उल्लेख गरे, तर अहिले आलोचनाको बिन्दुमा आइपुगेको उनले बताए।
6: जनपरिचालन र उद्धारमा चाहिँ सरकार असफल सिद्ध भयो। सरकारले घमण्ड गर्न हुँदैन, बरु त्यो असफलताबाट शिक्षा लिएर राहत, तत्कालको पुनस्थापना र दीर्घकालीन पुनर्निर्माणको क्रममा सरकार गम्भीर बनोस्।
0: नेकपा एमालेका नेता रामबहादुर थापाले पनि प्रधानमन्त्रीको शैली एकाङ्की भएको टिप्पणी गर्दै त्यसमा परिवर्तन गरिनुपर्ने धारणा व्यक्त गरेका छन्।
7: प्रधानमन्त्रीज्यूले आफ्नो एकाङ्गी शासन शैलीमा गुणात्मक परिवर्तन गर्नुपर्दछ, संसदप्रति पूर्णतः उत्तरदायी हुनुपर्दछ र संसदलाई सरकारको योजनाबारे निरन्तर जानकारी गराउनु पर्दछ।
0: आलोचनाका बीच पनि विपक्षी पार्टीका नेताहरूले विपदको बेला सरकारलाई सधैँ सहयोग गर्न आफूहरू तयार रहेको वचन समेत दिएका छन्। अब लागौँ बाढी प्रभावित जिल्ला नुवाकोट, जहाँबाट पछिल्लो अवस्थाबारे जानकारी दिँदैछन् हाम्रा संवाददाता फणेन्द्र दहाल।
3: हामी अपरान्ह 4 बजे नुवाकोटमा रहेको बटारमा आउँदा एकदमै ठुलो पानी परिरहेको थियो। सेनाको र निजी क्षेत्रको केही हेलिकप्टरहरू थोरै संख्यामा थिए, तर खासै उडानहरू भइरहेका थिएनन्। विपदको दोस्रो दिन हामी यहाँ आउँदाखेरि चाहिँ त्यो ब्यारेक बाहिर धेरै आफन्तहरू केही खबर पाइन्छ कि भन्ने आशमा देखिन्थे। आज चाहिँ लगभग हामी पुग्दा पानी परेर पनि हुन सक्छ, रित्तो थियो, तर त्यहाँ धेरैजना आफन्तहरूको फोन नम्बरहरू, तस्विरहरू पीडितहरूको राखेको र अनि आफन्तहरूको फोन नम्बर राखेर चाहिँ सानो फोटो, पम्पलेटहरू, पर्चाहरू त्यहाँ टाँसेको देखियो।
0: अनि फणेन्द्रजी, त्यो क्षेत्रमा जुन जलविद्युत आयोजनाहरू छन् र त्यहाँ कैयौँ मानिसहरू फँसेको भन्ने विवरणहरू थियो, उनीहरूको उद्धारको निम्ति के प्रयास भएको देखियो आज?
3: अधिकारीहरूले अहिले पनि सबै ठाउँमा सुरुङहरूमा काम भइरहेछ, एक्सकाभेटरहरू पुर्याइएको, जेनेरेटर पुर्याइएको, त्यहाँ हावा प्रवाह गर्ने कोसिसहरू भइरहेको भनेका छन्, तर कुनै पनि ब्रेक थ्रु चाहिँ भइसकेको छैन भन्ने उनीहरूको भनाइ छ। हामी आएको केही बेरमै चिलिमे हाइड्रो पावरमा भएका केही प्राविधिक जनशक्ति जसले त्यहाँ सुरुङमा फँसेका मान्छेहरूलाई उद्धार गर्न प्रयास गरिरहेका थिए, उनीहरू फर्केको दृश्य हामीले देख्न पायौँ। खास गरी लेदो माटो जुन भीषण बाढीसँगै आयो गत हप्ता, त्यसको कारण चाहिँ धेरै नै अप्ठ्यारो भइरहेछ खोज तथा उद्धार कार्यमा। अनि मौसम पनि चुनौतीपूर्ण छ, बेला बेलामा पानी परिरहन्छ, भूगोल पनि यो एरियाको चुनौतीपूर्ण हो भन्ने खालको कुरो उनीहरूको छ।
0: उनी थिए अहिले नुवाकोटमा रहेका हाम्रा संवाददाता फणेन्द्र दहाल। विपदको यस समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरू राहत, उद्धार र खोजीमा सक्रिय छन्। त्यसमा विगतका विपदहरूमा जस्तै राष्ट्रसङ्घीय निकायहरू पनि क्रियाशील देखिन्छन्। त्यसैमध्ये एक हो विश्व खाद्य कार्यक्रम WFP। बाढी प्रभावित क्षेत्रमा अहिले देखा परेको सहयोगको आवश्यकताबारे WFP नेपालका प्रमुख रियाज लोधी भन्छन्, त्यहाँ विभिन्न खालका आवश्यकताहरू छन्। स्वास्थ्य सहायता, मनोसामाजिक परामर्श, आश्रय र खानेकुराको खाँचो छ। ती आवश्यकता पूरा गर्ने प्रयास सरकारले गरिरहेको छ, किनकि यसमा सरकारको अगुवाई छ र WFP सहित राष्ट्रसङ्घीय निकायहरूले सरकारको उक्त प्रयासमा सहयोग गरिरहेका छन्। उनी एक दशक अघिको भूकम्पका बेला मानवीय सहायता परिचालनको निम्ति नेपालमा खटिएका थिए। साथी सञ्जय ढकालले उस बेला र अहिलेको अवस्थाको तुलनात्मक जटिलताबारे जिज्ञासा राख्दा डब्ल्युएफपीका नेपाल प्रमुख लोधीले उद्धार, राहत र पहुँचको दृष्टिले उस बेलाको तुलनामा यो विपद धेरै नै जटिल रहेको बताए। भुइँचालोमा घरहरू भत्किएका थिए, परिवारहरू त्यसमा फँसेका थिए, उद्धारकर्ताहरूलाई खोजी गर्ने ठाउँ थाहा थियो। अहिले बाढीले मानिसका घर, बजार र गाउँबस्ती बगाएर लगेको छ, त्यसमाथि पहुँच सीमित हुँदा उद्धार कार्य निकै कठिन छ। करिब 40 किलोमिटर बाटो बगेको छ अनि कैयौँ पुलहरू बगे ती छैनन्। त्यसैले कैयौँ ठाउँमा हेलिकप्टर सेवा मात्र विकल्प छ, जुन निकै महँगो हुन्छ। उनी थिए विश्व खाद्य कार्यक्रम डब्ल्युएफपीका नेपाल प्रमुख रियाज लोधी। तपाईँ बिबिसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामीले विपदसँग सम्बन्धित विभिन्न सामग्रीसहितको लाइभ पेज पनि सञ्चालन गरिरहेका छौँ। तपाईँ हाम्रो वेबसाइट bbcnepali.com साथै हाम्रो फेसबुक पेज, युट्युब र इन्स्टाग्राममा पनि विभिन्न सामग्री पढ्न, सुन्न र हेर्न सक्नुहुन्छ। अन्तिम विषय, सरकारले सम्पूर्ण शक्ति लगाएको भनिरहेको र विपक्षीले आलोचना गरिरहेको खोज, उद्धार र राहतमा सुरुदेखि संलग्न थिए हेलिकप्टरका क्याप्टेन विवेक खड्का। साथी कमल परियारले यसक्रममा उनले सङ्गालेको अनुभव सुनाइदिन आग्रह गरेका थिए।
8: विभिन्न परिवारबाट चाहिँ हामीले वाट्सएपमा चाहिँ फोटो पठाइदिएर हाम्रो मान्छे खोजिदिनु न भन्नुहुन्छ, होइन। धेरैजनाको धेरै कथाहरू छ, कसैको छोराछोरी छैन, कसैको बुवा छैन, कसैको आफ्नो दाजुभाइ छैन, कसैको साथीभाइ छैन, होइन। तर त्यो इलाकामा अब लासहरू देख्दाखेरि ब्याक अफ द माइन्ड चाहिँ त्यो परिवारहरूको चिचाट, होइन, त्यो परिवारहरूको चाहिँ त्यो रोदन माइन्डमा खेलिरहेको हुन्छ। साथसाथै अगाडि त्यो लासहरू देख्दाखेरि कतै उहाँहरूले चाहिँ खोजिदिनु भनेको मान्छे यही पो हो कि भन्ने जस्तो पनि मनमा भइरहेको हुन्छ। त्यसले गर्दाखेरि चाहिँ एकदम दुःख लाग्छ। आफ्नो हातमा नभएको कुरामा त अब हामीले के गर्न पनि सक्दैनौँ, तर गर्न सक्ने कुराहरूमा चाहिँ हामीले हेल्प गर्ने कुरामा हामीले चाहिँ काहीँ पनि कम्प्रोमाइज चाहिँ गरेको छैन।
9: तपाईँ त्यो क्षेत्रमा पहिलेदेखि पनि धेरै ठाउँमा ओभरअल गर्नुभएको छ, होइन। विगतमा अब त्यो प्राकृतिक रूपमा पनि एकदमै राम्रो देखिने ठाउँहरूमध्ये पनि त्यो क्षेत्र जानेर अहिले एकदम डरलाग्दो भ्यू देखिन्छ, होइन। पहिला ती ठाउँ कस्तो थिए देखिन्थ्यो र अहिले
8: पहिला त अब ग्रिनेरी, होइन, खोला तल बगिरहेको कलकलावट, त्यो साउन्डहरू सुनेर चाहिँ त्यही एरियामा सुतेको, माथिबाट हेर्दाखेरि चाहिँ सबै त्यो बजारहरू दायाँ बायाँ देखिएको, बाटोघाटोमा चाहिँ गाडीहरू गुडिरहेको, हरियाली भएको, माथि रसगढीको बेल्टहरूमा टिमुरी एरियामा चाहिँ इभीको गाडीहरू टन्नै ओरदोरो गरेका, कार्गोका त्यो ठुल्ठुला ट्रकहरू ओरदोरो गरेका, अहिले चाहिँ केही पनि छैन। पुरै होल एरिया नै स्वाइप आउट भएको छ, घरहरू केही पनि बाँकी छैन, माथि माथिको घरहरू के बाँकी छ, होइन। बाटोघाटोहरू त लगभग थोरै ठाउँहरूमा अलिअलि देखिन्छ, न त सबै ध्वस्त भएको छ, होइन। बोर्डर एरियामा जहाँ ठुल्ठुलो भवनहरू थिए चाइना साइडमा, नेपाल साइडमा, टिमुरे र घट्टखोलाको एरियामा अलिअलि गाडीहरू भित्तातिर देखिन्छ, जुन चाहिँ पल्टेका, कुचिएका, ठोकिएका, यस्तो नजारा भए केही पनि छैन। त्यसले गर्दाखेरि पुरानो सिचुएसन र अहिले सिचुएसनमा त अहिले त एकदम खाली लाग्दो नै छ।
9: यसपालि चाहिँ अलिकति एकैचोटि धेरै हेलिकप्टरहरू अपरेसनमा थियो, है, जहाँबाट तपाईँहरू उड्नु पर्थ्यो, त्यो चाहिँ एकदमै न्यारो नै छ नि त, होइन। त्यो कसरी म्यानेजमेन्ट गर्नुभयो, गाह्रो के थियो एक्ज्याक्टली?
8: फ्लाइङमा जहिले पनि के भन्छ भने जमिन छोडेदेखि जमिन ल्यान्ड नहुन्जेसम्म त जहिले पनि संवेदनशील टाइम हुन्छ, सेफली गर्नुपर्ने हुन्छ, होइन। त्यहाँमाथि पनि अहिलेको सिचुएसनमा 5-6 आर्मीको हेलिकप्टर, 8-10 चाहिँ सिभिलियन हेलिकप्टर एकै ठाउँमा, एउटै भ्यालीमा, कहिलेकाहीँ त एउटै डेस्टिनेसनमा पनि उड्नुपर्ने स्थिति आउँछ। त्यसले गर्दाखेरि च्यालेन्जेसहरू त पाइलटहरूमा थियो नै, तर डिसिप्लिन मेन्टेन गरेर रेडियो फ्रिक्वेन्सीमा एकअर्कामा बोलेर ट्राफिक सेपरेसनहरू आफै गर्थ्यौँ हामीले। ल्यान्डिङ स्पट एउटै पर्यो र 2-3 ट्राफिक छ भने बिचमा होल्ड गरेर कुरेर बस्नुपर्ने स्थिति पनि थियो। अलिक च्यालेन्ज भनेको चाहिँ मनसुन पिरियड भएको भएर अलिकति साँझ पख र कहिलेकाहीँ दिउँसो चाहिँ अब रेनहरू आउने, सर्च एन्ड रेस्क्यु गर्न माथितिर गएको छ, फर्किने बेलामा एकदम हेभी रेनमा पऱ्यो, त्यस्तो खालको सिचुएसनमा चाहिँ अलिकति मौसमको चाहिँ च्यालेन्जहरू थियो। कहिलेकाहीँ अब पाइलटहरू डेस्टिनेसन पुग्दा नपुग्दै पनि डाइभर्ट गरेर आउनुपर्ने स्थिति नै आयो। त्यो बाहेक अर्को च्यालेन्ज चाहिँ त्यो विभिन्न इलाकाहरूमा चाहिँ बगाएको माटोको थुप्रो घरमा ल्यान्ड गर्नुपर्ने स्थिति पनि थियो। अहिले इभन त्यो टिमुरे, घट्टेखोला र त्यो माथिको त्यो बढी इलाकामा काहीँ ल्यान्ड गर्नु पऱ्यो भने त्यो माटोको उभाइ केही पनि देखिँदैन।
0: उनी थिए खोज, उद्धार र राहतमा सुरुदेखि संलग्न हेलिकप्टरका क्याप्टेन विवेक खड्का, हाम्रा साथी कमल परियारसँग कुरा गर्दै। हवस् त, यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थायराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाए तर भएन
4: ए तिमी यति चिन्तित किन के भयो फेरि
3: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
4: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
3: कस्तो खबर
4: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन TU एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
3: ए साँच्चै
4: अझ सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
3: ए त्यो त झन् राम्रो
4: हो नि डाक्टर पूनमाचारी MBBS MD KU IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS MS KU वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
3: वा अब त मलाई धेरै ढुक्क लाग्यो
4: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
3: यो त पुरा प्याकेज जस्तै भयो नि
4: हो त अब ढिला नगर जाऊ आज गइहाल उपचार गर्न
3: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
4: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो सबैले एउटै प्रश्न सोध्छन् खुसीको खबर कहिले सुनाउने भनेर
6: मलाई थाहा छ तिमी कति पीडामा छौ तर हामीले अहिले आशा मार्नु हुँदैन
5: कति अस्पताल धायौँ कति उपचार गरायौँ अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ
6: होइन हामीसँग अझै आशा छ मैले शुभश्री IVF क्लिनिकको बारेमा धेरै सुनेको छु जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री IVF क्लिनिक अनुभवी विशेषज्ञ चिकित्सक आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो
6: धन्यवाद शुभश्री IVF हाम्रो सपना साकार बनाइदिनु भएकोमा
7: थप जानकारीका लागि शुभश्री IVF क्लिनिक सोल्टी मोड काठमाडौँ फोन नम्बर 98 61 14 16 99
8: नमस्ते दाई
9: नमस्ते नमस्ते धेरै दिनपछि देख्यो त भाइ
8: विदेश जान आँटेको दाई प्रोसेस गर्दै थिए अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको
9: समयमै सही ठाउँमा गएछौ त अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि
10: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान
11: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस् ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस् अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो
12: हाम्रा विशेषताहरू
11: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ
12: प्रत्येक दिन पेट छाती मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा
11: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा
12: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा
11: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्यबाट उपचार तथा परामर्श सेवा
12: अत्याधुनिक प्रयोगशाला इको कार्डियोग्राम इको ECG डिजिटल एक्सरे सेवा
11: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा
12: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा
11: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज
12: सम्पर्क फोन नम्बर 081 530 274 र 98

0: रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
1: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौ।
0: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20 राजा। सम्पर्क फोन नम्बर 98 84 57 466।
2: रंग बहार रंग बहार
3: बर्जर संगै उपहारे उपहार बम्परमा यामाहा रेजियर
2: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बढाउ, उपहार जित्ने अवसर पाउ।
2: बर्जर पेन्स।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
6: सारेगामा कारवा, द परफेक्ट गिफ्ट फॉर योर लव्ड वंस।

0: बीर डेंटल
1: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।
3: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221 मा। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुविसु
4: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
5: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
4: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
5: सम्पर्क 97051-48-70।
4: सोफा हब नेपालगञ्ज,
5: विश्वासमा नम्बर 1,
4: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 सम्म, साँझ 5:15 बजेदेखि 7 बजेसम्म, शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 3:30 बजेदेखि 6:30 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: कौशल्या मेमोरियल हस्पिटलद्वारा 1 महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
4: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
5: प्रदान गरिने सेवाहरू:
3: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
4: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
3: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
4: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
6: रंग बहार, रंग बहार।
7: बर्जर सँगै उपहार उपहार, बम्परमा यामाहा रेजियर।
6: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
7: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
6: बर्जर पेन्स।
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 9816 14 16।

0: अब सुबिसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 निःशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4217-444 वा www.subisu.net.mp।
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
1: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
2: सम्पर्क 97-05-11-48-70।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर एक,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।
3: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाए तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
3: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
3: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
3: ए, साँच्चै?
4: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
3: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पूनमाचारी एमबिबिएस, एमडी केयु, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS, MSKU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
3: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
3: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
3: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
4: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
5: रंग बहार, रंग बहार।
6: बर्जर संगे उपहार है उपहार। बम्पर मा यामाहा रेजियार।
5: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
5: बर्जर पेंट्स।
7: यो कृष्णसार FM
8: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: सुगर तथा थाइराइडका बिरामीहरूको लागि खुसीको खबर।
1: नेपालगञ्जमा पहिलोपल्ट भारतको प्रसिद्ध अस्पताल सर गङ्गाराम हस्पिटल दिल्लीबाट सुगर तथा थाइराइड रोग सम्बन्धमा फेलोसिप गर्नुका साथै किङ जर्ज मेडिकल कलेज लखनऊबाट MBBS इन्टरनल मेडिसिन पढ्नुभएका डाक्टर सुनिल कुमार चौधरी एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर नेपालगञ्जमा आउन लाग्नु भएकाले सुगर तथा थाइराइडका बिरामीहरूले मौकाको फाइदा लिनुहोस्।
2: वरिष्ठ थाइराइड सुगर तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल कुमार चौधरी यही भदौ 24 गते बुधबार आउँदै हुनुहुन्छ।
0: तसर्थ तपाईँ पनि समयमै आफ्नो नाम दर्ता गराउनुहोस्।
3: साथै वैदेशिक रोजगारमा जाने कामदारहरूका लागि अनलाइन स्वास्थ्य परीक्षण ग्यारेन्टीका साथ गरिन्छ।
1: सम्पर्क एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर नेपालगञ्ज
3: प्रहरी तालिम केन्द्रको पश्चिम पट्टि एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकाँदो चोक नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081 530 274 र 98 580 21 822।